शुभप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय अहिले बिहानको ठिक 6:33 भइरहेछ श्रोता, र आज हो 2026 सालको 18 तारिक जुन महिना। तदनुसार विक्रम सम्वत 2083 असार 4 गते बिहिबार। अब आरम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। प्रथमत आकाशवाणी खरसाङ सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण श्रोता मित्रहरूमा प्राविधिक मित्र सचिन साथै प्रसारण सहयोगी लासाङको साथमा उद्घोषिका म सरुको तर्फबाट न्यानो अभिवादन, स्वागत एवं सप्रेम नमस्कार।

भाग्यमानी ती व्यक्ति होइनन् जसले सबै राम्रा पाउँछन्। भाग्यमानी त ती व्यक्ति हुन् जसले जे पाउँछन् त्यसलाई नै राम्रो बनाउँछन्। भगवान गौतम बुद्धको यस वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आदरणीय श्रोता, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ सामाजिक परिवर्तनको स्रोत युवा शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी मोहन प्रसाद शर्मा ज्यू।

नमस्कार प्रिय श्रोतागण, आज हामी कुरा गरिरहेका छौँ सामाजिक परिवर्तनको स्रोत बारे। समाज कसरी बदलिन्छ, समाजलाई कसले परिवर्तन गर्छ, के कुराले समाज परिवर्तन हुन्छ, यी सबै प्रश्नहरूको सरल जवाब आज हामी खोज्नेछौँ। यो कार्यक्रम तपाईँ श्रोतागणहरूको लागि अति नै सुन्दर अनि रोचक बन्नेछ। सुरु गरौँ। परिवर्तन चाहिँ सबैभन्दा ठुलो स्रोत हो। सबैभन्दा पहिले हामी कुरा गरौँ शिक्षाको। शिक्षा भनेको ज्योति हो जसले अन्धकारलाई हटाउँछ। नेल्सन मण्डेलाले यसो भने शिक्षाको बारेमा, शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जुन कुराले संसारलाई परिवर्तन गर्न सक्छ। पहिलेको दिनमा धेरै मानिसहरू अन्धविश्वासमा बाँच्थे अनि उनीहरूको सोच यस्तो थियो कि हामीले छोराछोरीलाई पढाउनु हुँदैन। नेपालीमा उखान छ नि, पढी गुनी के काम, हलो ज्योति खायो माम। तर आज संसारमा शिक्षाको स्तर बढेर गएको छ। जस्तै बेटी बचाऊ बेटी पढाऊ यो अभियानले धेरै ठाउँमा छोरीहरूको अवस्थामा परिवर्तन आएको छ। स्कुल गएका छोराछोरीहरू डक्टर, शिक्षक, इन्जिनियर बन्न सक्छन् अनि उनीहरूले घर, परिवार, समाज र जातिलाई पनि परिवर्तन गर्न सक्छन्। अब शिक्षाले के गर्छ त? अन्धविश्वासलाई हटाउँछ, सोचमा परिवर्तन ल्याउँछ, पुरुष वा स्त्री अथवा छोरा छोरीको भेदमा सुधार ल्याउँछ, नयाँ सोच दिन्छ, रोजगार बढाउँछ। यी सबै कुरा आज हामीले बुझ्न पर्छ। अर्को चाहिँ के छ भने, युवा नेतृत्वको सामाजिक परिवर्तनले विश्वव्यापी समुदायहरूलाई पुनः आकार दिइरहेको छ, किनकि युवाहरूले सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने नेतृत्व लिइरहेका छन्। डिजिटल अभियानदेखि सामुदायिक परियोजनाहरूसम्म युवा नेतृत्वको सामाजिक परिवर्तनले अर्थपूर्ण प्रभाव पार्न उमेर कुनै बाधा होइन भनेर प्रमाणित गरिरहेको छ। पहिलेका पुस्ताहरूले समाजमा परिवर्तन ल्याउन प्राय परम्परागत संस्थाहरूमा भर पर्थे, तर आजका युवाहरूले पुरानो मापदण्डमाथि प्रश्न उठाउन केही अनौठो, अरूभन्दा फरक, ताजा विचार, डिजिटल साक्षरता, भावनात्मक समझ र करुणा ल्याउँछन् र तिनीहरू यी शक्तिहरू प्रयोग गरेर सम्बन्धित व्यावहारिक र साँच्चै सहयोगी महसुस गरिरहेका छन्।

हाम्रो दार्जिलिङको दुर्गम क्षेत्रमा पनि युवाहरूले अहिले अनलाइनबाट नयाँ नयाँ कुराहरू सिकिरहेका छन्। आजको युवा पहलको शक्ति विभिन्न कलेज, समुदाय र अनलाइन प्लेटफर्महरूमा युवाहरूले शैक्षिक र सपनाभन्दा धेरै पर गएर जिम्मेवारीहरू लिइरहेका छन्। तिनीहरू स्वयंसेवा अभियान चलाइरहेका छन्, जागरूकता सिर्जना गरिरहेका छन् र सामाजिक समस्याहरू सम्बोधन गर्ने लक्ष्यको साथ स्टार्टअपहरू पनि सुरु गरिरहेका छन्। युवा परिवर्तनकारीहरूले बुझ्छन् कि कार्यलाई सधैँ ठूलो बजेट वा ठूलो प्लेटफर्महरूको आवश्यक पर्दैन। तिनीहरू ताजा विचार र रचनात्मक दृष्टिकोण ल्याउँछन्। विद्यार्थी र युवा पेसावरहरूले स्वाभाविक रूपमा फरक सोच्छन्। तिनीहरू सधैँ यो कसरी गरिएको छ भन्ने कुराबाट पछि हट्दैनन्। तिनीहरू अन्धविश्वास र परम्परागत कुराहरूसँग पनि बाँधिएका हुँदैनन्, जसले पुरानो प्रणालीहरूले व्यवस्था गर्न सक्ने रचनात्मक स्वर्गदूतहरू फेला पार्ने अनुमति दिन्छन्। युवाहरूलाई जागरूकतामा कसरी परिणत गर्ने भनेर उनीहरूलाई थाहा छ। अनलाइन सेयर गरिएको खबर एक घन्टाभित्र हजारौँ मानिसहरूसम्म पुग्न सक्छ, किनकि सामाजिक पहलहरू परम्परागत विद्यार्थीहरूको तुलनामा धेरै छिटो बढ्छन्। तिनीहरू समुदायलाई प्रत्यक्ष असर गर्ने मुद्दाहरूसँग नजिकबाट सम्बन्धित हुन सक्छन्। मानसिक स्वास्थ्य दबाव, बेरोजगारी चिन्ता, वातावरणीय चिन्ता र अन्य धेरै छन्। यी चुनौतीहरूले युवाहरूलाई प्रत्यक्ष असर गर्छ, जसले गर्दा उनीहरूलाई वास्तविक संसारका चुनौतीहरूलाई सम्बोधन गर्ने बढी उत्प्रेरित बनाउँछ। तिनीहरू व्यक्तिगत सफलता भन्दा सामूहिक प्रयासमा विश्वास गर्छन्। यो पुस्ताले सहकार्य र टोली कार्यलाई महत्त्व दिन्छ। युवाहरू प्राय भेदभाव र अनुचित व्यवहारको बारेमा बढी आवाज उठाउँछन्। तिनीहरूको राम्रो सञ्चार कौशलको कारणले बोल्ने र पहल गर्ने उनीहरूको साहसले अरूलाई प्रेरित गर्छ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ सामाजिक परिवर्तनको स्रोत युवा शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ मोहन प्रसाद शर्मा ज्यूले।
1: अहिलेको पुस्तामा अहिलेका युवा पिँढीहरूमा बाल विवाह रोक्ने कानुनहरू, महिलालाई पनि आरक्षण दिनुपर्छ भन्ने कानुनहरू, जनजातिहरूको पनि आरक्षण हुनुपर्छ भन्ने कानुनहरू, शिक्षा र स्वास्थ्यमा पनि सरकारी योजना हुनुपर्छ भन्ने कानुन, अनि हाम्रो वरिपरिका पर्यावरणहरूको पनि सुरक्षा गर्नुपर्ने कानुन, यस्ता कुराहरूको पनि हाम्रो युवा शक्तिहरूले पनि परिवर्तन ल्याउन सक्छन्। अब हामीले पनि समाजका कुरालाई हेर्यौँ भने महात्मा गान्धीले अहिंसात्मक आन्दोलनले देशलाई स्वतन्त्र दिलायो। आजका युवा पिँढीहरूले हिंसामा विश्वास गर्दैनन्, किनभने जबसम्म मानिसहरू शिक्षित हुँदैनन्, जबसम्म मान्छे सभ्य हुँदैनन्, तबसम्म मान्छेहरूले बलले सबै कुरालाई जित्नु खोज्छन्। तर जब मानिसहरू शिक्षित हुन्छन्, शिक्षालाई अर्जन गरेको हुनाले आजको युवा पिँढीहरूले हिंसाको बाटोलाई त्यागेर अहिंसाको बाटो अप्नाएर एक शिक्षित समाजलाई निर्माण गरेर महात्मा गान्धीले दिनुभएको एक अहिंसात्मक बाटोलाई अप्नाएर अघि बढ्नको लागि आज उनीहरूले प्रेरणा पाइरहेका छन्, अनि त्यस कुराले युवाहरूलाई प्रोत्साहित पनि बनाइराखेको छ। अर्को हामीले मुख्य कुरालाई हेर्यौँ भने परिवार, आज युवाहरूले घरबाट राम्रो संस्कार सिक्नु पर्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र उसले वृद्ध अवस्थामा पनि त्यस कुरालाई त्याग्दैन। भन्नुको तात्पर्य, जब हामी प्यारेन्ट्सहरूले घरबाट राम्रो संस्कार सिकायौँ भने उनीहरूले घरबाट सिकेको कुराहरूलाई वृद्ध अवस्थासम्म पनि त्याग्दैनन्। त्यसै कारण हामीले हाम्रो नानीहरूलाई घरबाट नै राम्रो संस्कार दियौँ भने उनीहरूले ठुलो भएर समाजलाई, जातिलाई अनि देशलाई परिवर्तन गर्नेछन्।

आज हामी आमा बाबाले पनि छोरा छोरीमा भेद राख्नु हुँदैन, तर आज छोरा अथवा छोरी होस् समान अधिकारमा समाजमा बाँचेको हुनाले आज युवक युवती एक भएको हुनाले यसले पनि हाम्रो सोचलाई परिवर्तनतर्फ डोराएको छ। आज हामी गाउँ गाउँमा टोल टोलमा मिलेर समुदायहरू मिलेर सरसफाई अभियान शिक्षाको अभियान चलेको हुनाले समाजमा ठुलो परिवर्तनको लहर छाएको हामी पाउँछौँ। श्रोतागण, युवाहरूको शक्तिले समाजलाई मात्र होइन देशलाई पनि परिवर्तन ल्याउन सक्छ। अब हामीले के बुझ्न पर्छ भने युवा भनेको समाजको ऊर्जा हो, एउटा समाजको शक्ति हो। हामीले 15 वर्षको उमेरदेखि 40 वर्षसम्मको समूहहरूलाई हामी युवा भनेर मानिलिन्छौँ। यो उमेरमा जोश पनि हुन्छ, जाँगर पनि हुन्छ, नयाँ सोच पनि छ, साहस पनि छ। पहिलेका पुस्ताहरूले समाजलाई चलाउँथे, तर अहिलेको समयमा युवाहरूले समाजमा पनि नेतृत्व दिन थालेका छन्। किनभने उनीहरू नयाँ प्रवृत्ति बुझ्छन्, पुरानो कुरामा प्रश्न गर्छन् र परिवर्तन उनीहरू चाहन्छन्। आज हामी युवाहरूको भूमिकालाई हेर्यौँ भने शिक्षामा, खेलकुदमा, गाउँ गाउँमा गएर अन्धविश्वासका कुरालाई हटाउने अनि त्यसको विरुद्धमा अघि बढ्ने अनि हरेक जवानहरूले छोराछोरीलाई पढाउने अनि शिक्षामा जोड दिने यी जवानहरूले गर्दा यो युवा शक्ति बढेकोले गर्दा समाजमा हामीले परिवर्तन देखिरहेका छौँ। यसकारणले गर्दा हामीले सामाजिक सञ्जालहरूलाई पन्छाएर युवाहरू अघि बढिरहेका छन्। आज पर्यावरणलाई हेर्नु भने पर्यावरण बचाउने एउटा अभियान चलेको छ। आज हाम्रो समस्याहरू बाटो, पानी, शिक्षा छ, यसलाई पनि राष्ट्रिय स्तरमा पुर्याउने कामहरू पनि युवाहरूले गरिराखेका छन्। युवाहरूले वास्तविक सामाजिक परिवर्तन सधैँ अधिकारबाट आउँदैन भनेर प्रमाणित गरिरहेका छन्, तर यो प्राय कक्षा कोठा, क्लासरूम, कलेज र डिजिटल प्लेटफर्महरूमा सुरु हुन्छ। उनीहरूको विचारहरू आधुनिक छन्, उनीहरूको ऊर्जा प्रभावशाली छ र प्रत्येक परियोजना, अभियान र दयालुताको सानो कार्यको साथ उनीहरूले समुदाय, मैत्री, जिम्मेवार र आशावादी संसारलाई आकार दिइरहेका छन्। जुन शक्तिलाई अर्जन गरेर युवाहरू अघि बढिरहेका छन्, यसले अवश्य नै परिवर्तन ल्याउँछ। यसकारण हामीले बुझ्नु पर्यो आज युवाहरूले राम्रो बाटोलाई अपनाइरहेका छन् अनि उदाहरण भएर जिइरहेका छन्। यो कुराले पनि हाम्रो समाजलाई धेरै परिवर्तनतिर डोराइरहेको छ। यसकारणले गर्दा हामीले युवा शक्तिलाई हामी हरेक घरले, बाबु आमाले, समाजले प्रोत्साहन दिउँ। हाम्रो युवाहरूलाई, युवतीहरूलाई समाजमा अघि बढाउँ, राष्ट्रमा

अघि बढाऊ, उनीहरू देशको कर्णधारहरू हुन्। उनीहरूद्वारा समाज निर्माण भइरहेका छन्, राष्ट्रहरू निर्माण भइरहेका छन् भन्ने कुरालाई अघि राखौँ। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सामाजिक परिवर्तनको स्रोत युवा शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो मोहन प्रसाद शर्मा ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको ठिक 7:05 भइरहेछ। अबको अघिल्लो कार्यक्रम शुभप्रभातमा बिहानी सूचनाको। कृषि एवं खेतीपाती भनेको बाली उब्जाउने, पशुपालन र अन्य सम्बन्धित गतिविधिहरूको विज्ञान एवं कला हो। यसको प्राथमिक उद्देश्य भोजन, कच्चा पदार्थ र मानव उपभोगका लागि अन्य उपयोगी उत्पादनहरू प्राप्त गर्नु हो। यो मानव सभ्यताको विकासका लागि आधारभूत छ र अर्थतन्त्रमा पनि यसलाई प्राथमिकता दिएको छ। आज हामीले जुन भोजन ग्रहण गरिरहेका छौँ ती सबै हाम्रा कृषक दाजुभाइहरूका देन हुन्। हामी उहाँहरूप्रति सदैव आभारी रहनेछौँ। त यसै सन्दर्भमा आज हाम्रा कृषक श्रोताहरूका निम्ति खेतीपातीबारे केही जानकारी लिएर आएका छौँ। सुनाउनेछौँ धानको खेतीबारे केही जानकारी। धान खेतीको मुख्य आधार भनेको बिउको छनौट, बेर्ना अथवा नर्सरी तयारी, खेतको माटो व्यवस्थापन र रोपाई हो। छिमेकी मुलुक नेपाल तथा भारतको पश्चिम बङ्गालको हावापानीमा धानको खेतीका लागि जेठ तथा असार महिना सबैभन्दा उत्तम मानिन्छ। बिउको छनौट र उपचार। स्वास्थ्य बिउका लागि 10 लिटर पानीमा 1.65 किलोग्राम नुन घोलेर बिउ हाल्नुपर्छ। सतहमा तैरिने कमसल बिउ फ्याँक्नुपर्छ र पितमा बसेका पुष्ट बिउलाई सफा पानीले पखाल्नुपर्छ। ढुसीजन्य रोगबाट बचाउन बिउलाई कार्बिन डान्जिम वा म्यानकोजेब 2.25 ग्राम प्रति किलोग्रामले उपचार गर्नु

वर्ष। बेर्ना अथवा नर्सरी तयार पार्ने तरिका। 400 वर्ग फिटको जग्गामा करिब 10 देखि 12 किलोग्राम हाइब्रिड भए 6 किलोग्राम बिउ छर्नुपर्छ। बेर्ना उम्रिएको 10 देखि 12 दिनमा पहिलो देखिएमा जिंक वा युरिया छर्केर स्याहार गर्नुपर्छ। 25 देखि 30 दिनभित्र बेर्ना रोप्न तयार हुन्छ। खेतको तयारी। धान रोप्नु अघि खेतलाई हिल्याउनुपर्छ। माटोको उर्वरा शक्ति बढाउन कम्पोस्ट मल, गाई वस्तुको मल वा डिएपीको प्रयोग गर्नुपर्छ। खेतमा 3 देखि 5 सेन्टिमिटरसम्म पानी जमेको हुनुपर्छ। धानको रोपाई। बेर्ना रोप्दा एउटा वा दुईवटा मात्र बेर्ना एक ठाउँमा रोप्नुपर्छ। बेर्नाहरू बीचको दूरी 20 देखि 50 सेन्टिमिटर राख्नुपर्छ, जसले गर्दा बिरुवालाई पर्याप्त हावा र प्रकाश पुग्न सकोस्। स्याहार र मलजल। धान रोपेको 72 घण्टाभित्र झार आउन नदिने औषधि छर्कनु बेस हुन्छ। बिरुवा बढ्दै जाँदा युरिया मल थप्नुपर्छ र पानीको सतह मिलाइराख्नुपर्छ। बाली भित्राउने। ध्यान पहेँलो भएर पाकेपछि बोटलाई फेदबाट काटेर दाई गर्ने र सुकाएर भकरी वा बोरामा भण्डारण गर्नुपर्छ।

श्रोता, यो त थियो खेतीपातीबारे सल्लाह अन्तर्गत धानको खेतीबारे जानकारी। अब अघिल्लो क्रममा स्वीकार्नुहोस् आधुनिक गीत शान्ति ठटालको स्वरमा। जहाँ गीतकार तथा संगीतकार हुनुहुन्छ अम्बर गुरुङ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। त श्रोता, अब केही क्षण भक्तिमा डुबाऊ सुनेर केही भजनहरू नितिन सूत्रधरको स्वरमा।

0: भजनहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्य प्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ हर्मुजलाई आउजाउको लागि खुला राख्न विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 समीक्षा गर्नुभयो। सरकारले प्रधानमन्त्री आवास योजना सहरी 2.0 अन्तर्गत योग्य सहरी गरिब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। अनि मौसम विभागले आज पूर्वोत्तर भारत र उपहिमालय पश्चिम बङ्गालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्य प्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। राष्ट्रपति सचिवालयले भनेको छ, राष्ट्रपति मुर्मू आफ्नो यात्राको पहिलो दिन मध्य प्रदेशको बैतुलमा आध्यात्मिक जागरणको माध्यमबाट आदिवासी समाजको सशक्तिकरण सम्बन्धी कार्यक्रममा भाग लिनुहुनेछ। शुक्रबार उहाँ मध्य प्रदेशको ओमकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवस समारोहमा भाग लिनुहुनेछ। सोही दिन राष्ट्रपति मुर्मूले एम्स भुवनेश्वर ईश्वरद्वारा आयोजित एक चिकित्सा शिविरको उद्घाटन गर्नुहुनेछ र ओडिसाको रायरङ्गपुरमा

0: कुसुमी खण्ड अन्तर्गत खनन प्रभावित गाउँहरूको लागि मेगा एकीकृत ग्रामीण पाइप जलापूर्ति परियोजना समर्पित गर्नुहुनेछ। शनिबार राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहाडपुरमा स्कूल र कौशल केन्द्र सहित पहाडपुरमा विभिन्न सुविधाहरूको भ्रमण गर्नुहुनेछ र लाभार्थीहरू र बालबच्चाहरूसँग बातचित गर्नुहुनेछ। त्यसपछि उहाँले राईरङपुरमा सार्वजनिक कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। आउँदो 21 तारिकका दिन राष्ट्रपति मुर्मू मध्यप्रदेशको जबलपुरमा मनाइने अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। भ्रमणको अन्तिम दिन राष्ट्रपति मुर्मूले मध्यप्रदेशको कोनो राष्ट्रिय उद्यान सहरिया जनजातिका सदस्यहरू, चिता ट्र्याकरहरू, पर्यटक गाइडहरू र कोनो फिल्ड टोलीसँग कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ होर्मुजलाई आउजाउको लागि खुला राख्न विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। फ्रान्सको एभियामा G7 शिखर सम्मेलनका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको द्विपक्षीय बैठकमा प्रधानमन्त्री श्री मोदीले आउजाउको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। श्री मोदीले भन्नुभयो, लाखौँ भारतीय नाविकहरूले सामुद्रिक व्यापारका लागि विश्वका विभिन्न भागहरूमा आफ्नो सेवा प्रदान गरिरहेका छन्। नाविकहरूको योगदानमाथि प्रकाश पार्नुहुँदै श्री मोदीले भन्नुभयो, तिनीहरूको सुरक्षा सर्वोपरि छ। उहाँले मध्यपूर्वमा शान्ति प्रयासमा भएको प्रगतिका लागि राष्ट्रपति ट्रम्पको प्रशंसा गर्नुभयो। श्री मोदीले यस क्षेत्रमा स्थायी शान्ति पुनस्थापना हुने आशा व्यक्त गर्नुभयो। उहाँले भारत र अमेरिकाबीच व्यापार वार्ताको प्रगतिप्रति पनि खुसी व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्री श्री मोदीले जर्मन चान्सलर फ्रेडरिक मोटर्ससँग मध्यपूर्वको स्थिति र रुस युक्रेन सङ्घर्षसहित क्षेत्रीय र वैश्विक घटनाक्रमहरूमा चर्चा गर्न बैठक गर्नुभयो।
1: एक्सेलेंसी, हम जानते हैं कि मैरिटाइम ट्रेड की दुनिया में भारत के लाखों सी फेरर आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं, विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है। मुझे पूरा विश्वास है कि समझौते में सी फेरर की सुरक्षा भी सुनिश्चित होगी और उसको प्राथमिकता मिलेगी। तो मैं फिर एक बार पश्चिम एशिया में शांति बहाल कराने के आपके भरसक प्रयासों का मैं पूरी पूरी प्रशंसा करता हूँ।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले हिज G7 शिखर सम्मेलनको अवसरमा युरोपीय आयोगका अध्यक्ष उर्सला भोन डेर लियोन र युरोपीय परिषदका अध्यक्ष एन्टोनियो कोस्टासँग द्विपक्षीय बैठक गर्नुभयो। बैठकमा आपसी हितका क्षेत्रीय र वैश्विक मुद्दाहरूमा चर्चा भयो र पश्चिम एसियामा हालेका घटनाक्रमहरूको स्वागत गरियो। दुवै पक्षले शान्ति, स्थिरता, समृद्धि र दिगो विकासलाई बढावा दिन बहुध्रुवीय वैश्विक व्यवस्थालाई प्रवर्धन गर्ने साझा प्रतिबद्धता दोहोऱ्याएका छन्।
2: बैठक में आपसी हित के क्षेत्रीय और वैश्विक मुद्दों पर विचार विमर्श किया गया और पश्चिम एशिया में हाल के घटनाक्रमों का स्वागत किया गया। प्रधानमंत्री नरेंद्र मोदी ने बहुध्रुवीय वैश्विक व्यवस्था को बढ़ावा देने की साझा प्रतिबद्धता दोहराई ताकि शांति, स्थिरता, समृद्धि और सतत विकास को बढ़ावा मिल सके। उन्होंने भारत यूरोपीय संघ मुक्त व्यापार समझौते पर हाल में सम्पन्न वार्ता को ऐतिहासिक उपलब्धि बताया। प्रधानमंत्री ने इस पर जल्द हस्ताक्षर और अमल की जरूरत पर बल दिया। उन्होंने कहा कि इससे व्यापार और निवेश के लिए महत्वपूर्ण अवसर सृजित होंगे तथा चुनौतीपूर्ण भू राजनीतिक माहौल के बीच आपूर्ति श्रृंखलाओं में विविधता लाने में मदद मिलेगी।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ब्रिटेन व्यापक आर्थिक एवं व्यापार सम्झौता यस वर्षको 15 जुलाईदेखि लागू हुने बताउनु भएको छ। यसले भारत र ब्रिटेनमाझ द्विपक्षीय व्यापार र निवेशलाई उल्लेखनीय रूपमा बढाउनेछ। एक सामाजिक भिडियो पोस्टमा प्रधानमन्त्री श्री मोदीले यो सम्झौताले भारतीय कृषकहरू, श्रमिकहरू, एमएसएमईहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि धेरै अवसरहरू खोल्ने र विकसित भारत 2047 प्राप्तिमा अर्थपूर्ण योगदान दिने बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AirNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 समीक्षा गर्नुभयो र अधिकारीहरूलाई प्रणालीमा सुधार गर्न निर्देश दिनुभयो। बैठकमा साइबर अपराध विशेष गरी साइबर वित्तीय ठगीबाट नागरिकलाई तत्काल राहत प्रदान गर्न स्थापना गरेका विभिन्न नागरिक केन्द्रित संयन्त्रहरूको समीक्षा गरिएको थियो। श्री शाहले आर्टिफिसियल इन्टेलिजेन्स लगायत उन्नत तकनिकीहरू अप्नाएर हेल्पलाइन प्रणालीलाई व्यापक रूपमा आधुनिकीकरण र उन्नत गर्न निर्देश दिनुभएको छ। कृषि तथा कृषक कल्याण मन्त्रालयले 12 जुनसम्म खरिफ फसल अन्तर्गत रोपिएको क्षेत्रफल 84 लाख हेक्टरभन्दा अधिक भएको जानकारी दिएको छ। खरिफ बालीमा गत वर्षको सोही अवधिको तुलनामा 3,44,000 हेक्टरको हाराहारीमा मामुली कमी दर्ता गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले 54 लाख हेक्टरभन्दा अधिक क्षेत्रफलमा उखु खेती गरेको छ भने 9 लाख हेक्टरभन्दा अधिक क्षेत्रफलमा कपास रोपिएको बताएको छ। भारतीय रेलवेले गुजरात, महाराष्ट्र, पश्चिम बङ्गाल र मध्यप्रदेशमा रेल क्षमता बढाउन, माल ढुलाई र सुरक्षा प्रणालीलाई सुदृढ गर्न र सहरी परिवहन बुनियादी ढाँचाको उन्नतिको लागि 1,200 करोड रुपियाँभन्दा अधिक लागतका धेरै परियोजनालाई स्वीकृति दिएको छ। केन्द्रीय रेल एवं सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले लगभग 600 करोड रुपियाँको निवेशमा पुणे रेलवे स्टेशनको विस्तार गर्ने घोषणा गर्नुभएको छ। पुणे साईनगर सिडी एक्सप्रेसलाई हिजो पुणे रेलवे स्टेशनमा हरियो झण्डा देखाएपछि उहाँले स्टेशनको विद्यमान 6 प्लेटफर्ममा 6 नयाँ प्लेटफर्महरू थपिएपछि प्लेटफर्मको कुल संख्या 12 हुनेछ। केन्द्रीय नवीन एवं नवकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले यस्तै मासिकको अन्त्यसम्ममा भारतमा 300 गिगावट स्थापित गैर जीवाश्म इन्धन क्षमता हुने कुरामा जोड दिनुभएको छ। श्री जोशीले नयाँ दिल्लीमा राष्ट्रिय हरित हाइड्रोजन मिसनको सुदृढीकरण, राज्यका नीतिहरू, हब्स र बुनियादी ढाँचा विकासहरूको माध्यमबाट कार्यशालालाई सम्बोधन गर्दै यो कुरा भन्नुभएको हो। सरकारले प्रधानमन्त्री आवास योजना सहरी 2.0 अन्तर्गत योग्य सहरी गरिब परिवारहरूको लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। आवास तथा सहरी मामिला सचिव श्रीनिवास कटिकित्लाको अध्यक्षतामा हिज नयाँ दिल्लीमा केन्द्रीय स्वीकृति र निगरानी समितिको 7 बैठकमा यो स्वीकृत गरिएको हो। महाराष्ट्रमा स्थानीय निकाय निर्वाचन क्षेत्रहरूबाट विधान परिषदका 11 सिटहरूको लागि आज बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म मतदान हुनेछ र मतगणना 22 जुनमा हुनेछ। यी 11 सिटका लागि 31 उम्मेद्वार चुनावी मैदानमा छन् भने 6 सिटमा निर्विरोध निर्णय भएको छ। मौसम विभागले आज पूर्वोत्तरको कतिपय भाग र पश्चिम बङ्गालको उपहिमालय तराई क्षेत्रहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। बिहार, केरलम, माहे, तमिलनाडु, पोन्डिचेरी र कराईकलमा पनि भारी वर्षा हुने अनुमान गरेको छ। यो समाचार युट्युबमा @AR Khrsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्यप्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्टार्टअप फर्मोसलाई आउजाउको लागि खुला राख्नु विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 को समीक्षा गर्नुभयो। सरकारले प्रधानमन्त्री आवास योजना सहरी 2.0 अन्तर्गत योग्य सहरी गरिब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ अनि मौसम विभागले आज पूर्वोत्तर भारत र उपहिमालय पश्चिम बङ्गालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता। आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरंगमा अब आउनुहोस् केही क्षण संगीतको प्रवाहमा बगौं, सुनेर विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत कार्यक्रम संगीत प्रवाहमा। श्रोता, संगीत एउटा यस्तो माध्यम हो जसको सहयोगले जीवनका कठिन एवं भावुक पलहरूलाई मिठो, सुमधुर र सुगम बनाइदिन्छ। संगीतले मन मस्तिष्कलाई शान्त राख्ने गर्छ। त्यसैले त हिजआज विज्ञानमा पनि संगीतको धेरै महत्त्व रहेको छ। संगीतलाई संगीत चिकित्सामा पनि प्रयोग गरिने गरिएको छ। त आउनुहोस् कार्यक्रम संगीत प्रवाहको यो प्रथम साङ्गीतिक कोसेली सुनेर केही क्षण संगीतमय बनाऊ। शिवा परियारको स्वरमा जहाँ शब्द संगीत रहेको छ नरवीर रसाइलीको।

माया एउटा यस्तो भावनात्मक डोरी हो श्रोता, जसले हर कसाईलाई एकअर्कासँग बाँधेर राखेको हुन्छ। आमा बुवाको माया, साथी सङ्गीको माया आ आफ्नै स्थानमा धेरै महान छन् भने प्रियसीको मायाको त झनै कुरै नगरौँ। प्रेममा सदैव माया मात्र पाउँछ भन्ने छैन, कहिले चोट मर्म पीडा पनि पाउने गर्छ। तरै पनि यही मायाकै कारण प्रेममा हार्ने गर्छन् मानिसहरू, र जति घात भए पनि यो मुटुले त्यही मायालाई माया गरिरहन्छन्। त आउनुहोस् केही क्षण प्रेममै बनाऊ सुनेर अघिल्लो प्रस्तुति मनोजराज शिवकोटीको स्वरमा, जहाँ शब्द सङ्गीत रहेको छ नरवीर रसाइलीको। त कार्यक्रम सङ्गीत प्रवाहको यो दोस्रो प्रस्तुति स्वीकार्नुहोस्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रवाह, उद्घोषिका म सरुको साथमा। कार्यक्रम संगीत प्रवाहको अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेकी छु उदय सताङको स्वरमा यो अघिल्लो प्रस्तुति, जहाँ शब्द रचना रहेको छ गणेश थापा मंगरको अनि संगीत रहेको छ गायक स्वयंको। स्वीकार्नुहोस्।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसुका खोला।

श्रोता, हामी कार्यक्रम संगीत प्रवाहको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार उत्तम प्रधान अनि नरेन्द्र गुरुङको समूह शर्मा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक मनीष कानु। विषय छ भारतले स्लोभाकियासँगको सम्बन्ध गहिरो बनाएको छ। बाहिर सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार युरोप भ्रमणको दोस्रो चरणमा ब्राटिस्लाभामा न्यानो र परम्परागत रूपमा स्लोभाकियन स्वागत गरिएको थियो। प्रधानमन्त्रीलाई स्लोभाकियाका विदेश मन्त्री जुराज ब्यानारले स्वागत गर्नुभएको थियो र स्थानीय कलाकारहरूले सांस्कृतिक प्रदर्शन र भारतको राष्ट्रिय गीत वन्दे मातरमको प्रस्तुति दिएका थिए। श्री मोदीलाई रोटी र नुनको परम्परागत चिन्ह पनि प्रदान गरिएको थियो। साथै परम्परागत नृत्य प्रदर्शन पनि गरिएको थियो। यसलाई उहाँले सांस्कृतिक र इतिहासलाई जीवन्त राख्ने परम्पराको रूपमा प्रशंसा गर्नुभयो। उहाँले एक्समा साझा गर्नुभएको एक पोस्टमा ब्राटिस्लाभामा स्वागतमा रोटी र नुनको परम्परागत भेटी समावेश थियो। स्लोभाकियाको समृद्ध सांस्कृतिक सम्पदाको सुन्दर प्रतिबिम्ब र उनीहरूले मन पराउने सद्भावना र मित्रताको मूल्यहरू भनी उहाँले वर्णन गर्नुभयो। प्रधानमन्त्रीलाई ऐतिहासिक ब्राटिस्लाभामा महलमा गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिएको थियो। श्री मोदीले आफ्नो स्लोभाक समकक्षी रोबर्ट फिकोसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। दुई नेताहरूले टेटे र प्रतिनिधि मण्डल स्तरीय ढाँचामा वार्ता गर्नुभयो। उनीहरूले द्विपक्षीय सम्बन्धलाई व्यापक साझेदारीको स्तरमा पुर्याउन स्वागत गर्नुभयो, जसले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय चिन्ह गर्दछ, जुन दुई देशहरूबीचको साझा मूल्य र समपरिपक्व गरिएको मित्रताको प्रतिबिम्ब हो। दुई प्रधानमन्त्रीहरूले

व्यापार र लगानी, रक्षा र सुरक्षा, अन्तरिक्ष नागरिक परमाणु, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, शैक्षिक आदान प्रदान, संस्कृति र प्रतिभा गतिशीलता सहित द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण क्षेत्रको समीक्षा गर्नुभयो। उनीहरूले नयाँ र उदयमान प्रविधिहरू, एआई र सुपर कम्प्युटरहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यको लागि अवसर पनि खोज्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रेल 2025 पहलगाममा भएको आतंकवादी आक्रमणपछि स्लोभाकियाले भारतलाई दिएको एकबद्धता र समर्थनको लागि प्रधानमन्त्री फिकोलाई धन्यवाद दिनुभयो। यसले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूको प्रतिरोध गर्न दुवै देशको बलियो प्रतिबद्धतालाई जोड्दछ। दुई नेताले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। दुवैले बहुपक्षीय र विश्वव्यापी शासन संस्थाहरूको सुधारप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। नेताहरूले हालै सम्पन्न भारत EU शिखर सम्मेलनको उत्साहजनक परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले ऐतिहासिक भारत EU FTA सफल समापनका साथै संयुक्त व्यापार रणनीतिक एजेन्डा अप्नाएको स्वागत गर्नुभयो, जसले प्रमुख क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउन एक प्रमुख कदम चालेको छ। वार्तापछि डिजिटल प्रविधि, श्रम, आप्रवासन, उच्च शिक्षा र अनुसन्धान र सभ्य दृश्य सृजनाको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताहरू आदान प्रदान गरियो। रक्षामा सहयोग प्रवर्धन गर्ने आश्रय पत्र पनि आदान प्रदान गरिएको थियो। भारतले कोसिसको प्रतिविधित विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्तामा पहिलो पटक चेयर स्थापना गर्ने कुरामा पनि सहमति जनाए। प्रधानमन्त्री फिकोले प्रधानमन्त्रीको सम्मानमा दिव्य भोज आयोजना गर्नुभएको थियो। श्री मोदीले स्लोभाकियाका प्रधानमन्त्रीलाई पारम्परिक रूपमा सुविधाजनक मितिमा भारत भ्रमण गर्न आमन्त्रित पनि गर्नुभयो। प्रधानमन्त्री मोदीले ब्राटिस्लावामा अज्ञात सैनिकको समाधिमा स्लोभाकियाका शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले स्मारकमा माली अर्पण गर्नुभयो र दोस्रो विश्वयुद्धको समयमा स्लोभाकियाको मुक्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने बहादुर सेनाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। दुवै प्रधानमन्त्रीले रेलवे, रक्षा, अटोमेटिक ऊर्जा, आइटी र स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा स्लोभाकियाका प्रमुख व्यापार र उद्योग नेताहरूसँग अन्तर्क्रिया पनि गर्नुभयो। श्री मोदीले भारत र स्लोभाकियाको बीचको व्यापार, देश र व्यवसाय संलग्नताको विस्तारको प्रशंसा गर्नुभयो। उहाँले हालैको वर्षहरूमा भारतले व्यापार गर्न, सहजतालाई प्रवर्धन गर्न र पारदर्शी, स्थिर र लगानीकर्ता मैत्रिक आर्थिक वातावरणलाई बढावा दिन ल्याएको प्रमुख सुधार र नीतिगत पहलहरूको प्रशंसा गर्नुभयो। उहाँले स्लोभाकिया कम्पनीहरूलाई भारतमा बढ्दो अवसरहरूको फाइदा उठाउन आमन्त्रित गर्नुभयो। विशेष गरी पूर्वाधार, रक्षा, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, अर्धचालक, एआई र स्वास्थ्य सेवा क्षेत्रमा स्लोभाक उद्योग नेताहरूले विकसित भारततर्फ भारतको सुधारको स्वागत गर्नुभयो र भारतको आर्थिक मार्गमा विश्वास व्यक्त गर्नुभयो। उनीहरूले भारतीय उद्यमानसँग बढ्दो लगानी, प्रविधि साझेदारी र संयुक्त उद्यमानहरू मार्फत भारतमा आफ्नो पहिचान बलियो बनाउन आफ्नो रुचि व्यक्त गर्नुभयो।

रंग बिरंगो संसार। नमस्कार आदरणीय श्रोता, कार्यक्रम रंग बिरंगो संसार मा हार्दिक स्वागत छ। विभिन्न क्षेत्रहरू जस्तै साहित्य, खेल जगत, व्यक्ति विशेष एवं ठाउँ विशेषलाई लिएर रोचक कथा गाथाहरू पस्किने गर्छौ कार्यक्रम रंग बिरंगो संसारमा। र आजको यस अङ्कमा ठाउँ विशेषलाई लिएर आएका छौ, सुनाउने छौ भारतको पर्यटकीय स्थल नैनीताल बारे।

जब हामी पहाडी स्टेशनहरू र विदा मनाउने ठाउँहरूको बारेमा कुरा गर्छौँ तब एउटा नाम स्पष्ट रूपमा देखिन्छ, त्यो हो उत्तराखण्डको नैनीताल। कुमाउँको फेदमा अवस्थित यो सुन्दर पहाडी ठाउँ देश विदेशका मानिसहरूका लागि लोकप्रिय पर्यटकीय आकर्षण हो। यो ठाउँ नैनीतालको लागि परिचित भए पनि यहाँ परिवार र साथीहरूसँग अनौपचारिक विदा बिताउँदा तपाईँले अन्वेषण गर्न सक्ने अन्य रोचक ठाउँहरूको पनि भ्रमण गर्न सक्नुहुनेछ। भारतको उत्तराखण्डको कुमाऊँ क्षेत्रको अङ्गालोमा अवस्थित नैनीतालको मनमोहक संसारमा फेरि पनि स्वागत छ श्रोता। आज भ्रमण गरिरहेका छौँ नैनीताल। यो कल्पना गर्नुहोस्, भव्य हिमालयको बीचमा शान्तिका कथाहरू सुनाउने एक विचित्र हिल स्टेसन। भारतको ताल जिल्ला भनेर चिनिने नैनीताल हरियाली पहाडहरूले घेरिएको बहुमूल्य रत्न जस्तै हो, जसको मुटु अर्धचन्द्रकार आकारको नैनीतालको किनारमा अडिएको छ। यो केवल एउटा सहर होइन, यो सुन्दरताको क्यानभास हो जसले साहसी, प्रकृति उत्साही र आत्मा खोज्नेहरूलाई सहरको अराजकताबाट बाँच्न र यसको शान्तिपूर्ण अङ्गालोमा सान्त्वना पाउन आमन्त्रित गर्दछ।

नैनितालको बाटोमा यात्रा गर्नु कुनै साधारण यात्रा होइन, यो आश्चर्यले भरिएको एउटा सन्दुक हो। जब तपाईँ कहिल्यै अन्त्य नहुने सडकहरू पार गर्नुहुन्छ, प्रत्येक मोडले हिमालय श्रृङ्खला र हरिया उपत्यकाहरूको लुभावनी दृश्यहरू प्रकट गर्दछ। विस्मय र साहसिक कार्यको चित्र चित्रण गर्दछ। कुनै पनि हिल स्टेसनको भ्रमण गर्दा तपाईँको इन्द्रियलाई मोहित पार्ने एउटा कुरा भनेको त्यहाँको लोकप्रिय रमणीय ठाउँहरूको अन्वेषण गर्नु हो। नैनितालमा घुम्नका निम्ति उत्कृष्ट ठाउँहरू छन्। तीमध्ये केही ठाउँको बारेमा श्रोताहरू समक्ष जानकारी राख्नेछौ। प्रथममा नैनिताल चिडियाखाना। उच्च उचाइमा रहेको चिडियाखाना भएकोमा गर्व गर्ने एउटा प्रतिष्ठित चिडियाखाना जसलाई जीबी पन्त हाई अल्टिट्युड नैनिताल चिडियाखाना पनि भनिन्छ। यहाँ श्रोताहरूले रोयल बेङ्गल टाइगर, तिब्बती ब्वासो, हिम चितुवा, हिमालयन भालु, जापानी मकाक, भुक्ने मृग, साम्भर आदि जस्ता लोपोन्मुख र सुन्दर प्रजातिका जनावरहरूको पनि अवलोकन गर्न सक्नुहुनेछ। साथै केही लोकप्रिय प्रजातिका चराहरू हिल प्याट्रिज, स्टेपे इगल, सेतो मयूर, लेडी एमहर्स्ट फेजेन्ट, कालिज आदि पनि हेर्न सकिन्छ। दोस्रो, नैनिताल। उपत्यकाको केन्द्रमा वा सहरको मुटु मानिने नैनिताल वर्षैभरि धेरै पर्यटकहरूको घर झैँ हुन्छ। डुङ्गा चलाउने, पेडल र रोइङ दुवैका विकल्पहरू सहित यस तालमा प्रत्येक पर्यटकहरूको लागि केही न केही अवश्य छ। रोइङ डुङ्गाहरू आधा राउन्डको लागि लगभग 160 रुपैयाँ, पूर्ण राउन्डका लागि 210 रुपैयाँमा उपलब्ध छन् भने ताल हरेक दिन बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म खुला रहन्छ। प्रवेश निशुल्क। नैना देवी मन्दिर। यो पवित्र मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। यो नैनितालको एक प्रमुख एवं पवित्र पर्यटकीय स्थल हो। हवाई रोपवे। मल्लीतालबाट पहाडको टुप्पोमा पुग्ने यो भव्य रोपवे नैनिताल घुम्न आउने पर्यटकहरूका लागि अवश्य भ्रमण गर्न पर्ने एउटा प्रमुख ठाउँ हो।

मल रोड। नैनीतालको प्रसिद्ध मल रोड नैनीतालको एक भाग वरिपरि अवस्थित छ। सडकको छेउमा धेरै पसलहरूको भिडभाड भएकाले श्रोताहरूले यहाँ सहरका स्मृति चिन्ह स्वरूप सरसामानहरू लिन सक्छन्। हिउँ दृश्य बिन्दु स्नो भ्यू पोइन्टमा नन्दादेवी चुचुरोको भव्य दृश्यहरूले तपाईँहरूलाई पर्खिरहेका छन्। श्रोता, मुख्य सहरबाट लगभग 2 किलोमिटर टाढा अवस्थित यस चुचुरोमा पर्यटकहरूले हिउँले ढाकिएको नन्दकोट चुचुरो, नन्ददेवी चुचुरो र त्रिशूल चुचुरोको मनमोहक अनुभव लिन सक्छन्। नैनीतालका पर्यटकीय स्थल घुम्नलाई त धेरै छन् श्रोता, जुन बयान गरेर गर्न सकिन्न। इको गुफा बगैचा, प्याङगोट र किलबडी पक्षी अभयारण्य, सोन नदी वन्यजन्तु अभयारण्य, राजभवन, तिब्बती बजार, गर्नी हाउस,

दिनशिखर, सत्तल, भीमताल, हनुमानगढी आदि यस क्षेत्रका अन्य पर्यटकीय स्थलहरूमध्ये एक हुन्। नैनीताल भ्रमण गर्नका निम्ति सठिक समयबारे भन्न पर्दा मार्चदेखि जुन महिनामा तापक्रम 11 डिग्रीदेखि 25 डिग्री सेल्सियसको बीचमा रहने भएकोले यस समय पर्यटकहरूलाई नैनीताल भ्रमण गर्न उचित रहने गर्छ। यस समय पर्यटकहरूले नैनीतालमा डुङ्गा चढ्न अनि टिपिन टपमा पदयात्रा गर्न र मल रोडको अन्वेषण गर्नमा यो समय उपयुक्त समय रहेको पाइन्छ। त्यसरी नै अक्टोबरदेखि नोभेम्बर महिनामा पनि मनसुन राम्रो भएको हुनाले आकाश एकदमै सफा हुने गर्छ र हिमालयका चुचुराहरूको दृश्य अवलोकन गर्न सक्नुहुनेछ। त्यसै गरी डिसेम्बरदेखि फरवरी महिनामा पनि हिउँ र शान्ति खोज्नेहरूका लागि यो समय भ्रमणका निम्ति उचित रहेको छ। यस भव्य हिल स्टेसन नैनीतालको क्षेत्रमा एउटा राम्रो यात्राले तपाईँलाई पर्खिरहेका छन्, जहाँ तपाईँहरूले नयाँ ठाउँको अनुभव जुनीभरको लागि स्मृतिमा साँचेर राख्न सक्नुहुनेछ। त आजै आफ्नो टिकट बुक गर्नुहोस्, नैनीतालको भ्रमण गर्ने रमाइलो विधाको योजना बनाउनुहोस्। त श्रोता, नैनीतालको भ्रमण गर्दा गर्दै कार्यक्रम रङबिरङको संसारको समय अवधि पनि सकिन लागेछ। त आजलाई यतिमा नै समाप्त गर्दै अर्को अङ्कमा फेरि भेट्ने बाचासँगै उद्घोषिका म सरू साथै कार्यक्रम प्रस्तुता लेखनाथ राई हजुरहरूबाट छुट्न चाहन्छौ। आज्ञा दिनुहोस्। नमस्ते।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई खोल्नु भएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा र हजुरहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ र आज हजुरहरूको साथमा छु उद्घोषिका म सरू।

अबको अघिल्लो प्रस्तुति कार्यक्रम योजना जस अन्तर्गत श्रोताहरूलाई जानकारी दिनेछौँ अटल भूजल योजना बारे, साथै विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। कार्यक्रम योजनालाई अघि बढाउँदै प्रथममा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र क्युकीबाट उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा स्वीकार्नुहोस्।

कार्यक्रम योजना अब हजुरहरूलाई जानकारी दिइरहेका छौँ अटल भूजल योजना बारे। अटल भूजल योजना पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको 95 औं जन्म जयन्तीमा 25 डिसेम्बर 2019 माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको भूजल व्यवस्थापन योजना हो। यस योजनाको उद्देश्य भारतका 7 राज्यहरूमा भूजल व्यवस्थापन सुधार गर्नु हो। जुन 2018 विश्व ब्याङ्क बोर्डले यो योजनालाई अनुमोदन गरेर यसलाई विश्व ब्याङ्कले वित्त पोषित गर्नेछ। गुजरात, हरियाणा, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, राजस्थान अनि उत्तर प्रदेश सामुदायिक सहभागिता मार्फत भूजल व्यवस्थापन सुधारका लागि तोकिएका प्राथमिकता प्राप्त राज्यहरू हुन्, जसले लगभग 78 जिल्ला र 8,350 ग्राम पञ्चायतहरूलाई असर गर्दछ। यो योजनाको अवधि 2020 देखि 2025 सम्मको हो।

0: कार्यक्रम योजनाको प्रस्तुतिपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मगरबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्यप्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ हर्मुजलाई आवत जावतको लागि खुल्ला राख्नु विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता सीआईटीए यसै वर्षको 15 जुलाईदेखि लागू हुनेछ। विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयासका सिद्धान्तहरूद्वारा सञ्चालित भारतले उल्लेखनीय परिवर्तन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध बौद्ध विद्वान रोबर्ट एफ थर्मनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो फ्रान्स भ्रमणको अन्तिम चरणमा हिजो राति पेरिस पुग्नुभयो। फ्रान्सको राजधानी पुगेपछि प्रधानमन्त्री श्री मोदीलाई भारतीय समुदायका सदस्यहरूले भव्य स्वागत जनाए। सरकारले प्रधानमन्त्री आवास योजना शहरी 2.0 अन्तर्गत योग्य शहरी गरिब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। कृषि तथा कृषक कल्याण मन्त्रालयले 12 जुनसम्म खरिफ फसल अन्तर्गत रोपिएको क्षेत्रफल 84 लाख हेक्टर भन्दा अधिक भएको जानकारी दिएको छ। केन्द्रीय आयुष मन्त्रालयले यस महिनाको 21 तारिकमा अन्तर्राष्ट्रिय योग दिवस समारोहको एक भागको रूपमा 1.7 लाख भन्दा अधिक आयोजकहरूले योग संगम पोर्टलमा आफ्ना कार्यक्रमहरू पञ्जीकृत गरेका छन्। भारतीय रेलवे गुजरात महाराष्ट्र पश्चिम बंगाल र मध्यप्रदेशमा रेल क्षमता बढाउन माल ढुलाई र सुरक्षा प्रणालीलाई सुदृढ गर्न तथा शहरी परिवहन बुनियादी ढाँचाको उन्नतिका लागि 1,200 करोड रुपियाँ भन्दा अधिक लागतका धेरै परियोजनाहरूलाई स्वीकृति दिएको छ। अनि मौसम विभागले आज पूर्वोत्तर भारत र उप हिमालयी पश्चिम बंगालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो।

कार्यक्रमलाई निरन्तरता दिँदै अब प्रथममा राख्न लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोसेली चलचित्र प्रेम रतन धन पायोबाट पलक मुचाल अनि साथीहरूको स्वरमा जहाँ सङ्गीत रहेको छ हिमेश रेशमियाको अनि शब्द रचना इर्शाद कामिलको।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको बिहानको 9:11 भइरहेछ श्रोता, र अहिले हजुरहरूले सुन्दै हुनुहुन्छ विविध कलाकारहरूको स्वरमा हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा अघिल्लो प्रस्तुतिमा राख्न लागिरहेको छु अन्वेषा विनित सिंह हर्षदीप कौर अनि शाहबाज सब्रीको समूह स्वरमा यो प्रस्तुति चलचित्र प्रेम रतन धन पायोबाट नै, जहाँ शब्द रचना रहेको छ इर्शाद कामिलको अनि सङ्गीत हिमेश रेशमियाको।

स्मरण रहोस्, वर्ष 2017 राज्य सरकार विरूद्ध हिंसात्मक आन्दोलनपछि गोजामुमोका तत्कालीन सबै सभासदहरूले जीटीएले दार्जीलिङ पहाड़का जनताको अपेक्षा र आकांक्षा पूरा गर्न नसकेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसको लगत्तै ममता ब्यानर्जीले श्री गुरुङको पार्टीका विद्रोही नेता विनय तामाङलाई जीटीएको कार्यवाहक अध्यक्षको रूपमा नियुक्त गरिन्। पछि अनित थापालाई कार्यवाहकको जिम्मेवारी दियो। तीनताक विद्रोही अनित थापाले बीजीपीएम नामक नयाँ पार्टी गठन गरे र जीटीए चुनाव जितेका थिए र वर्ष 2022 40 27 सीट जितेर टीएमसीसँग गठबन्धन गरे, जसले 5 सीट जितेको थियो। वर्तमान जीटीएको कार्यकाल जुन 2027 समाप्त हुनेछ। स्मरण गराइन्छ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए आधिकारिक रूपमा 2 अगस्त 2012 भारत सरकार, पश्चिम बंगाल सरकार र तत्कालीन आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा बीच त्रिपक्षीय सम्झौतापछि गठन भएको थियो। हालैको 2026 राज्य विधानसभा चुनावमा भाजपाले लामो समयदेखि थाँतिरहेका गोर्खा मुद्दाहरूलाई भारतीय संविधानको ढाँचाभित्र सौहार्दपूर्ण स्थायी राजनीतिक समाधानका साथ समाधान गर्ने वाचा गरेको छ। आकाशवाणीका वरिष्ठ लिपिक दावा नर्बु योल्मोको अन्तिम संस्कार आज दार्जीलिङको आलुबारीस्थित पैतृक निवासमा पूर्ण धार्मिक रीतिको साथमा सम्पन्न गरिनेछ। श्री योल्मोको निधन 16 जुनको दिन मुम्बईको टाटा मेमोरियल अस्पतालमा भएको थियो। हिजो उहाँको पार्थिव शरीर बागडोग्रा हवाई अड्डादेखि अल इण्डिया रेडियो स्टेशन खरसाङमा ल्यायो, जहाँ आकाशवाणी खरसाङका वर्तमान तथा भूतपूर्व कर्मीहरूले श्रद्धाञ्जली अर्पित गर्दै अश्रुपूर्ण अन्तिम विदाई दिए। श्री यल्मो आकाशवाणी खरसाङमा मार्च 1993 सेवारत हुनुभएको थियो र आफ्नो सेवाको पूर्ण अवधि पूरा नगरी नै उहाँको यस आकस्मिक निधनमा सम्पूर्ण आकाशवाणीले गहिरो शोक व्यक्त गरेको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम इन्द्रेणीमा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ रिम्बिक समष्टि अन्तर्गत बाँसबोटे क्षेत्रका चारजना कविहरू कमल भट्टराई, सुरेन सुब्बा, गोविन्द लिम्बू अनि दिवाकर कार्की। श्रोतावृन्द, अब उहाँहरूका मिठा मिठा कविताहरू तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ र यस कार्यक्रमको सहजकर्ताका रूपमा हामीसित हुनुहुन्छ कमल भट्टराई। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनु।

0: नमस्कार, यतिखेर हामी आकाशवाणी खरसाङद्वारा प्रसारित हुने साहित्यिक कार्यक्रममा उपस्थित छौँ अनि हामी रिम्बिक लोधोमा क्षेत्र अन्तर्गत बाँसफट्टी भेगबाट हामी चारजना कविहरू उपस्थित भएको छौँ, जसमा म स्वयं कमल भट्टराई अनि मसँग आउने अन्य कविहरूमा कवि गोविन्द सुब्बा, गजल लेखनमा पारङ्गत रहेका हाम्रा गजल गो सुरेन सुब्बा अनि अर्का कवि हुनुहुन्छ दिवाकर कार्की। अब हामी कार्यक्रमको प्रथममा म आफ्नो एउटा कविता वाचन गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक छ पृथ्वीको पुकार। जब हलिन्छ पृथ्वी भूकम्पका कम्पनहरूले, जब हलिन्छ पृथ्वी भूकम्पका कम्पनहरूले, त्यतिखेर मात्र थाहा हुन्छ मृत्यु कति नजिक छ भनेर। तर हामी फेरि ती सब डरहरू बिर्सेर अनवरत निर्धक्क हिँडिरहन्छौँ उही विनाशका बाटाहरू भएर। हाम्रा हात हातमा बन्चरो र खुकुरी छ, कटर मेसिन छ अनि जङ्गलका अनुहार कुरूप पार्ने थुप्रै अत्याधुनिक औजारहरू छ। रुखहरूलाई यसैले डर छ, रुखहरूलाई यसैले डर छ, उजाड बन्ने शङ्का छ चराहरूका बाससँगै। जङ्गलको नामो निशान मेटिने त झन् धेरै सम्भावना छ। प्लास्टिकका पहाडहरूले खोल्सा पुरिएको छ, नदीका बहाउहरू थिचिएको छ, फोहोरहरूले हावा भरिएको छ, धुवाले आकाश ढाकेको छ, धुवाले अझै वातावरण निलेको छ। मान्छेमा भने न कुनै डर छ, न त कुनै चिन्ता नै छ, छ त केवल उसको आफ्नै दुनियाँ अनि छ उसको आफ्नै कल्पना। वरिपरि खतरा नै खतरा भएपछि पृथ्वी मा विनाशको भयले त्रसित छ, प्रलयको रापले उत्तप्त छ, कुनै भयङ्कर विस्फोटहरूले कतिखेर के हुने हो केवल शङ्काहरू प्रबल छ। सबैले एक भएर रुख रोपौँ, हरियालीको गीत गाउँ, पानी बचाउँ, माटो बचाउँ, वन जङ्गल बचाउँ, धरतीको आयु बचाउँ, किनकि पृथ्वी बाँच्यो भने हामी बाँच्नेछौँ, हामी बाँच्यौँ भने पृथ्वी बाँच्नेछ। यही नै छ पृथ्वीको अन्तिम पुकार, यही नै छ पृथ्वीको अन्तिम पुकार। धन्यवाद। यो मेरो कविता पश्चात अब म कार्यक्रमको अर्को चरणमा कविताको निम्ति कवि दिवाकर कार्कीलाई निवेदन गर्दछु। उहाँको कविताको शीर्षक छ गाउँमा धेरै कुराहरू हरायो।
1: नमस्कार सम्पूर्णमा, र मेरो कविताको शीर्षक गाउँमा धेरै कुराहरू हरायो। बिहान चराचुरुङ्गीको गीत हरायो, घाँस दाउरामा जाने पुरानो रीत हरायो, चुल्हाको चिम्नीमा धुवाँ हरायो, भान्सा कोठामा सिलौटोको स्वर हरायो, गाउँमा धेरै कुराहरू हरायो। भालेको डाकलाई अलार्मले जित्यो, ब्रह्म मुहूर्तको समयलाई मोबाइलले खोस्यो, आध्यात्मलाई आधुनिकताले छोप्यो, खेतबारीलाई झारपातले ढाक्यो, भकारीमा अन्नको थुप्रो हरायो, गाउँमा धेरै कुराहरू हरायो। बाटोमा झिरगाडीको आवाज हरायो, धुलोमा डन्डीबियो र गुच्चाको खेल हरायो, ऐसेलु र आरु बखडा खोज्ने रहर हरायो, बाल्यकालको रमाइलो समय हरायो, गाउँमा धेरै कुराहरू हरायो। मेलापातको मिठो गफ हरायो, पँधेरामा हाँसो ठट्टा हरायो, परिवार माझको आत्मीयता हरायो, युवाहरूमा जोस जागर हरायो, गाउँमा धेरै कुराहरू हरायो। दराजमा दौरा सुरुवाल चौबन्दी चोलो हरायो, सिकुवामा ढिकी जाँतो गुन्द्री हरायो, आँगनमा तुलसीको मठ हरायो, गोठमा बाँधिएको गाई हरायो, भित्तामा पोतिएको कमेरो माटो हरायो, साँझमा बालिने साँझबत्ती हरायो, गाउँमा धेरै कुराहरू हरायो, गाउँमा धेरै कुराहरू हरायो। धन्यवाद।
0: साँच्चै गाउँमा अचेल धेरै कुराहरू हराएर गइसकेको छ अनि हामीले त्यस्ता हराएका कुराहरूलाई संरक्षण गर्नुपर्ने जिम्मेवार हाम्रो काँधमा आइरहेको छ। यो सुन्दर कविताको निम्ति कवि दिवाकर कार्कीलाई

0: फेरि पनि कविता वाचनको क्रममा अर्का कवि गोविन्द सुब्बा आइरहनु भएको छ अनि उहाँको कविताको शीर्षक छ फरक यति।
1: सम्पूर्णलाई नमस्कार। मेरो कविताको शीर्षक छ फरक यति। म हिँडेँ आज झुपडी त्यागेर बुद्ध बन्न, डोको नाम्लो कचिया चपरा र कुटे त्यागेर लौ म त हिँडेँ। ओहो बुद्ध बन्न गौतमले महल त्यागे, मैले झुपडी त्याग्दैछु। उसले जङ्गल रोज्यो मैले सहर, उसले सुख लोभ लालच त्याग्न जङ्गल पस्दा म त्यही किन्न सहर पस्दैछु। उसले महल बाहिरको दुःखद दृश्य देखेर जीवनको सत्यता खोज्न एकान्ततिर लाग्दै गर्दा म भने झुपडीको दुःखद अवस्था फेर्ने सपनामा कोलाहलमा बस्दैछु। उसले महल त्याग्दा महलमा रुवावासी चलेथ्यो, मैले पनि त झुपडी त्याग्दा उस्तै उस्तै भयो। उसले महलको सुखमा दुःख देख्यो, मैले मकिएर चुहने झुपडीमा दुःख देखेँ। फरक यति हो, ऊ महलबाट शान्ति खोज्न जङ्गल पस्यो, म झुपडीमा शान्ति ल्याउन सहर पसे। उसँग त्याग्नलाई महल र माहौल थियो, मसँग त्याग्नलाई सास र देह मात्र थियो। यसैले त म रहर किन्न सहर पसे, ऊ रहर त्याग्न जङ्गल पसे। लौ फर्कौँ अब सबै फर्कौँ फर्कौँ जीवनको फुलबारीमा, ऊ सिद्धार्थ गौतमबाट बुद्ध भएर फर्किए, म सहरबाट वृद्ध भएर। उसले जीवनको सार खोजे, मैले परिवारको निम्ति आहार, ऊ जङ्गलबाट सिद्ध भई भगवान बुद्ध भएर फर्किए, म सहरबाट परिवारको रहर लिएर वृद्ध भएर फर्किए। तर फरक यति हो, ऊ भगवान भएर फर्किए, म भक्त भएर, म भक्त भएर। धन्यवाद।
0: सुन्दर कविता है। म अन्तमा म भक्त भएर फर्के, उहाँको यो सुन्दर कविता। अब हामी कार्यक्रमको अर्को चरणमा गजल सुन्नेछौँ। गजलमा खुबै सुन्दर अभिव्यक्तिहरू लिएर गजलगो हाम्रा क्षेत्रका एकमात्र गजलगो सुरेन सुब्बा अब आफ्नो गजल लिएर उपस्थित भइरहनु भएको छ।
2: नमस्कार, म सिधै गजलतिर लागे। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ। यो प्रेम हो, यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ यो भिड हो। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ यो भिड हो, जोगिएर पस्नु जहिले हतारमा हुन्छ। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ यो भिड हो, जोगिएर पस्नु जहिले हतारमा हुन्छ। महलभित्र बस्ने सबैको मखमली जीवन हुन्न प्रिय, महलभित्र बस्ने सबैको मखमली जीवन हुन्न प्रिय, रानी मात्रै होइन दासी पनि दरबारमा हुन्छ। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ, मलाई नमस्कार गर्नेहरूलाई मेरै आशीर्वाद लाग्दो हो। मलाई नमस्कार गर्नेहरूलाई मेरै आशीर्वाद लाग्दो हो, म जहिले चप्पलमा हुन्छु। मलाई नमस्कार गर्नेहरूलाई मेरै आशीर्वाद लाग्दो हो, म जहिले चप्पलमा हुन्छु उनीहरू कारमा हुन्छ। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ, मुर्दाबाद नारा लगाउनेहरूको लहरमा म हुन्छु। मुर्दाबाद नारा लगाउनेहरूको लहरमा म हुन्छु, म लहरमै रहरमै हुन्छु, म लहरमै रहरमै हुन्छु, उनीहरू त सरकारमा हुन्छ। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ, म चोइटिएको दागहरूलाई तिमी चोट भन्छौ, म चोइटिएको दागहरूलाई तिमी चोट भन्छौ। ढुङ्गा हुनु र मूर्ति बन्नुको फरक आकारमा हुन्छ, यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ। म फुल हुँ चुडी नै पर्छ चरण चुम्नलाई, म फुल हुँ चुडी नै पर्छ चरण चुम्नलाई, त्यो आनन्द विरोधमा कहाँ छ जति स्वीकारमा हुन्छ। यो प्रेम हो कसैको आँखामा त कसैको व्यवहारमा हुन्छ, यो भिड हो जोगिएर पस्नु जहिले हतारमा हुन्छ। धन्यवाद।
0: यो सुन्दर गजलको निम्ति उहाँलाई धन्यवाद। फेरि पनि हामी अघिल्लो चरणमा कविताकै क्रममा म आफ्नो कविता स्वच्छता कविता यहाँ पठन गर्न लागिरहेको छु। मेरो कविताको शीर्षक स्वच्छता। झाडुले बढाल्न सकेन कहिले, झाडुले बढाल्न सकेन कहिले मान्छेको मानसिकताको आँगनका मैलाहरूलाई, रत प्रतिदिन थुप्रिँदै गइरहेछ पृथ्वीको छातीमाथि दुर्गन्धको पहाड। गान्धीको चस्माको पावरले भ्याउँदै भएन, गान्धीको चस्माको पावरले भ्याउँदै भएन स्वच्छ भारत अभियानको योजना हेर्नलाई, न त कुनै कानुनको छडीले अनुशासनहीनताको पिठ्यूमा हान्न सक्यो बेसरी चाबुक। बिल्डिङको खिड्की खिड्कीबाट झरेको मैलाले स्कुल गइरहेका विद्यार्थीहरूका ड्रेसहरूमा लागेका दागहरू मेटाउन सकेको छैन कुनै ब्रान्डेड डिटर्जेन्टको शक्तिले, अनि केराको छिल्कामा चिप्लेर कति सफाई कर्मीहरूको नराम्रो घतले खुस्केको छ ढाँड। विद्यार्थीहरूले बोकेका सफाई अभियानका सुन्दर प्ले कार्डहरू कहाँ परिवर्तन गर्न सक्यो र समाज, मान्छेको छिप्पिसकेको मानसिकतालाई प्रधानमन्त्रीको कुनै गकिलो भाषणले पनि लगाम लाउन सकेन। जबसम्म भत्काउँदैनन् मान्छेले पुरानो सोचको पर्खाल, अनि स्थापना गर्दैनन् सकारात्मक सोचको साम्राज्य, त्यति बेलासम्म उज्यालो हुँदैन देशको अनुहार, न त देशले सिठाडो गरेर निर्धक्क हिँड्न सक्छ अरू देशको सामु। जब रोपिन्छ स्वच्छताको बिउ घर वरिपरि, तब नै यो संस्कारको सुगन्धले गाउँ र सहर चम्किन्छ, त्यति बेला नै देशले गान्धी जयन्तीको वास्तविक पर्व मनाउँछ र आफ्नो अभियान सफल भएकोमा मजाले गाउँछ देशभक्ति गीत,

0: अब म फेरि पनि कविता वाचनको क्रममा हाम्रा कवि दिवाकर कार्कीलाई आफ्नो कविताको निम्ति निवेदन गर्दछु।
1: र मेरो कविताको शीर्षक अन्तिम शब्द। अन्तिम शब्द शीर्षक भनिरहँदाखेरि यो अन्तिम शब्द जुन हामीले हाम्रो जीवनकालमा जति पनि शब्दहरू बोल्छौँ तर अन्तिममा संसार छोडेर जाने बेला जुन एउटा शब्द बोलेर जान्छौँ त्यो चाहिँ एकदमै पछिसम्म सबैलाई स्मरणमा रहन्छ भन्ने विषयमा लेखिएको कविता र शीर्षक अन्तिम शब्द। जीवन बाँच्ने यात्रामा हरेक घुम्ती र मोडहरूमा हामी अनगन्ती शब्दहरू बोल्छौँ, कहिले मिठा र रसिला कुराहरू, कहिले आँसु मिसिएका भावनाहरू, हाँसो रोदन र पीडाले भरिएका शब्दहरू, समस्याका प्रसङ्गहरू, सङ्घर्षका कथाहरू, प्रेमका मधुर संवादहरू, अतीतका सम्झनाहरू, भविष्यका सुनौला कल्पनाहरू, सानोको तोते बोलीदेखि वृद्धावस्थाको अस्पष्ट आवाजसम्म हामी शब्दकै सहारामा जीवन व्यतीत गरिरहन्छौँ। तर जब जीवनको अन्तिम क्षणमा पुग्छौँ, आफन्तको हातमा अडेस लागेको शरीर, वरिपरि भएका परिचित धमिला अनुहारहरूबीच, ईश्वर पुकारिरहेका ओठहरूबीच जब एउटा शब्द खस्छ अनि त्यही क्षण मुटुको ढुकढुकी छ्याप्पै रोकिन्छ, जिन्दगीको अन्तिम पलमा खसेको त्यो अन्तिम शब्द इतिहास बनेर मुटुमा बस्छ। समयको अथाह छालसँगै सबै शब्दहरू बगेर जान्छन्, हावामा धुलोको कणहरू रुमलिए जस्तै, हिमालको हिउँ पग्लिए जस्तै बिलाएर जान्छन् सबै शब्दहरू, तर त्यही एउटा अन्तिम शब्द अमर भइरहन्छ, सम्झना बनेर बाँचेकाहरूलाई झस्काइरहन्छ। बितेर जानेले छोडिराखेको त्यो अन्तिम शब्द चिनारी न समयले मेट्न सक्छ न त आँसुले नै, यो त स्मृति बनिरहिरहन्छ पुस्तौँदेखि पुस्तासम्म, युगौँदेखि युगसम्म। धन्यवाद।
0: सुन्दर कविताको निम्ति कवि दिवाकरलाई धन्यवाद।

0: अब फेरि कविताको क्रममा म अर्का कवि गोविन्द सुब्बालाई निम्ताउन चाहन्छु। अबको कविता कवि गोविन्द सुब्बा।
1: कविताको शीर्षक छ लहर र रहरले। लहर र रहरले जीवन सररर बगाएर बग्दै बग्दै कहाँ आइपुगेछु अपुइ थाहै भएन। तिम्रो याद पनि उन्मादको मादकता रहेछ। कतिखेर बिहोसिएछु माया प्रियतिको खेलमा जीवन त बगेर कहाँ पुगेछ अपुइ साँच्चै थाहै भएन। माया पिराती पनि तरल पानी जस्तै रहेछ। कहिले ठोस कहिले तरल पानी नहो सम्झन्छु कहिले बग्दै कहिले बगाउँदै किनाराहरूमा थुप्रै सम्झनाहरू छोडेर केही सम्झनाहरू जोडेर जीवनको रहरले बग्दै बगाउँदै कतिखेर यहाँसम्म आइपुगेछु साँच्चै थाहै भएन। कहिले सम्झनाको लहरले बगायो कहिले जजलको रहरले बगायो कहिले त यादको ह्याङओभरले जीवन त यसरी बग्दो रहेछ। आहा उठ हिँड आज साँच्चै अबेर भएछ। धन्यवाद।
0: सुन्दर कविताको निम्ति कवि गोविन्द सुब्बालाई धन्यवाद। फेरि पनि अबको क्रममा हामी गजल सुन्नेछौँ अनि गजलको निम्ति म गजलगो सुरेन सुब्बालाई निवेदन गर्न चाहन्छु।
2: फेरि पनि नमस्कार। है मेरो दोस्रो गजल यस्तो छ। समयमै आइपुगेको म ढिला भो आलो पालोले। समयमै आइपुगेको म ढिला भो आलो पालोले उसको गलबन्दीले रोक्न सकेन। समयमै आइपुगेको म ढिला भो आलो पालोले उसको गलबन्दीले रोक्न सकेन। के रोक्छ नाथे जालोले। समयमै आइपुगेको म ढिलो भो आलो पालोले उसको गलबन्दीले रोक्न सकेन। के रोक्छ नाथे जालोले। अन्धो बनाएर पढाउनुहुन्छ मलाई रङहरूको परिभाषा। अन्धो बनाएर पढाउनुहुन्छ मलाई रङहरूको परिभाषा। बुझ्नुहोस् तपाईँ छोपिन्न सेतो जति नै छोपिने कालोले। समयमै आइपुगेको म ढिलो भो आलो पालोले कस्ता कस्ता हुरीले हल्लाउन सक्दैन भन्छौ। कस्ता कस्ता हुरीले हल्लाउन सक्दैन भन्छौ जरासँगै उखेलिन्छौ एक दिन। कस्ता कस्ता हुरीले हल्लाउन सक्दैन भन्छौ जरासँगै उखेलिन्छौ एक दिन जब हल्लाउँछ भुइँचालोले। समयमै आइपुगेको म ढिला भो आलो पालोले आगोले पकाल्न नसक्ने कठोर फलाम थिए म। आगोले पकाल्न नसक्ने कठोर फलाम थिए म। के थियो तिम्रो छातीमा। आगोले आगोले पकाल्न नसक्ने कठोर फलाम थिए म। के थियो तिम्रो छातीमा पग्लिए एउटै अँगालोले। समयमै आइपुगेको म ढिला भो आलो पालोले छोरो सिमाना बारिरहेछ बन्दुक र काँडे तारहरूले। छोरा छोरो सिमाना बारिरहेछ बन्दुक र काँडे तारहरूले छिमेकीबाट सिमाना बारिरहेछु कुटेर कोदालोले। समयमै आइपुगेको म ढिलो भो आलो पालोले मर्दैनन् हिँडिरहन्छन् बरु प्लास्टिकको मुटु बोक्नेहरू। मर्दैनन् हिँडिरहन्छन् बरु प्लास्टिकको मुटु बोक्नेहरू। मेरो गाउँ यहाँ आधा सास हुन्छ जाबो पखालोले। समयमै आइपुगेको म ढिलो भो आलो पालोले अन्तिम शेर मेरो अनुहार चिन्दिन भन्छौ फोहोर छ भनेर। मेरो अनुहार चिन्दिन भन्छौ फोहोर छ भनेर। एक दिन त म पनि टल्किन्छु जब छुन्छ उज्यालोले। समयमै आइपुगेको म ढिलो भो आलो पालोले उसको गलबन्दीले रोक्न सकिन के रोक्छ नाथे जालोले। धन्यवाद।
0: सुन्दर गजलको निम्ति गजलगो सुरेन सुब्बालाई धन्यवाद टक्राउन चाहन्छु।
3: आदरणीय श्रोतावृन्द, तपाईँहरूले कार्यक्रम सुन्नुभयो इन्द्रेणी। र यस कार्यक्रम अन्तर्गत बाँसबोटे रिम्बिकका चार कविहरू क्रमैले कमल भट्टराई, सुरेन सुब्बा, गोविन्द लिम्बू अनि दिवाकर कार्कीका मिठा मिठा कविताहरू हामीले तपाईँहरू समक्ष प्रस्तुत गर्यौँ। यी कविताहरू अनि कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, प्रतिक्रियाको प्रतीक्षा साँचेका छौँ। साथै उहाँ कविहरूका दोस्रो चरणको कार्यक्रम आगामी हप्ता यसै दिन यसै समय अर्को साहित्यिक कार्यक्रम सृजनाको अङ्कमा तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई चाहिँ बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: कार्यक्रम इन्द्रेणीको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्यप्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ हर्मुजलाई आउजाउको लागि खुला राख्नु विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता सिइटिए यसै वर्षको 15 जुलाईदेखि लागू हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध बौद्ध विद्वान रोबर्ट एएफ थर्मनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो फ्रान्स भ्रमणको अन्तिम चरणमा हिजो राति पेरिस पुग्नुभयो। फ्रान्सको राजधानी पुगेपछि प्रधानमन्त्री श्री मोदीलाई भारतीय समुदायका सदस्यहरूले भव्य स्वागत जनाए। भारतीय रेलवेले गुजरात, महाराष्ट्र, पश्चिम बङ्गाल र मध्यप्रदेशमा रेल क्षमता बढाउन, माल ढुलाई र सुरक्षा प्रणालीलाई सुदृढ गर्न तथा शहरी परिवहन बुनियादी ढाँचाको उन्नतिका लागि 1,200 करोड रुपियाँ भन्दा अधिक लागतका धेरै परियोजनाहरूलाई स्वीकृति दिएको छ। मिजोरमको एकमात्र राज्यसभा सिटको लागि आज मतदान हुँदैछ। सरकारले प्रधानमन्त्री आवास योजना शहरी 2.0 अन्तर्गत योग्य शहरी गरिब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। कृषि तथा कृषक कल्याण मन्त्रालयले 12 जुनसम्म खरिफ फसल अन्तर्गत रोपिएको क्षेत्रफल 84 लाख हेक्टर भन्दा अधिक भएको जानकारी दिएको छ। तमिलनाडु विधानसभाको सत्र आज चेन्नईमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरको सम्बोधनको साथ सुरु हुनेछ। महिला T20 विश्वकप क्रिकेटमा गत राति भएको समूह एमा भारतले नेदरल्यान्ड्सलाई 95 रनले पराजित गरेको छ। मौसम विभागले आज पूर्वोत्तर भारत र उपहिमालय पश्चिम बङ्गालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा समय अहिले बिहानको 10:03 भइरहेछ श्रोता, र अब समय भएको छ कार्यक्रम हेलो खरसाङको। एक सुखद जीवनको निम्ति मस्तिष्क

विशेषताबारे भन्नपर्दा आज हो दिगो ग्यास्ट्रोनोमी दिवस। दिगो कृषि खाद्य प्रणालीको महत्वलाई उजागर गर्न संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठन FAO र संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोद्वारा 2017 स्थापना गरिएको दिगो ग्यास्ट्रोनोमी दिवस प्रत्येक वर्ष 18 जुनमा मनाइन्छ। यो दिनले खाद्य सुरक्षा, पोषण, जैविक विविधता र दिगो कृषिलाई प्रवर्धन गर्दछ र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गर्दछ। यस अवसरलाई सम्झन WFF युवा पहलले 2024 दिगो ग्यास्ट्रोनोमी सप्ताह सुरु गर्यो। यो एक विश्वव्यापी पहल हो जसले युवा सेफहरूलाई दिगो कृषि खाद्य प्रणालीको च्याम्पियनको रूपमा संलग्न गराउँछ। पहिलो संस्करण थप स्वाद कम फोहोर भन्ने विषयवस्तु अन्तर्गत सह ब्रान्डेड मेनु र वकालत गतिविधिहरू मार्फत दिगो पाककला अभ्यासहरूलाई प्रवर्धन गर्न धेरै देशहरूमा नवीन सेफहरूको समूहलाई एकसाथ ल्याइयो। दिगो ग्यास्ट्रोनोमी सप्ताहको 2026 संस्करण खाद्य सम्पदा मनाउने विषयवस्तुमा केन्द्रित हुनेछ, जुन महिला किसानको अन्तर्राष्ट्रिय वर्षको साथ मिल्दो जुल्दो छ। यस वर्ष WFF राष्ट्रिय युवा अध्यायहरूले विश्वभर स्थानीयकृत गतिविधिहरूको नेतृत्व गर्नेछन्। युवा सेफहरू र खाद्य अभ्यासकर्ताहरूसँग मिलेर काम गर्नेछन्, जसले कसरी पाककला परम्परा, स्थानीय सामग्री र कथाकथनले जैविक विविधतालाई समर्थन गर्न, स्थानीय खाद्य संस्कृतिहरूलाई बलियो बनाउन र थप दिगो खाद्य अभ्यासहरूलाई प्रेरित गर्न सक्छ भनेर प्रदर्शन गर्नेछन्।

श्रोताहरूले भर्खरै सुन्नुभयो आजको दिन विशेष बारे। अब अघिल्लो क्रममा स्वीकार्नुहोस् यो साङ्गीतिक कोसेली श्वानन्द किरिकेरे अमिताभ भट्टाचार्यको युगल आवाजमा, जहाँ शब्द रचना रहेको छ अमिताभ भट्टाचार्यको अनि सङ्गीत अमित त्रिवेदीको, चलचित्र लुटेराबाट नै।

यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको र श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ उद्घोषिका म सरुको साथमा। कसैको अन्धकारमय क्षणमा आशाको किरण बन्नु नै मानवताको सबैभन्दा ठूलो धर्म हो। ईश्वर सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसैले त कसैको जीवन बचाउन तपाईँलाई माध्यम बनाएर पठाउँछन्। एउटा जीवन बचाउनु भनेको पुरै संसारलाई बचाउनु सर हो, किनकि हरेक व्यक्ति कसै न कसैको लागि पुरा संसार हुने गर्छ। त्यसैले श्रोता, हृदयमा मानवताको मूल मन्त्रलाई समावेश गर्नुहोस् अनि सदैव सहयोगको लागि अग्रसर रहनुहोस्।

चलचित्र हिरोबाट स्वीकार्नुहोस् यो साङ्गीतिक कोसेली जहाँ स्वर रहेको छ सलमान खानको अनि शब्द रचना कुमारको तथा सङ्गीत अमाल मल्लिकको।

श्रोता, संसारभरि विज्ञान, प्रकृति, अन्तरिक्ष र मानव शरीरसँग सम्बन्धित धेरै आश्चर्यजनक र रोचक तथ्यहरू छन्। ब्रह्माण्डको रहस्यदेखि मानव बानीसम्म धेरै आश्चर्यजनक पक्षहरू छन् जसले तपाईँ हामीलाई स्तब्ध पार्नेछ। आज यस्तै रोचक तथ्यहरूबारे श्रोताहरूसँग साझा गर्न लागिरहेकी छु। अन्तरिक्ष र ब्रह्माण्डसँग सम्बन्धित रोचक तथ्यहरू। विशाल पानी भण्डार। अन्तरिक्षमा एउटा विशाल तैरिरहेको पानी भण्डार छ जसमा पृथ्वीको सबै महासागरहरूभन्दा 14,000 गुणा बढी पानी छ। अन्तरिक्षमा यदि दुई धातुका टुक्राहरू एकअर्कालाई छुन्छ भने तिनीहरू सधैँभरि एकसाथ अड्किन्छन्। मानव शरीर र मस्तिष्कको बारेमा अद्भुत तथ्यहरू। मानव मस्तिष्कमा यति धेरै न्युरोनल क्षमता हुन्छ कि यसले संसारको सबैभन्दा शक्तिशाली कम्प्युटरहरूलाई पनि उछिन्न सक्छ। हाम्रो आँखाले लगभग 1 करोड रङ भिन्नताहरू सजिलै छुट्याउन सक्छन्। पेटमा पाइने हाइड्रोक्लोरिक एसिड यति बलियो हुन्छ कि यसले धातु वा रेजर ब्लेडलाई पनि पगाल्न सक्छ।

श्रोताहरूले भर्खरै सुन्नुभयो कुमारको शब्द रचना अनि जसी कटियालको संगीत तथा राहत फतेह खली अली खानको स्वरमा यो साङ्गीतिक कोसेली चलचित्र हिरोबाट नै। कार्यक्रम हेलो खरसाङमा आजको मौसमबारे भन्नपर्दा आजको दार्जिलिङको अधिकतम तापक्रम रहेको छ 24 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 18 डिग्री सेल्सियस। खरसाङको अधिकतम तापमान 20 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 19 डिग्री सेल्सियस। कालिम्पोङको अधिकतम तापमान 29 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 21 डिग्री सेल्सियस। मिरिकको अधिकतम तापमान 22 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 12 डिग्री सेल्सियस। त्यसै गरी सिलगढीको अधिकतम तापमान 34 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 25 डिग्री सेल्सियस रहेको छ। तथा मौसम विभागले आज पूर्वोत्तर भारत र उप हिमालयी पश्चिम बंगालको केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी पनि जारी गरेका छन्। हामी कार्यक्रम हेलो खरसाङको अन्त्यतिर आइपुगेका छौँ श्रोता, र कार्यक्रमको अन्तिम प्रस्तुति राख्न लागिरहेकी छु चलचित्र पद्मावतबाट नीति मोहनको स्वरमा, जहाँ संगीत रहेको छ संजय लीला भन्सालीको अनि शब्द रचना सिद्धार्थ गरिमाको।

यस गीतको अन्त्यसँगै यस अधिवेशनबाट उद्घोषिका म सरुला पनि विदा दिनु हवस्। अबको अघिल्लो प्रसारणमा कार्यक्रम हाम्रो सरकार उद्घोषिका इन्दिराको साथमा।

103.5 मेगाहर्ज न्यूज अन एयर एप अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्जमा हामी आकाशवाणी खरसाङको बिहानी अधिवेशनबाट बोलिरहेका छौँ। आकाशवाणी खरसाङ सुनेर बसिरहनु नि तमाम आदरणीय श्रोताहरूमा हार्दिक अभिवादन तथा सप्रेम नमस्कार जनाउँदछौँ। त श्रोताहरू, कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ हाम्रो सरोकारमा अटिजम जागरूकतादेखि स्वीकृतिसम्म विषयमा केही जानकारीहरू।

अटिज्म एक प्रकारको स्नायु विकास सम्बन्धी अवस्था हो श्रोताहरू, जसले व्यक्तिको संचार, सामाजिक अन्तर्क्रिया र व्यवहारलाई भिन्नै भिन्नै प्रकारले प्रभावित पारेको हुन्छ। अटिज्म कुनै रोग होइन, तर व्यक्तिको विकासको एक प्राकृतिक विविधता हो। अटिज्म बारे जागरूकता फैलाउन एकदमै आवश्यक छ। धेरै मानिसहरूमा अटिज्म सम्बन्धी भूल धारणा र पूर्वाग्रह पाइन्छ। सठिक जानकारी र शिक्षा मार्फत समाजलाई अटिज्ममा भएका व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्न सकिन्छ। प्रारम्भिक पहिचान र उचित सहयोगले उनीहरूको क्षमतामा विकासको महत्वपूर्ण भूमिका खेल्दछ श्रोताहरू। त यस जानकारीलाई अघि बढाउने नै छौ, तर अहिलेलाई पनि यो सांगीतिक विराम।

श्रोताहरू, जागरूकतापछि स्वीकृति अझ महत्त्वपूर्ण चरण हो। स्वीकृतिको अर्थ अटिजम भएका व्यक्तिलाई उनीहरूको भिन्नतासहित समान र समान अवसर प्रदान गर्नु। विद्यालय, परिवार, कार्यस्थल र समाजले उनीहरूलाई समावेशी वातावरण उपलब्ध गराउन पर्छ। प्रत्येक व्यक्तिमा विशेष प्रतिभा र क्षमता हुन्छ।

जसलाई पहिचान र प्रोत्साहन गर्न आवश्यक छ। अटिजमका केही सामान्य संकेतहरूमा आँखामा आँखा हेरेर बात गर्न नसक्नु, बोल्न र भाषा विकासमा ढिलो हुनु, एउटै गतिविधि तथा बोलीलाई बारम्बार दोहोऱ्याइरहनु तथा समाजमा सम्बन्ध बनाउन कठिनाई अनुभव गर्न जस्ता संकेतहरू समावेश हुन्छन्। तरै पनि प्रत्येक अटिजम भएका व्यक्तिका विशेषता भिन्नै भिन्नै हुन्छन् श्रोताहरू। त श्रोता, यस जानकारीलाई अघि बढाउने नै छौँ। अहिलेलाई पनि यो साङ्गीतिक कोसेली तपाईँहरूको निम्ति।

विद्यालयमा पनि बराबरीको शिक्षा, कार्यस्थलमा समान अवसर र समाजमा सम्मानजनक व्यवहारले उनीहरूको जीवनलाई जिउनको निम्ति सहज र सफल बनाउनमा सहायता पुर्याउँछ। अटिजम भएका व्यक्तिको प्रथम सहयोगी नै आफ्नो परिवार हो। परिवारमा माया, धैर्यता र प्रोत्साहनले उनीहरूको विकासमा ठूलो योगदान पुर्याउँदछ।

श्रोताहरू, अटिज्म प्रति जागरूकतादेखि स्वीकृतिसम्मको यात्रा समावेशी समाज निर्माण गर्ने आधार हो। जब हामी अटिज्म भएका व्यक्तिहरूलाई बुझ्छौँ, सम्मान गर्छौँ र स्वीकार गर्छौँ, तब मात्र सबैको लागि सम्मान, अवसरयुक्त, सहिष्णु र मानवीय समाज निर्माण गर्न सक्छौँ। भिन्नै हुनु कमजोरी होइन श्रोताहरू, विविधताको सुन्दर रूप हो। जागरूकताले ज्ञान दिन्छ, तर स्वीकृतिले समानता र सम्मान सुनिश्चित गर्दछ।

0: निफ्टी मामूली गिरावट के साथ 24,077 के आसपास कारोबार कर रहे थे। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङका विभिन्न कार्यक्रमहरूमा ताउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ स्वर माधुरी अन्तर्गत आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा प्रथममा सुनाइरहेछौ वरुण र साइलीको स्वर।

0: यो तिन्जेल प्रस्तुत थियो स्वर माधुरी अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।
1: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। उहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ तथा दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्यापनको कार्य गर्नुभएको छ। उहाँले शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभवहरू छन् तथा सामाजिक कार्यमा अग्रणी हुनुहुन्छ उहाँ। त कार्यक्रमलाई प्रस्तुत गरिरहेकी छु म सविता छेत्री। डाक्टर नकुलजी, आकाशवाणी खरसाङको यो स्टुडियोमा यहाँलाई स्वागत छ र नमस्कार टक्राउन चाहन्छु यहाँलाई।
2: यहाँहरूलाई पनि मेरो तर्फबाट नमस्कार।
1: त डाक्टर नकुलज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन प्रमुख कल्याणकारी योजनाहरू के हुन् अघि, यसको लक्ष्य र उद्देश्य के हो अनि यसले समाज अनि राष्ट्रलाई के कति टेवा दिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुहोस्।
2: हजुर, धन्यवाद। विशेष प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका 12 वर्ष कल्याणकारी योजनादेखि सशक्तिकरणतर्फको यात्रा सम्बन्धमा चर्चा गर्नुपर्दा 2014 लिएर आज 2026 भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको कार्यकाल ठ्याक्कै 12 वर्ष पुरा भएको छ र यो 12 वर्षको कार्यकाल त अब धेरै लामो विस्तृत छ 12 वर्षको। त हामी त यो 12 महिना होइन, 12 दिन पनि होइन, यो एकछिनमा त्यो सम्भव छ नहोला, तरै पनि केही मुख्य बुदाहरू म राख्ने प्रयास गर्छु। र विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले धेरै कल्याणकारी योजनाहरू लागू गरेर राष्ट्रलाई सशक्त अनि समृद्ध बनाएर लगिरहेकै छ र भारतको कल्याणकारी व्यवस्थालाई अधिकार वा अनुदानमा आधारित प्रणालीबाट सशक्तिकरणमुखी तथा लक्षित सेवा वितरण प्रणालीमा रूपान्तरण पनि गरेको छ र ती योजनाहरू कस्ता छन् भने कोही सोझै लाभार्थीहरू समक्ष पुर्याउन प्रविधिको प्रयोग पनि गरिएको छ र जुन नयाँ यो इकोसिस्टमले यो लाभार्थीहरू समक्ष जुन योजनाहरू सोझै पुर्याइन्छ, त्यसो हुँदाखेरि यो इकोसिस्टमले कागजपत्रमा हुने खर्च र त्यो झन्झट थियो नि पहिला, त्यसलाई पनि बचाएको छ र साथै सिधा ग्रामीण र सहरी गरिबहरूलाई फाइदा पुर्याएको छ। र 2014 माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यभार ग्रहण गरेपछि भने उनले उनको सरकार गरिबहरूको कल्याणमा समर्पित हुनेछ भनेका थिए। त्यसै बेलादेखि नै हामीले उनका नीतिगत उद्देश्यलाई नजिकबाट पछ्याएका छौँ। ती नीतिगत उद्देश्यहरूमा लक्षित भारत सरकारका अनेकौँ साना ठुला योजनाहरू सरकारी योजनाहरू रहेका छन्। तीमध्ये विशेष अब ती सबैमध्ये 3 मलाई लागेको छ विशेष योजनाहरूलाई मूल रूपमा चर्चा गर्नु हो भने ती हुन्, पहिलो प्रधानमन्त्री जनधन योजना, अनि दोस्रो जाम जेएएम ट्रिनिटी भनिन्छ, र जुन चाहिँ जनधन अनि त्यसरी नै आधार अनि मोबाइल को संयोजन त्यसलाई ट्रिनिटी, र त्यस्तै गरेर प्रधानमन्त्री उज्ज्वला योजना, यो प्रमुख रूपमा मैले मेरो संज्ञानमा राखेको छु। किनभने यो प्रधानमन्त्री जनधन योजना पिएमजेडिवाई भनिन्छ। यो प्रधानमन्त्री जनधन योजना भारत सरकारद्वारा 28 अगस्त 2014 सुरु गरिएको एक राष्ट्रिय वित्तीय समावेशीकरण अभियान हो र यसको उद्देश्य समाजका हरेक वर्गलाई ब्याङ्किङ तथा वित्तीय सेवाको पहुँचभित्र ल्याउनु अनि यसका प्रमुख उद्देश्यहरूलाई हेर्दा यसको पहिलो उद्देश्य चाहिँ हुन्छ हरेक नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्नु। जस्तो कि ब्याङ्क खाता नभएका व्यक्तिहरूलाई जिरो ब्यालेन्समा ब्याङ्क खाता खोल्ने सुविधा उपलब्ध गराउनु थियो। यस्तै प्रकारले दोस्रो रूपमा हेऱ्यौँ भने वित्तीय समावेशीकरण सुनिश्चित गर्नु पनि छ, अर्थात् ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि औपचारिक वित्तीय प्रणालीमा समावेश गर्नु यो रहेको छ। र त्यस्तै प्रकारले तेस्रो हेऱ्यौँ भने बचत गर्ने संस्कृतिको विकास गर्नु, अर्थात् नागरिकलाई सुरक्षित रूपमा पैसा जम्मा गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु पनि यसको उद्देश्य रहेको हामी पाउँछौँ। र चौथोमा हेऱ्यौँ भने सरकारी लाभ प्रत्यक्ष रूपमा लाभार्थीहरूमा पुर्याउनु, अर्थात् विभिन्न सरकारी योजनाका अनुदान, पेन्सन, छात्रवृत्ति तथा अन्य लाभहरू प्रत्यक्ष ब्याङ्क खातामा पठाउने व्यवस्था गर्नु रहेको। अब पाँचौँ रूपमा हेऱ्यौँ भने बिमा तथा सामाजिक सुरक्षा विस्तार गर्नु पनि रहेको छ। जस्तो कि दुर्घटना बिमा भयो, जीवन बिमा तथा अन्य सामाजिक सुरक्षा योजनामा पहुँच बढाउनु पनि यसको उद्देश्य रहेको देखिन्छ। र छैटौँमा हेर्दा सहज ऋण सुविधाको पहुँच प्रदान गर्नु, अर्थात् ओभरड्राफ्ट तथा अन्य ब्याङ्किङ ऋण सुविधा मार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु। र सातौँमा हेर्दा नगद रहित क्यासलेस कारोबारलाई बढावा दिनु पनि रहेको छ, अर्थात् डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य यस प्रकारले हामी पाउन सक्छौँ। र यी योजनाहरूलाई संक्षेपमा भन्नुपर्दा प्रधानमन्त्री जनधन योजनाको मूल उद्देश्य हरेक परिवारलाई ब्याङ्किङ।
3: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रम
4: गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण दिन चाहन्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम आदम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो, जबकि तिनताक ब्रिटेनमा मात्र 70% थियो। त्यसरी नै

0: कस्तो रहेछ यसले झल्काउँदछ। र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकममा उल्लेख गरिएको छ र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो, अनि वास्तवमा विद्या विदेशमा पनि मित्र।
1: र कुनै पनि राष्ट्रको वास्तविक विकास त्यस बेला मात्र सम्भव हुन्छ जब समाजका सबै वर्गहरू विकासको मूलधारामा सहभागी हुन्छन् अथवा जोडिन्छन्। विशेष गरी महिलाहरू आर्थिक, सामाजिक र शैक्षिक रूपमा सशक्त नभएसम्म समावेशी विकासको लक्ष्य हासिल गर्न सकिँदैन। भारतमा ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको लखपति दिदी योजना यस्तै दूरदर्शी सोचको प्रतिफल हो र यो योजना केवल आय बढाउने कार्यक्रम मात्र चाहिँ होइन, यो ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउनु, आत्मविश्वास बढाउनु र उद्यमशील नागरिकका रूपमा स्थापित गर्ने राष्ट्रिय अभियान पो हो त। र यसले महिलालाई लाभग्राहीबाट विकासका साझेदार बनाउने प्रयास पनि गरिरहेको छ।
2: र यो लखपती दिदी योजना जुन छ यसमा पनि धेरै यो जुन हामी भन्छौँ सेल्फ हेल्प ग्रुपहरू, यो सेल्फ हेल्प ग्रुपको यसमा कस्तो किसिमको उनीहरूको आफ्नो रोल कस्तो किसिमको छ हगि?
1: हजुर, यो त मैले एकदम राम्रो कुरा गर्नुभयो, विशेष नारीलाई सम्बन्धी नै। र यो लखपती दिदी योजना चाहिँ के हो भन्दाखेरि, अब अहिले विभिन्न प्रकारको योजना मध्येमा एउटा सेल्फ हेल्प ग्रुप भनिन्छ नि एसएसजी, यो अहिले भारतमा कमसेकम 60 लाख मैले एउटा हेर्दाखेरि आँकडामा पाएको थिएँ, त्यति चाहिँ प्रचलित छ, प्रचलनमा आएको छ। र यो लखपती दिदी योजना ग्रामीण क्षेत्रमा कार्यरत स्व सहायता समूह भनिन्छ सेल्फ हेल्प ग्रुप एसएचजिएस का महिला सदस्यहरूलाई वार्षिक कम्तीमा 1 लाख रुपियाँ र 100 भन्दा बढी आमदनी गर्ने अवस्थामा पुर्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो। र लखपती दिदी भन्नाले वर्षमा कम्तीमा 1 लाख रुपियाँ आमदानी गर्ने ग्रामीण महिलालाई जनाइन्छ। सरकारको लक्ष्य लाखौँ महिलालाई उद्यमशीलता, सिप विकास, वित्तीय पहुँच र बजारसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउनु चाहिँ यो लखपती दिदीको योजनाको उद्देश्य मुख्य देखा पर्छ। र यो योजनाको पृष्ठभूमिलाई पनि अलिकति हेरौँ न, होइन कुरा गरौँ यसमाथि गर्दा, भारतमा महिलाहरूको श्रम सहभागिता उल्लेखनीय भए पनि उनीहरूको ठुलो हिस्सा असङ्गठित क्षेत्र, कृषि तथा पारिवारिक श्रममा सीमित थियो, अहिले पनि छ। उनीहरूले श्रम त गर्थे, गर्छन्, तर आर्थिक निर्णयमा उनीहरूको भूमिका त एकदमै न्यून रहेको। यस अवस्थालाई परिवर्तन गर्न भारत सरकारले विगत केही वर्षदेखि सहायता समूह आन्दोलनलाई प्रोत्साहन दिँदै आएको छ र आज देशभरमा करोडौँ महिलाहरू सहायता समूहमा आबद्ध छन्। लखपती दिदी योजना यही आन्दोलनको उन्नत चरण हो र जसले महिलाहरूलाई केवल बचत र ऋणको दायराबाट निकालेर उत्पादन, उद्यम र आय सिर्जनाको दिशातर्फ अघि बढाइरहेको छ। र यो योजनाका प्रमुख उद्देश्यहरूको सम्बन्धमा केही भन्नुपर्दा चाहिँ महिलाको आर्थिक निर्भरता बढाउँछ यस योजनाले, महिलाहरूलाई आफ्नै आयको स्रोत सिर्जना गर्न सक्षम बनाउने भयो। यस योजनाको उद्देश्य नै त्यही छ, महिलाहरूलाई सक्षम बनाउनु। र त्यसरी नै आर्थिक स्वतन्त्रता प्राप्त गरेपछि महिलाहरू परिवार र समाजमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भयो नि त। र अर्को उद्यमशीलताको विकास गर्नु पनि हो, महिलाहरूलाई साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिन्छन्, उनीहरूलाई व्यवसाय व्यवस्थापन, उत्पादन र बजारीकरण सम्बन्धी तालिम प्रदान गरिन्छ। यो सेल्फ हेल्प ग्रुपमा पुरा तालिम दिएर महिलाहरूलाई के व्यवसाय गर्ने, कस कसकोमा के सिप

0: होइन कलाज कौशल छ, तिनीहरूलाई प्रोत्साहन दिएर उनीहरूको उत्पादनहरू चाहिँ विश्व बजारमा पुर्याउने यस्तो एउटा ठुलो विशाल यो चाहिँ परियोजना देखा पर्छ। र त्यसको साथै ग्रामीण अर्थतन्त्रको सुदृढीकरण पनि हुने भयो। महिलाहरूले सञ्चालन गरेका उद्यमहरूले स्थानीय उत्पादन र रोजगारी बढाउने भएकाले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछन्, सामाजिक समानताको प्रवर्धन हुन्छ, आर्थिक रूपमा सक्षम महिलाहरूले समाजमा सम्मानजनक स्थान प्राप्त गर्छन्, यसले लैङ्गिक समानता प्रबन्ध गर्न सहयोग पुर्याउँछ। त्यस्तै प्रकारले यस योजनाको अब एउटा कार्यान्वयन पद्धति छ, प्रक्रिया भनौँ, त्यो प्रक्रिया चाहिँ कस्तो छ त भन्दाखेरि लगपति दिदी योजना मुख्यत स्व सहायता समूहहरू मार्फत सञ्चालन गरिन्छ र महिलाहरूलाई सिपमूलक तालिम दिइन्छ, वित्तीय साक्षरता उनीहरूलाई साक्षरता पनि गराइन्छ, ब्याङ्किङ सेवा दिइन्छ, सूक्ष्म ऋण अलिअलि भएन ऋण दिइन्छ, व्यवसाय विकासका सहायताहरू पुर्याइन्छ र बजार पहुँच उपलब्ध गराइन्छ। यस प्रकारले यो आत्मनिर्भर बनाउन नारीहरूको निम्ति यो एउटा सशक्त योजना रहेको देखिन्छ र यसले महिलाहरूलाई केवल उत्पादन गर्न मात्र होइन उत्पादनलाई बजारसम्म पुर्याउन पनि सक्षम बनाउँछ र महिलाहरूका लागि नयाँ अवसर यस योजनाले दिएको छ। यस योजना मार्फत महिलाहरूलाई विभिन्न आयमूलक गतिविधिहरूमा संलग्न गराइन्छ, जस्तो कि कृषि तथा आधुनिक खेती, त्यसरी नै तरकारी खेती, बागवानी, पशुपालन, मत्स्य पालन, कुखुरा पालन, मौरी पालन, खाद्य प्रशोधन उद्योग, हस्तकला तथा घरेलु उद्योग, सिलाइ कटाई तथा वस्त्र उत्पादन आदि, र यसले आएका विविध स्रोतहरू सिर्जना गर्दछ र आर्थिक जोखिम कम गर्छ नारीहरूमा।
1: र महिला सशक्तिकरण लिएर यस्ता धेरै कुराहरू हामीले देख्यौँ यहाँबाट सुरु गरी, र यसै गरी अर्को एउटा आधुनिक प्रविधि बारे पनि हामी कुरा गरौँ, त्यो हो ड्रोन दिदी। यसबारे केही भन्नु पर्दाखेरि
0: अहिले विशेष गरेर कृषि क्षेत्रहरूमा पनि, अन्य क्षेत्र बाहेक कृषि क्षेत्रमा पनि यो आधुनिक उपकरण, यो ड्रोनको प्रचलन व्यापक रूपमा प्रयोग हुँदै आएको हामीले पढिरहेका छौँ, देखिरहेका सुनिरहेका छौँ। र त्यसरी नै यो ड्रोन दिदी आधुनिक प्रविधिको प्रयोगबारे भन्नुपर्दा चाहिँ लखपति दिदी योजनासँग जोडिएको ड्रोन दिदी कार्यक्रम विशेष रूपमा उल्लेखनीय रहेको छ र यस कार्यक्रम अन्तर्गत महिलाहरूलाई कृषि ड्रोन सञ्चालनको तालिम दिन्छ। हेर्नुहोस् है, अब कृषि क्षेत्रमा यो अब आफ्नो हातबाट गर्नु कति भ्याइन्थ्यो होला, तर ड्रोनको माध्यमबाट अब कति बृहत् रूपमा चाहिँ खेतीपातीमा होइन काम गर्न सक्ने भए, र यसरी त्यसको लागि तालिम दिन्छ। तालिम प्राप्त महिलाहरूले मल छर्ने, कीटनाशक छर्ने, बालीको निगरानी गर्ने, कृषि सेवाहरू उपलब्ध गराउने, यस्ता काम मार्फत अतिरिक्त आमदानी गरिरहेका पनि छन् र यसले ग्रामीण महिलाहरूलाई आधुनिक प्रविधिको प्रयोगकर्ता तथा सेवा प्रदायकका रूपमा स्थापित गरिसकेको छ।
1: र यो जुन योजना छ यसले समावेशीकरणमा कस्तो किसिमको योगदान पुर्याएको छ?
0: र यस प्रकार यस योजनाले समावेशीकरणमा ठुलो योगदान पुर्याएको छ, जस्तै कि लखपति दिदी योजनाले महिलाहरूलाई ब्याङ्किङ प्रणालीसँग जोड्ने कार्य पनि गरेको छ र यसका माध्यमबाट महिलाहरू ब्याङ्क खाता सञ्चालन गर्न सक्छन्, बचत गर्न सक्छन्, ऋण लिन सक्छन् र त्यसै गरेर डिजिटल कारोबार पनि गर्न सक्छन्, अनि यसको साथै आर्थिक योजना पनि बनाउन सक्छन् उनीहरूले। र सक्षम भएका यी महिलाहरू औपचारिक अर्थतन्त्रको हिस्सा पनि बनाइएको छ र

0: यसमा सामाजिक प्रभाव पनि हामी देख्छौँ। यसको सामाजिक प्रभाव कस्तो पारेको छ भन्ने कुरोलाई भन्नु भने, लखपति दिदी योजना केवल आर्थिक कार्यक्रम नभई सामाजिक परिवर्तनको अभियान पनि भएर गएको छ। र यसका कारणहरू चाहिँ के छ भने, महिलाहरूको आत्मविश्वास बढेको छ, यसले परिवारमा निर्णय प्रक्रियामा सहभागिता बढेको छ, बालबालिकाको शिक्षा र स्वास्थ्यमा सुधार आएको छ, र महिलाहरू स्थानीय नेतृत्वमा अगाडि आउन थालेका छन्, र समाज विभेद तथा निर्भरता कम हुँदै गएको छ। समाजमा स्त्री पुरुष होइन बाल बालिका वृद्धमा जुन एउटा असमानता थियो त्यो दूरीलाई कम हुँदै गएको छ, र यसले एउटा समग्र रूपमा महिलाहरूको सर्वाङ्गीण विकासलाई इङ्गित गरेको छ। र अब त्यसको साथै महिलाहरूको सम्बन्धमा हुनुपर्दा एउटा तीन तलाक पनि सुनियो नि होइन। अब भारत को केन्द्र सरकारले यो तीन तलाक विशेष मुस्लिमहरूकोमा प्रचलित एउटा प्रचलन हो, कानुनै भनौँ न,
1: महिलाहरूले विशेष गरी मुस्लिम महिलाहरूले धेरै समय अघिदेखि नै भोग्दै आएको
0: हो नि, यो त पीडा वर्षौंदेखि भएर आएको भनेको चाहिँ त्यो एउटा बिहा गरेर पराई घरमा आएर जीवन धारण गर्दै गरेको एउटा युवती होइन एउटा नारी, उसलाई सहजैसित तलाक तलाक तलाक भनेर उनलाई सम्बन्ध विच्छेद गर्दा उसको परिस्थिति, उसको घर, उसको परिवार, उसको इज्जत होइन यो कहाँ पुग्यो, के हुन्थ्यो होला, त्यसलाई सम्मान गरेर भारत सरकारले यो कानुन ल्याएर आज उनीहरूलाई पनि सम्मान दिएको छ, ताकि उनीहरू पनि त्यो घरको बिहा गरेर ल्याएपछि त्यो घरको ऊ एउटा अभिभावक हो, एउटा परिवार हो, एउटा सदस्य हो, उसको पनि त्यतिकै हक हुनुपर्छ, अधिकार हुनुपर्छ भनेर यो अधिकार दिलाउने काम चाहिँ यसरी भारत सरकारले गरेको देखिन्छ।
1: यो पनि नरेन्द्र मोदी सरकारको 12 वर्षको यो सबैभन्दा ठुलो उपलब्धि हामी मान्न सक्छौँ। र अब डाक्टर नकुलज्यू, अन्तमा प्रधानमन्त्रीको जुन यो कल्याणकारी योजना बारे त हामीले धेरै चर्चा गर्यौँ, तर देशलाई शक्तिशाली बनाउने लक्ष्यको साथ श्री मोदीजी अघि बढिरहेका छन्, जसमा 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउन रहेको छ, यस दिशामा अघि बढिरहेको छ अघि, र यसमा तपाईँको भनाइ के रहेको छ?
0: यो एउटा अहिलेको राम्रो कुरा हो, भारत सरकारको होइन नरेन्द्र मोदी सरकारको एउटा मूल नारा स्वर भनौँ न अहिले के छ भने विकसित भारत। त्यो विकसित भारतको लक्ष्य चाहिँ कहाँसम्म राखेको छ भने 2047, यो 2047 सम्म चाहिँ पूर्ण विकसित भारत बनिनु पर्छ भन्ने दूरदृष्टि लिएर यी पुरा सम्पूर्ण योजनाहरू अघि बढाइरहेका छन्। र त्यति मात्रै होइन, अब अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि त्यसरी नै राम्रो मजबुत बनाएर गइरहेका छन्। आज सुरक्षाका क्षेत्रमा हेऱ्यौँ भने पनि होइन भारत एकदम शक्तिशाली राष्ट्रको रूपमा छ, आत्मनिर्भर बन्दैछ, र हामीलाई लाग्छ 47 सम्म पक्कै पनि प्रधानमन्त्री माननीय नरेन्द्र मोदीको दूरदृष्टि चाहिँ पुरा हुनेछ जस्तो लाग्छ। र यही विकसित भारत 2047 सम्मको सम्बन्धमा भन्नु हो भने चाहिँ माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारत निर्माणका लागि चाहिँ गरिब, किसान, युवा र महिलालाई 4 प्रमुख स्तम्भका रूपमा परिभाषित गरेका छन्। र लखपति दिदी योजना यी 4 स्तम्भहरू मध्ये महिलालाई आर्थिक रूपमा सशक्त बनाउने महत्वपूर्ण साधन हो, र यी योजनाहरूबाट चाहिँ महिलाहरूमा के हुन्छ भने आत्मनिर्भर बन्छन्, उनीहरू उद्यमी बन्छन्, रोजगार सिर्जना हुन्छ, र त्यसरी नै प्रत्यक्ष प्रभाव राष्ट्रिय उत्पादन, आय वृद्धि र समावेशी विकासमा पर्नेछन्। र यी योजनाको सफलता सुनिश्चित गर्न केही चुनौतीहरू पनि त छन्। हजुर, र ती चुनौतीहरूको 2-4 वटा कुरा गर्नुपर्दा चाहिँ दुर्गम क्षेत्रमा बजार पहुँचको अभाव, अब कतिपय कृषि कार्यहरू होइन उत्पादनहरू त्यो बजार समक्ष पुर्याउनलाई पनि अलिक अभाव छ। सिप विकासको निरन्तर आवश्यकता पर्छ यसमा, र उत्पादनको गुणस्तर पनि सुधार गर्नु पर्यो। त्यसरी नै डिजिटल साक्षरताको कमी पनि छ, त्यसलाई पनि अब बढाएर जानु पर्यो, र वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञानको अभाव छ, त्यसलाई पनि कमी गर्नु पर्यो। र यी कुराहरूमाथि विशेष पहल गरेर चाहिँ यो सम्भव हुन सक्छ। र यी चुनौतीहरू समाधान गर्न सरकार, ब्याङ्क, गैर सरकारी संस्था र निजी क्षेत्र बीच सहकार्य हुन चाहिँ एकदमै आवश्यक छ।
1: त चर्चा चौतारी कार्यक्रममा आज हामीसँग उपस्थित हुनुहुन्थ्यो दार्जिलिङबाट हुनुभएका डाक्टर नकुल छेत्री, जो एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ, जसमा उहाँले प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि चर्चा गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु, यहाँहरूले मलाई निमन्त्रणा दिएर यो मौका दिनुभयो। यहाँ समस्त टिमलाई नै मेरो हार्दिक आभार छ।
1: धन्यवाद। त श्रोताले हाम्रो यो जुन कार्यक्रम छ चर्चा चौतारी, हाम्रो युट्युब च्यानल आकाशवाणी न्युज कर्सियङ @AIR कर्सियङ, ट्विटर ह्यान्डल @AIR न्युज कर्सियङ, अनि फेसबुक पेज आकाशवाणी न्युज नेपालीमा पनि सुन्न सक्नुहुनेछ, अनि आफ्नो प्रतिक्रिया यहाँहरूले दिन सक्नुहुनेछ।
2: जानते हो दोस्तों, जिसे हम सिर्फ चिलचिलाती धूप कहते थे, आज उसी धूप से हम अपनी छतों पर ऊर्जा बना लेते हैं। तभी तो आज लगभग 37 लाख घर पीएम सूर्य घर बने हैं, जिससे देश का बिजली बिल घटा है और आत्मविश्वास बढ़ा है।
3: एक दशक पहले भारत सोलर पावर के मामले में बहुत पीछे था, लेकिन आज सोलर पावर के मामले में भारत दुनिया के टॉप 5 देशों में आ गया।
2: 12 साल विश्वास के, विकास के, जन कल्याण के।

0: रानी मन किरत बुक जंक्सन भूषण र गुरजिंदर बुक मो जाहिदपुर पूर्वटोला बाट राजू खान जहांगीर शबनम खैरू रुबी राज खान महमूदा खातुन र आलिया जतुका किशनपुर बाट सबना नाज रिजवान इमरान आलम शेख शबना चाँदनी सिराजपुर गणेशपुर बाट हिना कौसर वकील राही फिरोज आलम नाज प्रवीण तथा भानुटोल खरसांग बाट राधिका अर्जुन सुरभि तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा
1: पूरा नहीं होता इसलिए मैंने सोच लिया।

अररिया रजखोर बजारबाट शरीफ आर्जु मोसाहिन सरफरव दिलवर हुसेन जुवेदा अवेदा र रिहाना प्रवीण बहादुरा पूर्वाट सन्तोष कुमार सोनार नरेन्द्र रविन्द्र सोनार सन्नी र मुन्ना सोनार कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सुनसरी विमला रानी सिम्पी रानी शरीफ आर्जु तथा राजा लुधियाना पंजाबबाट अमरजीत सोनम कौर परमजीत आदिवा कौर बिहारी कलोनी समुन्दरबाट वली वल्लार डब्लू वल्लार फकीर परवीन आसमा बुलन्दशहरबाट बद्रु अली फर्जु अली र फर्जी अली अन्सारी कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई उषा राई अमित राई ह्याप्पी राई नौदा गाजीपुरबाट प्रतीक राई रोशनी प्रान्जर गाजीपुरबाट अवधेश प्रीति राई र नवनीत नायक मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गहनकर राई सरिता गहनकर सिद्धान्त प्रिन्स एकांश विश्वकमरनगर नागपुरबाट शैलेश वैशाली श्वेता सुमित गहनकर ध्वनि गहनकर तथा परी त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा फिल्मको नाम रहेको छ करिब गुन्जने युगल आवाज हो सोनु निगम कुमार सानु अनि सञ्जीवनीको

सिटोङ टू अप्पर मामरिङबाट सारिका शेर्पा, याङजी शेर्पा, लकीमा तृष्णा मुखिया, सलिमा राई र राधा शेर्पा, गान्धीचोक रोपड़बाट हरदेव मिका, बलविन्दर, जितेन्द्र मिका र तथा उहाँहरूका धेरै धेरै साथीहरू, न्यू चम्टा चिया बगानबाट तोर्कासुक एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डोमियन, चार्ल्स र उहाँहरूका अन्य धेरै धेरै साथीहरू, झ्यागुडी बस्तीबाट विमल खडिया, मिना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया, भालुखोप भट्टीडाँडाबाट अशोक कुमार खड्का। त स्वीकार कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा गुन्जनी आवाज हो मिथुन अनि साथीहरूको, फिल्मको नाम रहेको छ की एन्ड का।

हवस् त श्रोताहरू, यस गीतको अन्त साथै अहिलेलाई फरमाइसे फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यति भने पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

0: This is Akashvani Kishyong, 103.5 MHz, and it's time for Nepali Headlines.
1: यो Akashvani हो, आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजीको प्रमुख समाचार. भारत फ्रान्स आर्थिक एवं औद्योगिक सहयोगलाई अझ प्रगाढ बनाउने प्रयासको एक भागको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीले निष्ठाले धन ल्याउँछ र निस्वार्थ सेवाले प्रसिद्धि दिने बताउनु भएको छ. गृहमन्त्री अमित शाहले आज महान योद्धा रानी लक्ष्मीबाईप्रति श्रद्धाञ्जली अर्पित गर्नुभएको छ. गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारको 12 वर्ष विकास र विरासतको संगमको स्वर्णिम कालखण्ड भएको बताउनु भएको छ. रक्षा मन्त्री श्री राजनाथ सिंहले भोलि नागपुरको अम्बाझरी स्थित आयुध कारखानामा यन्त्र इण्डिया लिमिटेडको 10,000 टन क्षमता भएको एल्युमिनियम एक्सट्रुजन प्रेसको आधारशिला राख्नुहुनेछ. हिमाचल प्रदेशको चम्बा जिल्लामा गत राति भएको सड़क दुर्घटनामा 7 जनाको मृत्यु भएको छ. मृतकहरूमा 4 पुरुष र 3 महिला रहेका छन्। चमड़ाका सामानहरू र अटो पार्ट्स सहित धेरै वस्तुहरू बोकेको पहिलो कार्गो विमान चेन्नईबाट नोएडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नागर विमानन मन्त्री राममोहन नायडूले आज जानकारी दिनुभएको छ. भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण एफएसएसएआईले सबै खाद्य व्यवसाय सञ्चालकहरूलाई खाद्य ह्यान्डलिङ र प्रशोधन गतिविधिहरूमा खाद्य ग्रेड र संरक्षण

आघातन प्रतिरोधी चक्कु ब्लेड र अन्य काट्ने उपकरणहरू मात्र प्रयोग गर्न निर्देश दिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्लीमा 3 दिवसीय जनकल्याण शिविरको उद्घाटन गर्नुभयो। यी शिविरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको विश्वास विकास र जनकल्याणको अभियानबाट प्रेरित छन्। मौसम विभागले देशका पूर्वोत्तरको केही क्षेत्रहरूमा र पश्चिम बंगालमा हिमालयको तराई क्षेत्रमा आज मुसलधार वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।

Kamara

Yeah,

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीतहरू। यस कार्यक्रमको पर्खाइमा बसेर सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत अभिवादन। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौँ अनिल फागुको स्वरमा कार्यक्रमको यो प्रथम गीत। शब्दकार भानु ओली तथा सङ्गीत कलाकार स्वयंको हो।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अशोक चरस्याबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबुत बनाउन आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ। G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि 5 दिने मध्य प्रदेश र उडिसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका 2 सिटका लागि मतदान जारी छ र युवा मामिला तथा खेल मन्त्री मनसुख मण्डाभियाले विगत 1 दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल जस्ता क्षेत्रहरूमा युवाहरूका लागि अवसरहरू विस्तार गरेको बताउनु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप बलियो बनाउने प्रयासको एक भागको रूपमा आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले सेन्ट गोबेनका अध्यक्ष र मुख्य कार्यकारी अधिकारी बेनोइट बाजिनसँग छलफल गर्नुहुनेछ, जसमा हरित उत्पादन र स्थायी बुनियादी ढाँचाबारे छलफल केन्द्रित रहनेछ। उहाँले स्मार्ट मोबिलिटी र रेल आधुनिकीकरणमा सहयोगको सम्भावनाको पत्तो लगाउन एल्स्टमका मुख्य कार्यकारी अधिकारीलाई पनि भेट गर्नुहुनेछ। तकनिकीको क्षेत्रमा प्रधानमन्त्री श्री मोदीले मिस्ट्रल एआईका सहसंस्थापक तथा मुख्य कार्यकारी अधिकारी आर्थर मेन्ससँग कृत्रिम बुद्धिमत्ता, नवीनता र जिम्मेवारीपूर्ण एआई गवर्नेन्सबारे अन्तर्क्रिया गर्नुहुनेछ।
2: प्रधानमंत्री अपनी चर्चाओं की शुरुआत सेंट गोबा के चेयरमैन और सीईओ बनवा बेजा के साथ करेंगे, जिसमें मुख्य रूप से ग्रीन मैन्युफैक्चरिंग और टिकाऊ बुनियादी ढांचे पर ध्यान केंद्रित किए जाने की उम्मीद है। वह स्मार्ट मोबिलिटी और रेल आधुनिकीकरण के क्षेत्र में सहयोग की संभावनाओं को तलाशने के लिए एल्स्टॉम के सीईओ से भी मुलाकात करेंगे। प्रौद्योगिकी क्षेत्र में प्रधानमंत्री आर्टिफिशियल इंटेलिजेंस, नवाचार और जिम्मेदार एआई गवर्नेंस पर विस्तार एआई के सह संस्थापक और सीईओ आर्थर मेंच के साथ बातचीत करेंगे। इन बैठकों का समापन सीएमए सीजीएम ग्रुप के चेयरमैन और सीईओ दाल सादे के साथ होगा, जहां समुद्री व्यापार, बंदरगाहों के आधुनिकीकरण और मजबूत वैश्विक आपूर्ति श्रृंखलाओं पर चर्चा होने की उम्मीद है। ये बैठक भारत और फ्रांस के बीच बढ़ते आर्थिक संबंधों को रेखांकित करती है। आकाशवाणी समाचार के लिए पेरिस, फ्रांस से महेश सोपरे।
1: G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासका लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभएको छ, एआईको वास्तविक सफलता मेसिनको क्षमतामा नभएर आम मानिसलाई सशक्त बनाउनुमा निहित छ। एआईले शिक्षा र नवीनतालाई बढावा दिन सक्ने तर गलत सूचना, डिप फेक र साइबर खतराबाट बालबालिकालाई जोगाउन प्रभावकारी सुरक्षा उपायहरू आवश्यक रहेको बताउनुभयो। उहाँले सबै देशका लागि एआई तकनिकको पहुँच समान र लोकतान्त्रिक हुनुपर्ने उल्लेख गर्नुभयो। उहाँले डिप फेक, साइबर ठगी र गलत सूचना नियन्त्रणका लागि वैश्विक सहयोग बढाउनुपर्ने कुरामाथि पनि जोर दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ब्रिटेन व्यापक आर्थिक एवं व्यापार सम्झौता यस वर्षको 15 जुलाईदेखि लागू हुने बताउनु भएको छ। यसले भारत र ब्रिटेन माझ द्विपक्षीय व्यापार र निवेशलाई उल्लेखनीय रूपमा बढाउनेछ। एक सामाजिक पोस्टमा प्रधानमन्त्री मोदीले भन्नुभएको छ, यस सम्झौताले भारतीय कृषकहरू, श्रमिकहरू, एमएसएमईहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि धेरै अवसरहरू खोल्नेछ र विकसित भारत 2047 लक्ष्य हासिल गर्नुमा अर्थपूर्ण योगदान दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत 2000 400 करोड रुपियाँको प्रोत्साहन राशि वितरित गर्नुहुनेछ। नयाँ दिल्लीमा यस योजनाको बारेमा मीडियालाई जानकारी गराउनुहुँदै श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मन्डाभियाले गत वर्ष अगस्तदेखि पिएम VBIY अन्तर्गत 63 लाखभन्दा अधिक कर्मचारीहरूलाई औपचारिक कार्यबलमा ल्याइएको उल्लेख गर्नुभयो, जसमा लगभग 30% महिलाहरू रहेको बताउनुभयो। उहाँले यस योजना अन्तर्गत प्रोत्साहित गरिएका 80%भन्दा अधिक प्रतिष्ठानहरू साना उद्यमहरू हुन्, जसमा 25% कम श्रमिकहरू छन्। यो समाचार आकाशवाणी बाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIR खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
1: हर घर सूर्य घर। अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि मध्यप्रदेश र उडिसाको 5 दिने भ्रमणमा हुनुहुन्छ। उहाँको भ्रमणको पहिलो दिन आज इन्दोर हवाई अड्डामा उहाँको भव्य स्वागत प्रदेशका राज्यपाल मंगुभाइ पटेल र मुख्यमन्त्री डाक्टर मोहन यादवले गर्नुभयो। इन्दोरमा राष्ट्रपति द्रौपदी मुर्मूले बैतुलमा आध्यात्मिक जागृतिद्वारा आदिवासी समुदायको सशक्तिकरण कार्यक्रममा भाग लिनुभयो। उहाँले ब्रह्म कुमारीले गरेको पहलको प्रशंसा गर्दै यसले आदिवासी समुदायलाई देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै गरेको बताउनुभयो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उद्धृत गर्दै भारत केवल भूमिको टुक्रा होइन तर एक जीवित राष्ट्र हो भनी बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो गृह राज्यको 2 दिवसीय भ्रमणमा भोलि दिउँसो उडिसा जानुहुनेछ। एक रिपोर्ट।
4: 2047 विकसित भारत बनाने के लिए हम सोचे हैं। पूर्वतन प्रधानमंत्री अटल बिहारी वाजपेयी कहते थे, ये देश एक जमीन का टुकड़ा नहीं है, जीता जागता राष्ट्र पुरुष है। राष्ट्र पुरुष का प्रत्येक अंग हिमालय से लेकर के कन्याकुमारी तक अक्षत होना चाहिए, क्षति नहीं होना चाहिए। ऐसे ही ये भारत में रहने वाले जनता, कोई भी समाज पीछे ना रह जाए।
1: झारखण्डमा राज्यसभाका 2 सिटका लागि मतदान जारी छ, जसमा झारखण्ड मुक्ति मोर्चाका उम्मेद्वार वैद्यनाथ राम, कङ्ग्रेस उम्मेद्वार प्रणव झा र स्वतन्त्र उम्मेद्वार परिमल नाथवानी चुनावी मैदानमा छन्। केन्द्र सरकारले वित्त वर्ष 2026-27 26,000 किलोमिटर ग्रामीण सडक निर्माण गर्नेछ। ग्रामीण विकास मन्त्रालय अनुसार प्रधानमन्त्री ग्रामीण सडक योजना र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सडकहरूको निर्माणका लागि 18,900 करोड रुपियाँभन्दा अधिक आवंटन गरिएको छ। कलकत्ता उच्च न्यायालयले आज पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्र बोसको निर्णयमा कुनै पनि अन्तरिम राहत दिनदेखि अस्वीकार गरेको छ, जसमा तृणमूल कंग्रेसका विधायक रीता व्रत बनर्जीलाई विधानसभामा विपक्षी दलको नेताको रूपमा नियुक्ति गरिएकोलाई चुनौती दिएको थियो। युवा तथा खेल मामिला मन्त्री मनसुख मन्डाभियाले विगत 1 दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल, स्वास्थ्य र नागरिक सहभागिताको क्षेत्रमा युवाहरूका लागि अवसरहरूमा विस्तार गरिरहेको बताउनु भएको छ। एक राष्ट्रिय दैनिकमा प्रकाशित लेखमा मन्त्री महोदयले देशका युवाहरूलाई अमृत पुस्ता बताउनु भएको छ, जसले वर्ष 2047 विकसित भारतको यात्राको नेतृत्व गर्नेछ। उहाँले अझ भन्नुभएको छ, यो लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको दृढ विश्वासलाई प्रतिबिम्बित गर्दछ। यो समाचार हाम्रो युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब मुख्य समाचार एकचोटि फेरि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबुत बनाउन आज पेरिसमा फ्रान्सका प्रमुख उद्यमीहरूसँग एउटा उच्च स्तरीय बैठक गर्नुहुनेछ। G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासको आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि 5 दिने मध्य प्रदेश र उडिसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका 2 सिटका लागि मतदान जारी छ र युवा अनि खेल मामिला मन्त्री मनसुख मंडावियाले विगत 1 दशकमा भारतले शिक्षा कौशल विकास उद्यमशीलता खेल जस्ता क्षेत्रमा युवाहरूका लागि अवसरहरू विस्तार गरिरहेको बताउनु भएको छ। अहिलेलाई समाचार पूरा भयो। अर्को समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोतालाई सुन्दै हुनुहुन्थ्यो सरिता गुरुङ अनि साथीहरूको स्वरमा यो लोकगीत।
1: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सारण मगर। विषय छ प्रधानमन्त्री G7 शिखर सम्मेलनमा उपस्थित हुनुभयो। आलेख विदेश सेवा डेस्क NSD आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 16 र 17 जुन 2026 फ्रान्सको एभियनमा आयोजित 52 G7 शिखर सम्मेलनमा भाग लिनुभयो। यसअघि प्रधानमन्त्रीले पश्चिम एसियामा संघर्ष अन्त्य गर्ने अमेरिका र इरान बीच भएको सम्झौताको स्वागत गर्नुभयो। श्री मोदीले भन्नुभयो यी संघर्षले विश्वव्यापी रूपमा गम्भीर आर्थिक अवरोध निम्त्याएको छ र धेरै देशहरूमा जानमालको क्षति भएको छ। प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो कि यो सम्झौताको कार्यान्वयनले क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न र आवागमन र व्यापारको स्वतन्त्रता सुनिश्चित गर्न मद्दत गर्नेछ। प्रधानमन्त्री मोदीले भारत बाँकी मामिलाहरूमा वार्ता मार्फत स्थायी अन्तिम सम्झौतामा पुग्ने आशा गर्दछ भनी बताउनुभयो। प्रधानमन्त्रीले विषयमा G7 शिखर सम्मेलनमा नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पुनर्निर्माण विषयक आउटरिच सत्रलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो एक अन्तर सम्बन्धित संसारमा जहाँ ऊर्जा, खाद्य, स्वास्थ्य, साइबर सुरक्षा र आर्थिक सुरक्षा एक अर्कासँग जोडिएका छन्, मानवताको प्रगति र समृद्धिको लागि अन्तर्राष्ट्रिय साझेदारी निर्माण आवश्यक छ। उहाँले अनिश्चित संसारमा

0: व्यापार र प्रविधिलाई सागुरो स्वार्थका लागि प्रयोग गरिँदैछ जसले गर्दा अन्तर्राष्ट्रिय रूपमा विश्वासको कमी भइरहेको बताउनुभयो। कोविड महामारीबाट सिकेका पाठहरू उद्धृत गर्नुहुँदै उहाँले देशहरूलाई विश्वव्यापी साझेदारीमा विश्वास र पारदर्शिता निर्माणमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो। अन्तर्राष्ट्रिय सहयोगको लागि भारतको दृष्टिकोण साझा गर्नुहुँदै प्रधानमन्त्रीले भारतले सधैँ मानवता सर्वोपरिको सिद्धान्त पालना गरेको र यो दर्शन यसको प्रयासको केन्द्रमा रहेको, चाहे त्यो अन्तर्राष्ट्रिय सौर्य गठबन्धन होस्, विपद प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन होस्, ग्लोबल बायोफ्युल गठबन्धन होस्, मिशन लाइफ वा एक पेड़ मा के नाम अभियान होस् भनी बताउनुभयो। उहाँले यो समावेशी दृष्टिकोणले भारतलाई विश्वका विभिन्न भागहरूमा प्राकृतिक प्रकोपहरूको समयमा पहिलो प्रतिक्रियाकर्ता बनाएको छ, चाहे त्यो श्रीलंकामा चक्रवात होस्, अफगानिस्तानमा भूकम्प होस्, मोजाम्बिकमा बाढ़ी होस् वा जमैकामा आन्धी होस् भनी बताउनुभयो। भारतको समावेशी र दिगो विकास यात्राको बारेमा बोल्नुहुँदै प्रधानमन्त्रीले सर्वजन हिताय सर्वजन सुखाय सबैको कल्याण र खुशीको मन्त्रले वित्तीय समावेशीकरण, स्वास्थ्य सुरक्षा, डिजिटल पहिचान, प्रविधिमा आधारित सशक्तिकरण र महिला नेतृत्वको विकासलाई प्रवर्धन गर्न प्रशंसनीय परिणामहरू दिएको बताउनुभयो। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारीहरू केवल दाता प्राप्तकर्ता दृष्टिकोण भन्दा बाहिर गएर एकता र समतामूलक साझेदारीतर्फ अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय कानूनहरूको सम्मानको कमी अन्तर्राष्ट्रिय एकता निर्माणको लागि सबैभन्दा ठूलो बाधा रहेको र यसलाई प्राथमिकतामा सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले शान्ति र स्थिरता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारीमा संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीले धेरै विश्व नेताहरूसँग द्विपक्षीय बैठकहरू पनि गर्नुभयो। G7 शिखर सम्मेलनको क्रममा श्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट गर्नुभयो। दुवै प्रधानमन्त्रीले भारत क्यानाडा सम्बन्धमा आएको सकारात्मक गतिलाई स्वागत गर्नुभयो र मार्च 2026 प्रधानमन्त्री कार्नीको सफल भारत भ्रमणपछि भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। दुवैले आगामी रणनीतिक साझेदारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। भारतीय र क्यानाडाका अर्थतन्त्रहरू बीचको पूरकतालाई प्रकाश गर्नुभयो र विश्वव्यापी ऊर्जा र खाद्य सुरक्षालाई सुदृढ पार्न बलियो र भरपर्दो आपूर्ति श्रृङ्खलाको महत्वमा जोड दिनुभयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब श्रोतालाई केही जन मनोरञ्जन गराउँदैछौँ केही फिल्म गीतहरूबाट। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ आराधना फिल्मको यो गीत, गुन्जने आवाज हो मोहम्मद रफी अनि लता मङ्गेशकरको।

0: यापानको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोताले सुन्दै हुनुहुन्छ विभिन्न फिल्मी गीतहरू। यसै क्रममा अब अघिल्लो गीत सुनाउँदैछौँ, कटिपटङ फिल्मबाट गुन्जने आवाज हो किशोर कुमारको।

0: अभी सुनेरै छौं समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज डाक्टर हबे टेरोन आसाम विधानसभाको उपाध्यक्ष पदका लागि सत्तारूढ दलको उम्मेद्वार हुने घोषणा गर्नुभएको छ। डाक्टर टेरोनलाई अमरी हिल्स निर्वाचन क्षेत्रका पहिलो निर्वाचित प्रतिनिधि भएको बताउनुहुँदै मुख्यमन्त्री श्री शर्माले उहाँको पदोन्नतिले कार्बी आङलोङ र दिमा हसोआको पहाडी जिल्लाको प्रतिनिधित्व अझ बढाउने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय सूक्ष्म लघु तथा मध्यम उद्यम अनि श्रम एवं रोजगार राज्यमन्त्री शोभा करन्तलाजेले स्मृति वन सिक्किममा राष्ट्रव्यापी एक पेड़ माह के नाम अभियानमा भाग लिनुभयो। उहाँले पर्यावरण संरक्षण र सतत विकासलाई बढ़ावा दिँदै आमाको सम्मान गर्न प्रेरित गर्ने कार्यक्रम अन्तर्गत बिरूवा रोप्नुभयो। सभालाई सम्बोधन गर्नुहुँदै करन्तलाजेले वन तथा पर्यावरण विभागको नवीन वृक्षारोपण कार्यक्रम र समुदाय सञ्चालित दृष्टिकोणको प्रशंसा गर्नुभयो। उहाँले विशेष गरी मेरो रूख मेरो सन्तति योजनाको प्रशंसा गर्नुभयो, जस अन्तर्गत प्रत्येक नवजात शिशुको नाममा 108 रुख रोपिन्छ। अरुणाचल प्रदेशले इण्डिया टुडे टुरिज्म सर्वे एण्ड अवार्ड्स 2026 दुईवटा सम्मान प्राप्त गरेको छ, जसमा सियाङ नदीले साहसिक गन्तव्यको लागि एडिटर्स चोइस अवार्ड जितेको छ भने तवाङ जिल्लाको नवाङ चोटा होमस्टेले आदिवासी होमस्टेका लागि विशेष पुरस्कार प्राप्त गरेको छ। पर्यटन मन्त्री पासाङ दोर्जी सोनाले राज्यको तर्फबाट पुरस्कार ग्रहण गर्नुभयो। यो मान्यताले अरुणाचल प्रदेशको अग्रणी पर्यटन गन्तव्यको रूपमा बढ्दो स्थितिलाई प्रतिबिम्बित गर्दछ। उहाँले सियाङ नदी साहसिक पर्यटन विशेष गरी जलयात्राका लागि मुख्य आकर्षणका रूपमा देखा परेको बताउनुभयो। जेमिथाङ क्षेत्र अन्तर्गत लुम्पो गाउँमा रहेको नवाङ चोटा होमस्टेको पुरस्कारले स्थानीय आतिथ्य र समुदायमा आधारित पर्यटनको जीविकोपार्जन र स्थानीय संस्कृतिको प्रवर्धनमा महत्वलाई उजागर गरेको सोनाले बताउनुभयो। अरुणाचल प्रदेश र आसामबीच नागरिक सचिवालयमा भएको मन्त्री स्तरीय बैठकमा उत्पादन शुल्क प्रशासन, अवैध व्यापार रोकथाम, राजस्व परिचालन र कार्यान्वयनमा सहयोग सुदृढ गर्ने सहमति भएको छ। बैठकको अध्यक्षता गर्नुहुँदै उपमुख्यमन्त्री चौना मेनले यस क्षेत्रमा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न समन्वित प्रयास, तकनिकी नवीनता र नियमित अन्तर्राज्य संलग्नताको आवश्यकतामा जोड दिनुभएको छ। आसामको प्रतिनिधित्व पञ्चायती राज, आबगारी, सीमा सुरक्षा तथा ग्रामीण विकास मन्त्री अतुल बोराका साथै दुवै राज्यका वित्त र उत्पादन शुल्क विभागका वरिष्ठ अधिकारीहरूले गरेका थिए। आजीविकालाई सुदृढ गर्न र स्थानीय उत्पादक र

कारीगरहरूका लागि बजारको अवसर विस्तार गर्न भौगोलिक संकेत जीआई र पोस्ट जीआई पहलहरूमा तीन दिवसीय क्षमता निर्माण कार्यक्रम हिजोदेखि नाम्साई जिल्लामा शुरू भयो। बैंकर्स इन्स्टिट्यूट अफ रूरल डेभलपमेन्ट बोर्ड कोलकाताले नाबार्डको सहयोगमा हिजोदेखि 19 जूनसम्म आयोजना गरेको यो कार्यक्रम अरूणाचल प्रदेश र आसामका गैर सरकारी संस्थाहरू, किसान उत्पादक संगठनहरू र अन्य हितधारकहरूको सहभागितामा आयोजना भइरहेको छ। कार्यक्रममा नाबार्डका डेप्युटी जेनरल म्यानेजर विवेक आनन्द, बोर्ड कोलकाताका फ्याकल्टी मेम्बर तथा कार्यक्रम निर्देशक डाक्टर भावना पाल र नाबार्डका एजीएम कमल रोई मुख्य रहनु भएको छ। मेघालय सरकारले सरकारी ठेक्कामा संलग्न विभागहरूका लागि कठोर कर अनुपालन उपायहरू लागू गरेको छ, जसले आधिकारिक परियोजनाहरूमा संलग्न ठेकेदार र सेवा प्रदायकहरूका लागि जीएसटी पञ्जीकरण अनिवार्य बनाएको छ। नयाँ नियमको उद्देश्य सरकारी कारोबारमा पारदर्शिता सुधार गर्नु र सार्वजनिक कार्यसँग सम्बन्धित सबै वित्तीय लेनदेनले आवश्यक कर ढाँचाको पालना गरेको सुनिश्चित गर्नु हो। विभागहरूले अब ठेक्का दिनु अघि वा विक्रेता र ठेकेदारहरूसँग सम्झौताहरू अनुमोदन गर्नु अघि जीएसटी अनुपालनको जाँच गर्नुपर्नेछ। गणक र पर्यवेक्षक सहित कुल 6,134 जना गणनाकर्मीहरूको प्रशिक्षणको साथ नागाल्याण्डका अधिकारीहरू वर्ष 2027 जनगणना गर्न पूर्ण रूपमा तयार छन्, जसले पहाडी राज्यमा पूर्ण सही र समावेशी घर परिवार कभरेज सुनिश्चित गर्दछ। नागाल्याण्डको जनगणना अपरेशनका निर्देशक केनी मियाचियोले गणनाकर्ता र पर्यवेक्षकहरू सहित कुल 6,134 जनगणना कर्मचारीहरू राज्यमा जनगणनाका लागि खटिएका बताउनु भएको छ। मणिपुरमा सुरक्षा बलले कानून प्रवर्तन उपायहरू तीव्र पारेपछि तीन कट्टर आतंकवादीहरूलाई पक्राउ गरिएको छ र 26 अवैध रूपमा निर्माण गरिएका बंकरहरू ध्वस्त पारिएको अधिकारीहरूले बताएका छन्। एक पुलिस अधिकारी अनुसार प्रतिबन्धित पीपुल्स लिबरेशन आर्मी र यसको राजनैतिक शाखा रिभोल्युसनरी पीपल्स फ्रन्टका तीन कट्टर कार्यकर्ताहरूलाई इम्फाल पश्चिम जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।

गीत संगीत कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँछौ। त श्रोताहरू, कार्यक्रम सुरु गरौं शिव परियारका आवाजमा, शब्द तथा संगीत नरवीर रसाइलीका।

श्रोताले अहिले भर्खरै सुन्नुभयो अञ्जली प्रधान, सरिता गुरुङ अनि साथीहरूको स्वरमा यो लोकगीत। अघिल्लो गीत सुनाउँदैछौ दीप वाइबाका संगीत रचना तथा थुपदेन भुटियाका स्वरमा अब कार्यक्रमको यो अघिल्लो गीत।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ अनिल फागुको स्वरमा यो आधुनिक गीत, वासुदेव पुलामीका शब्द रचनामा।

0: श्रोताहरू, यस गीतको अन्त साथ आएरलाई गीत संगीत कार्यक्रम यतिमा नै पूरा गरिन्छ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा फ्रान्सका व्यापारीहरूका साथ उच्चस्तरीय बैठक गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले आज साँझ भिभाटेक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। केन्द्र सरकारले वित्त वर्ष 2026-27 ग्रामीण क्षेत्रहरूमा 18,900 करोड रुपियाँको लागतले 26,000 किलोमिटर भन्दा बढी सड़कहरूको निर्माण गर्नेछ। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल विधानसभा अध्यक्षद्वारा ऋतव्रत ब्यानर्जीलाई विपक्षका नेता नियुक्त गर्ने फैसलामा रोक लगाउन अस्वीकार गरेको छ। अमेरिका र इरान बीच संघर्ष विराम सम्झौता लागू भएको छ। शान्ति वार्ताका लागि 60 दिनको समय तय गरिएको छ। र भारत हकी एफआईएच महिला नेसन्स कपमा उरुग्वेलाई 3-2 पराजित गरी सेमी फाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। भारत फ्रान्स आर्थिक तथा औद्योगिक सहयोगलाई सुदृढ पार्न प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा फ्रान्सका व्यापार जगतका प्रमुख प्रतिनिधिहरूसित कैयन उच्चस्तरीय बैठकहरू गर्दै हुनुहुन्छ। प्रधानमन्त्री मोदीले साँझ फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोका साथ भिभाटेक सम्मेलन 2026 भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा कैयन उच्चस्तरीय कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ। सम्मेलनको समापन प्रधानमन्त्रीको मुख्य भाषणका साथ हुनेछ। भिभाटेक सम्मेलन युरोपको सबैभन्दा ठूलो प्रौद्योगिकी र स्टार्टअप कार्यक्रम हो। भिभाटेक सम्मेलनको यस संस्करणमा भारतको सबैभन्दा ठूलो राष्ट्रिय पवेलियन हुनेछ, जसले भारतीय र युरोपेली नवाचार पारिस्थितिकी तन्त्रबीच साझेदारीको अपार सम्भावनालाई दर्शाउँदछ। प्रधानमन्त्रीले विशेष प्रवासी कार्यक्रममा भारतीय समुदायका सदस्यहरूलाई सम्बोधन पनि गर्नुहुनेछ। केन्द्र सरकारले वित्त वर्ष 2026-27 26,000 किलोमिटर भन्दा बढी ग्रामीण सड़कहरू निर्माण गर्नेछ। ग्रामीण विकास मन्त्रालय अनुसार प्रधानमन्त्री ग्राम सड़क योजना PMGSY र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सड़क निर्माणका लागि 18,900 करोड भन्दा बढी रुपियाँ आवंटित गरिएको छ। ग्रामीण सड़क सम्पर्क परियोजनाहरूको प्रगतिको आकलन गर्न उच्चस्तरीय समीक्षा बैठक आयोजित गरियो। बैठकको अध्यक्षता ग्रामीण विकास विभागका सचिव रोहित कंसलले गर्नुभयो। बैठकमा आन्ध्र प्रदेश, बिहार, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र अन्य राज्यका वरिष्ठ

0: हरूले भाग लिए। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, नरेन्द्र मोदी सरकारको 12 वर्ष विकास र विरासतको संगमको स्वर्णिम कालखण्ड रहेको छ। सोशल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो, यी 12 वर्षमा एकातिर श्रीराम मन्दिर, काशी विश्वनाथ करिडोर र उज्जैन महाकाल लोक निर्माण गरिएको छ भने अर्कोतिर विश्वस्तरीय कनेक्टिभिटी, पूर्वाधार तथा मेक इन इण्डिया जस्ता पहलहरूले देशको विकास यात्रालाई अभूतपूर्व गति दिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज राष्ट्रिय राजधानीमा 3 दिवसीय जनकल्याणकारी शिविरहरूको उद्घाटन गर्नुभयो। यी शिविरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको विश्वास, विकास र जनकल्याण अभियानबाट प्रेरित छन्। श्रीमती गुप्ताले भन्नुभयो, यी शिविरहरूको माध्यमले पात्र नागरिकहरूले केन्द्र र दिल्ली सरकारका विभिन्न योजनाहरूसित सम्बन्धित जानकारी र लाभ प्राप्त गर्न सक्नेछन्।
1: दिल्ली की जनता को अलग अलग विभागों द्वारा जितनी भी योजनाओं का लाभ मिल रहा है या केंद्र की जितनी योजनाओं के लिए वो एलिजिबल हैं, उन सारी योजनाओं के शिविर यहाँ पे सभी विभागों द्वारा लगाए गए हैं। सारी की सारी सुविधाएं अंडर वन रूफ यहाँ पे लोगों को मुहैया कराई जा रही है। पूरी दिल्ली में 42 जगह पे 3 दिन के ये शिविर 18, 19 और 20 तारीख के रहेंगे।
0: युवा मामिला तथा खेल मन्त्री मनसुख मान्डवियाले भन्नुभएको छ, विगत एक दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल स्वास्थ्य र नागरिक भागीदारी जस्ता क्षेत्रहरूमा युवाहरूका लागि अवसरहरू निरन्तर विस्तार गरेको छ। एक राष्ट्रिय दैनिकमा प्रकाशित लेखमा मन्त्रीले देशका युवाहरूलाई अमृत पुस्ता बताउनु भएको छ, जसले 2047 सम्ममा विकसित भारतको यात्राको नेतृत्व गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्र बोसद्वारा तृणमूल कंग्रेसका बागी विधायक ऋतव्रत ब्यानर्जीलाई नेता प्रतिपक्ष नियुक्त गर्ने निर्णयमा कुनै पनि अन्तरिम रोक लगाउन अस्वीकार गरेको छ। न्यायमूर्ति कृष्ण रावको एकलपीठले तृणमूल कंग्रेसका विधायक सोवनदेव चट्टोपाध्यायको याचिकाको सुनवाई गर्दै यो निर्देश दिएको हो। श्री चट्टोपाध्यायले नेता प्रतिपक्ष पदको लागि आफ्नो नामाङ्कन अस्वीकृत र ऋतव्रत ब्यानर्जीको नियुक्तिलाई चुनौती दिँदै याचिका दायर गर्नुभएको थियो। न्यायालयले प्रतिवादीहरूलाई 3 साताभित्र हलफनामामा दर्ता गर्ने निर्देश र याचिकाकर्तालाई जवाफ दर्ता गर्न थप 2 साताको समय दिएको छ। मामिलाको आगामी सुनवाई 28 जुलाईको दिन हुनेछ। अमेरिका र इरान बीच एक ऐतिहासिक संघर्ष विराम सम्झौता लागू भएको छ। यसले गर्दा अपव्यापक शान्ति सम्झौतामा वार्ताको लागि 60 दिनको समय पाएको छ। स्विजरल्याण्डमा हुने बैठक अघि इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको 14 बुन्धे सम्झौतामा तत्काल संघर्ष विराम सामेल छ र इरानको परमाणु कार्यक्रम र क्षेत्रीय सुरक्षाको मुद्दाहरू समाधान गर्न रूपरेखा तयार गरिएको छ। सम्झौता अन्तर्गत अमेरिकाले इरानका बन्दरगाहहरू लगाइएको नौसैनिक नाकाबन्दी हटाउन थाल्नेछ र सामान्य समुद्री यातायात बहाल गर्ने दिशामा काम गर्नेछ। इरानले 30 दिनभित्र होर्मुज जलडमरू मध्य हुँदै वाणिज्यिक जहाजहरूको लागि सुरक्षित नौवहन सुनिश्चित गर्नेछ। सम्झौता अन्तर्गत इरानले परमाणु हतियार बनाउने छैन। सम्झौतामा इरानको लागि प्रतिबन्धमा ढील र आर्थिक पुनर्निर्माण सामेल छ। इरानको संवर्धित युरेनियम भण्डारको भविष्यको प्रबन्धनमा अन्तर्राष्ट्रिय रूपमा निगरानी गरिएको वार्ताको योजना पनि बनाइएको छ। दुवै पक्ष 60 दिनभित्र अन्तिम समाधानमा पुग्न सहमत भएका छन्। यद्यपि आपसी सहमतिमा समयसीमा बढाउन पनि सकिनेछ। दिल्लीको केन्द्रीय जिल्ला पुलिसले अन्तर्राज्यीय शिशु तस्करी गर्ने ऱ्याकेटको पर्दाफाश गर्दै 13 आरोपीहरूलाई गिरफ्तार गरेको छ। अभियानको क्रममा 5 नवजात शिशुहरूलाई उद्धार गरिएको छ। अपरेशनको क्रममा पुलिसले 3 लाख रुपियाँ भन्दा बढीको नगद पनि जफत गरेको छ। जाँचमा दिल्ली स्थित हीरा मल्टी स्पेसियलिटी अस्पताललाई नवजात शिशुहरूको तस्करीको केन्द्रको रूपमा प्रयोग गरिँदै आएको पत्तो लागेको छ, जहाँ निसन्तान दम्प सम्पत्तिहरूसित सौदा गरिन्थ्यो। पछिल्लो एक दुई वर्षमा 30 भन्दा बढी नवजात शिशुहरूको बेचबिखन भएको आशंका गरिएको छ। अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले आज नयाँ दिल्लीमा 2027 हज यात्राको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। समीक्षा बैठकपछि संचारकर्मीहरूलाई सम्बोधन गर्दै श्री रिजिजूले 2026 हज यात्रालाई भारतको इतिहासको सबैभन्दा सफल यात्रा बताउनुभयो। उहाँले भन्नुभयो, सरकारले चाँडै 2027 हज यात्राको लागि नयाँ हज नीतिको घोषणा गर्नेछ। हिमाचल प्रदेशको चम्बा जिल्लामा गएराती भएको भीषण सड़क दुर्घटनामा 7 मृत्यु भएको छ। मृतकहरूमा 4 पुरुष र 3 महिला रहेका छन्। पुलिसले बिहान 2 बजेतिर दुर्घटना भएको बताएको छ। प्रारम्भिक जाँचमा पत्तो लाग्दछ कि दुर्घटना वाहन नियन्त्रण गुमाएर खाडलमा खस्दा भएको हो। आज आर्टिस्टिक प्राइड डे मनाइँदैछ। यस दिवसमा आर्टिस्टिक व्यक्तिहरूलाई मान्यता दिँदछ र अटिजिमलाई रोगको सट्टा एक विशिष्टताको रूपमा बुझ्नलाई बढावा दिँदछ। आर्टिस्टिक प्राइड डे 2026 मुख्य विषय 3 प्रमुख स्तम्भहरू मान्यता, प्रतिनिधित्व र सुधारमा केन्द्रित रहेका छन्। हकीमा भारतले आज न्यूजील्याण्डमा आयोजित एफआईएच महिला नेसन्स कपमा उरुग्वेलाई 3-2 पराजित गर्यो। भारतका लागि दीपिकाले 2 र दीपिका सोरेङले 1 गोल गरिन्। सेमिफाइनलमा भारतको सामना 20 जूनमा चिली र कोरिया बीचको म्याचको विजेतासित हुनेछ। फिफा फुटबल विश्वकपमा कोलम्बियाले आज बिहान उज्बेकिस्तानलाई 3-1 पराजित गर्यो। यसअघि घानाले पनामालाई 1-0 रोमाञ्चक जित दर्ता गर्यो र इङ्ल्याण्डले क्रोएसियालाई 4-2 पराजित गरी आफ्नो अभियानको सुरुवात गरेको छ। आज राति ग्रुप एमा चेक गणराज्यको सामना दक्षिण अफ्रिकासित हुनेछ। दोस्रो म्याचमा मेक्सिको र दक्षिण कोरिया भिड्नेछन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा फ्रान्सका व्यापार का साथ उच्चस्तरीय बैठक गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले आज साँझ विवाटेक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। केन्द्र सरकारले वित्त वर्ष 2026-27 ग्रामीण क्षेत्रहरूमा 18,900 करोड रुपियाँको लागतले 26,000 किलोमिटर भन्दा बढी सड़कहरूको निर्माण गर्नेछ। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल विधानसभा अध्यक्षद्वारा ऋतव्रत ब्यानर्जीलाई विपक्षका नेता नियुक्त गर्ने फैसलामाथि रोक लगाउन अस्वीकार गरेको छ। अमेरिका र इरान बीच संघर्ष विराम सम्झौता लागू भएको छ। शान्ति वार्ताका लागि 60 दिनको समय तय गरिएको छ। यसका साथै समाचार अङ्कको यो समाप्त हुँदछ। नमस्कार।

श्रोताले सुन्दै हुनुहुन्थ्यो समर स्वरमा देशभक्ति गीत एफएम 103.5 मेगाहर्ज न्यूज एन्ड एरब्स अनि दार्जिलिङको एफएम 102 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ हाम्रो साप्ताहिक कार्यक्रम नारी प्रगति।

0: नमस्कार समादर श्रोता आज फेरि उपस्थित भएको छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर नारी प्रगति कार्यक्रम अन्तर्गत हामीले धेरै प्रकारका विषयहरूलाई प्रस्तुत गर्ने गर्छौँ र यसै क्रममा आजको विषय रहेको छ नारीको बदलिँदो रूप त यस विषयलाई प्रस्तुत गर्नार्थ आज स्टुडियोमा उपस्थित हुनुभएकी छ नम्रता लामाज्यू त यहाँलाई प्रथममा स्वागत जनाउँछौँ नमस्कार नम्रताज्यू
1: नमस्कार
0: त आजको हाम्रो विषय त तपाईँलाई विदितै छ होइन नारीको बदलिँदो रूप त यस विषयमा प्रथममा तपाईँले के भन्न चाहनुहुन्छ त
1: नमस्ते श्रोताहरू आज फेरि एउटा विषय लिएर उपस्थित भएको छु विषयवस्तु हो नारीको बदलिँदो रूप
0: हजुर
1: भन्नुपर्दा समाजको इतिहास हेर्दा नारीको भूमिका समय अनुसार निरन्तर परिवर्तन हुँदै आएको पाइन्छ प्राचीन कालदेखि वर्तमान आधुनिक युगसम्म आइपुग्दा नारीको सामाजिक आर्थिक राजनीतिक तथा सांस्कृतिक हैसियतमा ठुलो परिवर्तन आएको छ एक समय घरको चार पर्खालभित्र सीमित मानिएकी नारी आज समाजका हरेक क्षेत्रमा सक्रिय सक्षम र आत्मनिर्भर बन्दै गएकी छिन् नारीको बदलिँदो रूप भन्ने विषय केवल बाहिरी परिवर्तन मात्र होइन चेतना अधिकार आत्मसम्मान र पहिचानसँग जोडिएको गहिरो सामाजिक रूपान्तरको कथा हो
0: हजुर ठिकै कुरा गर्नुभयो यहाँले त आजभन्दा परापूर्व कालमा हाम्रो नारीहरू शिक्षित थिएनन् होइन पढ्नदेखि वञ्चित गरिन्थ्यो त ती नारीप्रति तपाईँको दृष्टिकोण के छ त भनिदिनुहोस् न
1: हवस् प्राचीन समाजमा नारीलाई प्राय पुरुषको अधीनमा राखिएको पाइन्छ उनीहरूको मुख्य भूमिका घरधन्दा सन्तान पालन पोषण र परिवारको सेवा गर्नेमा सीमित थियो शिक्षा सम्पत्ति निर्णय प्रक्रिया तथा सार्वजनिक जीवनमा नारीको पहुँच निकै कम थियो धर्म परम्परा र सामाजिक मान्यताले नारीलाई धेरै कमजोर सहनशील र त्यागीको रूपमा चित्रित गरियो यस्ता मान्यताले नारीलाई आफ्नो क्षमता चिन्ने र प्रयोग गर्ने अवसरबाट वञ्चित गर्यो तथापि नारी सधैँ कमजोर थिइन् भन्ने होइन अवसर नपाएकै कारण उनीहरूको शक्ति ओझलमा परेको थियो समय क्रमसँगै समाजमा चेतनाको विकास हुन थाल्यो

0: शिक्षा, विज्ञान, संचार र लोकतान्त्रिक मूल्यको विस्तारले नारीको जीवनमा नयाँ उज्यालो ल्यायो। शिक्षाको पहुँच बढेसँगै नारीको आफ्नो अधिकार र कर्तव्यबारे बुझ्न थालिन्। शिक्षित नारी केवल घरसम्म सीमित रहनुपर्ने सोच क्रमशः कमजोर हुँदै गयो। आज नारी शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, वैज्ञानिक, उद्यमी, कलाकार र प्रशासकको रूपमा समाजमा देखिन्छन्। यसैले नारीको बदलिँदो रूपलाई स्पष्ट रूपमा देखाउँछ।
1: हजुर, यहाँले ठिकै भन्नुभयो। आजको नारीहरू धेरै शिक्षित छन् होइन, त्यसैले समाज पनि धेरै बदलिएको छ। नारीले शिक्षा ग्रहण गरे बापत आजको यो हाम्रो यो समाजमा नारीको बदलिँदो अवस्था देखेर साथै नारीले धेरै क्षेत्रहरूमा आफ्नो कार्यकुशलताले अघि बढिरहेका छन् होइन, त राजनीतिमा पनि उनीहरूले त्यति नै भागीदारी भएका हामी पाउँछौँ। त एउटा नारी शिक्षित हुनुको कारणले घरमा कतिवटा परिवर्तन आउँछ अथवा समाजमा देशमा कति परिवर्तन आउँछ भन्ने कुरा तपाईँ के राख्नुहुन्छ?
0: हवस्, बदलन्दो संसारमा नारीले शिक्षा, स्वास्थ्य, रोजगार र राजनीतिक नेतृत्वमा समता हासिल गर्दै गरेकी छिन्। जब नारी शिक्षित हुन्छन् तब घरका मात्र होइन समाजका निर्णयहरू पनि सन्तुलित बन्छन्। नारी शिक्षाले परिवारलाई उज्यालो मात्र बनाउँदैन, पुरै राष्ट्रलाई उजागर र सशक्त बनाउँछ। शिक्षाबाट नै नारीलाई जागरण प्राप्त भयो। विगतमा विद्यालय र कलेजहरू पुरुष केन्द्रित थिए। धेरै जसो परिवारले नारीलाई पढाइमा प्राथमिकता नदिँदा ती सम्भावनाहरू रोकिएका थिए, तर अहिले महिलाहरू सबै पेसामा अग्रसर छन्। डाक्टर, इन्जिनियर, वैज्ञानिक, वकिल, अध्यापक, उद्यमी तथा राजनीतिज्ञ, विशेष गरी विज्ञान र तकनिकका क्षेत्रहरूमा महिलाहरूले पुरानो धारणाहरूलाई तोड्दै महत्त्वपूर्ण योगदान दिइरहेकी छिन्।
1: त नम्रताज्यू, हाम्रो यो विषयलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हवस् त।

0: श्रोता अहिले सुन्दै हुनुहुन्छ नारी प्रगति कार्यक्रम। त यस कार्यक्रम अन्तर्गत हामीले प्रस्तुत गरिरहेका छौँ नारीको बदलिँदो रूपमाथि जानकारी। त यस जानकारीलाई प्रस्तुत गर्नुहुँदैछ नम्रता लामाज्यूले। यसै क्रममा यहाँ नम्रता लामाज्यूलाई म के प्रश्न गर्न चाहन्छु भने, आजका नारीहरू शिक्षित छन् होइन, पढालेखा छन्, सबै कुरा उनीहरूले गर्न सक्छन्, कुनै पनि क्षेत्रमा अघि बढ्न सक्छन् होइन। त्यसै प्रकारले व्यवसाय क्षेत्रमा पनि हाम्रा नारीहरू अघि बढिरहेका छन् जस्तो लाग्छ कि तपाईँलाई कस्तो लाग्छ, त्यसबारे केही भनिदिनुहोस् न।
1: हवस्, आज नारीले मात्र घरको हेरचाह गर्दिनन्, उनी राष्ट्र निर्माणका सबै तहमा सक्रिय भइरहेकी छिन्। नारी उद्यमीहरूले विदेशमा मात्र नभई हाम्रो आफ्नै देशमा पनि साना तथा ठुला व्यवसायहरू उद्यम गरेर रोजगार सृजना गरिरहेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि र सामाजिक उद्यमहरूमा महिलाहरूले नेतृत्वदायी भूमिका खेलेका छन्। यसले हाम्रो अर्थतन्त्रलाई मजबुत तुल्याउन ठुलो योगदान दिएको छ। राजनीतिक क्षेत्रमा पनि नारीको सहभागिता बढिरहेको छ। हाम्रो संविधानले समाज निर्माणको लागि महिलाहरूको उचित प्रतिनिधित्व सुरक्षित गरेको छ। यसले महिलाहरूलाई मात्र सशक्त बनाएको छैनन्, समान अवसर र न्यायिक निर्णय प्रक्रियामा पनि बल पुर्याएको छ। धेरै देशमा महिला राष्ट्र प्रमुख, मन्त्री, सांसद हुँदै सामाजिक न्याय र समृद्धिको अभियानमा अग्रसर छन्। यसले विश्वलाई देखाएको छ कि नेतृत्वमा नारी हुनु भनेको क्षमताको दुर्लभ त होइन, समाजलाई उज्यालो र समावेशी बनाउने एउटा महत्त्वपूर्ण शक्ति हो। उदाहरणको रूपमा हामीले भारतका राष्ट्रपति नारी द्रौपदी मुर्मूलाई लिन सक्छौँ।
0: हजुर,
1: समाजमा केही दिन अगाडि मात्र पद र शक्ति पुरुषको अधिकार मात्र मानिन्थ्यो, तर आज महिलाहरूले नेतृत्व, प्रतिस्पर्धा, निर्णय क्षमतामा कुनै कमी राख्दैनन्। नारीहरू सामाजिक आन्दोलन, मानव अधिकारको लागि आवाज उठाउने, शान्ति स्थापना गर्ने र समुदायमा सहयोग पुर्याउने कार्यहरूमा अग्रसर छन्। यस्ता महिला नेत्री, मानव अधिकार कर्मी, सामाजिक कार्यकर्ताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छिन्।
0: हजुर नम्रताज्यू, त आजका नारीहरू शिक्षाले गर्दा होला आफ्नो अधिकार के हो भन्ने कुरा उनीहरूलाई राम्रोसँगले ज्ञान छ होइन, साथै आफ्नो परिवारलाई कस्तो प्रकारले अघि बढाउने, आर्थिक रूपमा कसरी सहयोग गर्ने भन्ने कुरा उनीहरूलाई राम्रो ज्ञान भएको कारणले आजको नारीहरू घर परिवारलाई आर्थिक सहयोग पनि गरिरहेका हामी पाउने गर्छौँ होइन। त यस विषयमा तपाईँले के भन्न चाहनुहुन्छ त?
1: परिवारको संरचनामा पनि नारीको भूमिकामा परिवर्तन भइरहेको छ। अब केवल घरको व्यवस्थापक होइन, आर्थिक रूपमा पनि आत्मनिर्भर र निर्णय प्रक्रियामा बराबरीका सहभागी बन्न थालेकी छिन्। वैवाहिक सम्बन्धमा आएर पनि दाम्पत्य जीवन, सुमधुर सम्बन्ध र पारिवारिक मुद्दाहरूमा दोहोरी जिम्मेवारी बटुल्ने परम्परा बढेको छ।
0: त हाम्रो नारीहरू शिक्षित छन् होइन, पर्याप्त छन् आजको युगमा, तर नारीहरू शिक्षाले गर्दा धेरै बदलिएको छ, उनीहरूको रूपहरू अथवा उनको कार्यशीलतामा धेरै बदलाउ आएको छ, तर यो बदलाउमा कतिवटा चुनौतीहरू पनि आइपर्छ होइन, त्यसबारे के भन्न चाहनुहुन्छ त?
1: हवस्, नारीको बदलिँदो रूप सधैँ साधारण र सहज भएको भन्ने

0: भएन। बदलाउको यात्रामा अझै धेरै चुनौतीहरू बाँकी छन्। भेदभाव, लैङ्गिक विभेद, समान तलब नपाउनु, हिंसा, यौन दुर्व्यवहार र सामाजिक पूर्वाग्रह जस्ता समस्याहरूले महिलालाई धेरै पीडा दिइरहेका छन्। धेरै ठाउँमा नारीको हक र अवसरमा स्पष्ट असमानता देखिन्छ।
1: त नम्रताज्यू, सहर इलाकामा परेका नारीहरू त शिक्षित अवश्य नै छन् होइन, तर कतिपय ग्रामीण इलाका हाम्रा नारीहरू शिक्षा उनीहरूलाई प्राप्त भएका छैन नि त होइन, त्यसमा उनीहरूलाई के कस्ता अवरोधहरू आउने गर्छन् त के भनिदिनुहोस् न?
0: ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य, पहुँचको अभाव, सुरक्षित रोजगारीको कमी र सामाजिक कुप्रथाले नारीको प्रगतिमा अवरोध पुर्याइरहेका छन्। त्यसैले नारी सशक्तिकरणलाई केवल कानुनी व्यवस्थामा सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्नु आवश्यक छ। नारीको बदलिने रूप पुरुष विरोधी होइन, छ कार्यमा आधारित परिवर्तन हो। पुरुष र नारी दुवैले घर, समाज र राष्ट्र निर्माणमा समान रूपमा योगदान दिनुपर्छ।
1: त नम्रताज्यू, फेरि एउटा गीत सुनेर केही क्षण रमाइलो गरौँ।
0: हवस्, हुन्छ नि।

0: श्रोता, यो गीत पश्चात अब हामी यो कार्यक्रमको अन्त अन्ततिर आइरहेका छौँ। त नम्रताज्यू,
1: हजुर,
0: अन्तमा जाँदा जाँदै तपाईँको विचार के राख्नुहुन्छ यस हाम्रो यो जुन चाहिँ विषय रहेको छ, नारीको बदलन्दो रूपमाथि?
1: अन्तमा म भन्न चाहन्छु, नारीको बदलन्दो रूप आशा र सम्भावनाको कथा हो। परम्पराको वेदी तोड्दै नारीले आफ्नो पहिचान आफै निर्माण गरिरहेको छिन्। शिक्षित, आत्मनिर्भर र नेतृत्वदायी नारीले मात्र सशक्त परिवार, न्यायपूर्व समाज र स्वामुन्नत राष्ट्र निर्माण गर्न सक्छिन्। त्यसैले नारीको बदलिँदो रूपलाई समर्थन गर्नु, सम्मान गर्नु र संस्थागत बनाउनु आजको आवश्यकता हो। नारी अघि बढ्दा समाज अघि बढ्छ, समाज अघि बढ्दा मानव सभ्यता अझ उज्यालो भविष्यतर्फ अग्रसर हुन्छ।
0: हजुर, यहाँले ठिकै कुरा गर्नुभयो। त श्रोता, यहाँ नम्रता लामाज्यूले नारीको बदलन्दो रूप विषयमाथि अति राम्रो बुदाहरू हामी समक्ष राखिदिनु भयो। त यस्तै विषयहरूलाई लिएर भविष्यमा पनि आउनुहुन्छ भन्ने आशा राख्दै आजको नारी प्रगति कार्यक्रम यहीँ नै हामी अन्त गर्छौँ। नमस्ते।
1: नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन जनाउँदै कार्यक्रम शिक्षा ज्योतिको यो अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र श्रोताहरू, आज हामी स्वतन्त्र भारतको स्वतन्त्र नागरिक भएर बाँच्न पाइरहेका छौँ र यो स्वतन्त्रता हामीले त्यसै पाएका होइनौँ। यो स्वतन्त्रता पाउनमा हाम्रा भारतवर्षका धेरै वीर वीरङ्गना नर नारीहरूले आफ्नो प्राणको आहुति दिएर ब्रिटिस शासनबाट भारत मुक्त गराएर आज हामीलाई स्वतन्त्र भारतवर्षको स्वतन्त्र नागरिक हुन उहाँहरूले हामीलाई योगदान दिनुभएको छ। र यस्तै भारतीय स्वाधीनता संग्राममा आफ्नो प्राणको आहुति दिने वीर वीरङ्गनाहरू मध्ये रानी लक्ष्मीबाईको नाउँ पनि भारतीय इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ। र आज हामी रानी लक्ष्मीबाईको जीवनी साझा गर्न हजुरहरू समक्ष स्टुडियोमा उपस्थित भइसकेका छौँ। र रानी लक्ष्मीबाईको जीवनी साझा गर्नभन्दा पहिले कार्यक्रमको थालनीमा समूह आवाजमा रहेको यो देशवन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूमाझ सुनाउन लागिरहेका छौँ।

समूह आवाजमा रहेको यो देशबन्दना सुने पश्चात पुनः हामी हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ। र हामीले अवगै हजुरहरूलाई आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिको मूल विषयवस्तुबारे पनि बताइसकेका छौँ। र आज रानी लक्ष्मीबाईको जीवनी साझा गर्नको निमित्त हामी माझ अतिथिको रूपमा स्टुडियोमा उपस्थित भइसक्नु भएको छ एरिन सुनवारज्यू, जो हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी एरिन सुनवारबाट रानी लक्ष्मीबाईको जीवनीमाथि चर्चा गर्न लागिरहेका छौँ।

0: नमस्कार आदरणीय श्रोताहरू, आज फेरि तपाईँहरू अघि एउटा नयाँ विषय लिएर आउँदा म अत्यन्तै खुसी छु। आजको मेरो विषय छ रानी लक्ष्मीबाईको जीवनी। इतिहासका केही नामहरू समयको धुलोले कहिले मेटाउन सक्दैनन्। केही व्यक्तित्वहरू यस्ता हुन्छन् जसको साहसले पुस्तौसम्म प्रेरणा दिन्छ, जसको बलिदानले स्वतन्त्रताको दीप र महत्त्वलाई जलाइरहन्छ। आज म तपाईँहरूलाई यस्तै एक वीरांगनाको कथा सुनाउनेछु जसले आफ्नो मातृभूमिको रक्षा गर्न सिंहनी झै गर्जिन, जसले हातमा तरवार र हृदयमा देश प्रेम बोकेर समाजवादी शक्ति औ अङ्ग्रेजको शक्तिहरूलाई चुनौती दिइन्। जब अन्यायले आफ्नो सीमा नाग्यो तब उहाँले विद्रोहको मशाल बाल्नुभयो। जब शत्रुहरूले झाँसीमाथि आँखा लगाए तब उहाँले दृढ स्वरमा घोषणा गर्नुभयो, म मेरो झाँसी दिने छैन। आजको यस कार्यक्रममा हामी स्मरण गर्नेछौँ भारतको इतिहासकी महान वीरांगना र स्वतन्त्रताको प्रतीक झाँसीको रानी लक्ष्मीबाईको प्रेरणादायी जीवन यात्रा। प्रारम्भिक जीवन। रानी लक्ष्मीबाईको जन्म सन् 1828 नोभेम्बर वाराणसीमा भएको थियो। उहाँको बाल्यकालको नाउँ मणिकर्णिका ताम्बे थियो, जसलाई सबैले प्रेमपूर्वक मनु भनेर बोलाउँथे। उहाँको पिता मोरारपन्त ताम्बे र माता भागीरथीबाई हुनुहुन्थ्यो। मनुको बाल्यकालमै उनकी आमाको अभावले गहिरो रूपमा प्रभावित भएको थियो, कारण मनु सानै हुँदै उनकी आमाको निधन भयो। आमाको अभावले उनको जीवनमा खालीपन त छोयो, तर त्यसैले उनलाई अझै बलियो, आत्मनिर्भर र साहसी पनि बनायो। उनको पिता मोरारपन्त ताम्बेले छोरीलाई माया र हौसला दिँदै हुर्काए। त्यस बेला अधिकांश बालिकाहरूले शिक्षा प्राप्त गर्ने अवसर पाउँदैनथे, कारण बालिकाहरूको औ युवतीहरूको घरबारको कामसम्मै सीमित गरिन्थ्यो। तर मनुले शिक्षा प्राप्त गर्नुको साथसाथै घोडाचढी, तरवारबाजी, धनुवादी तथा युद्धकला पनि सिक्नुभयो। उहाँ बिठुरमा हुर्किनुभयो, जहाँ उहाँको मित्रता नाना साहेब र तान्तिया टोपेसँग थियो। यी दुवैले पछि 1857 विद्रोहमा महत्त्वपूर्ण भूमिका खेले। मनु बाल्यकालदेखि नै बुद्धिमानी, साहसी र दृढ संकल्प भएकी थिइन्। उहाँलाई घोडा चढ्न अत्यन्तै मनपर्थ्यो। उहाँको प्रिय घोडाहरू सारङ्गी, पवन र बादलका नामले प्रचलित छन्। यही गुणहरूले उहाँलाई पछि इतिहासकी महान योद्धा बनाएको छ। सन् 1857 भन्दा अघिको रानी लक्ष्मीबाईको जीवनबारे निश्चिन्त रूपमा धेरै कम जानकारी उपलब्ध छ, किनभने त्यस समयमा एक सामान्य युवतीको जीवनका विवरणहरू अभिलेख गर्ने आवश्यकता ठानिँदैनथ्यो। त्यसैले उहाँको जीवन सम्बन्धी प्रत्येक जीवनी तथ्यमा आधारित प्रमाण र लोककथाका मिश्रणमा आधारित छन्। विशेष गरी उहाँको बाल्यकाल र किशोर अवस्था सम्बन्धी विवरणहरू। सन् 1842 मनुको विवाह झाँसीको राजा गङ्गाधर रावसँग भयो। विवाहपछि उहाँको नाम लक्ष्मीबाई राखियो र उहाँ झाँसीकी रानी बन्नुभयो, अनि राजालाई राज्य सञ्चालनमा सक्रिय रूपमा सहभागी पनि जनाउनुभयो। झाँसीको विलय र सन् 1857 विद्रोह। सन् 1852 उहाँले पुत्र प्राप्त गर्नुभयो, जसको नाउँ दामोदर राव राखियो। तर दुर्भाग्यवश केही महिनामै बालकको निधन भयो। यस घटनाले राजा र रानी दुवैलाई गहिरो पीडा दिएको छ। दामोदर रावको निधन भएपछि राजा अनि रानीले आनन्द रावलाई गोद लिए। पछि राजा गङ्गाधर राव गम्भीर बिमारी भएपछि आनन्द रावलाई वैध उत्तराधिकारी मान्यो। त्यस समयमा अङ्ग्रेजहरूले औ ब्रिटिस इस्ट इन्डिया कम्पनीहरूले भारतको अधिकांश भागहरू कब्जा गरिसकेका थिए। त्यस समयमा भारतको गभर्नर जेनरल लर्ड डलहाउजीले डक्ट्रिन अफ ल्याप्स नामका नीति लागू गरेका थिए। यस नीति अनुसार कुनै शासकको प्राकृतिक पुरुष उत्तराधिकारी नभएसम्म उसको राज्य ब्रिटिस शासनमा गाभ्न सकिन्थ्यो। यही नीतिको आधारमा अङ्ग्रेजहरूले झाँसीलाई आफ्नो अधीनमा लिन खोजे। उहाँले धेरै निवेदन र अपील गर्नुभयो, तर अङ्ग्रेजहरूले उहाँको मागहरू अस्वीकार गरे। उनले 1854 झाँसीलाई ब्रिटिस शासनमा गाभ्न निर्णयको घोर विरोध गर्दै इस्ट इन्डिया कम्पनीलाई एउटा पत्र पनि लेखिन्। त्यसको जवाफमा डलहाउसीले लामो टिप्पणी जारी गरे। उनले गङ्गाधर रावको शासनलाई पतन र कुशासनको रूपमा चित्रण गरे। झाँसी र त्यहाँको जनताले प्रत्यक्ष ब्रिटिस शासनबाट लाभ पाउन दावी गरे र मराठाहरूलाई ब्रिटिसहरूले पराजित गरिसकेकोले झाँसी पूर्व स्थानमा कम्पनी नै अब सर्वोच्च शक्ति वा प्यारामाउन्ट पावर भएको र उत्तराधिकारीको निर्णय गर्ने अधिकार कम्पनीसँग रहेको तर्क पनि प्रस्तुत गरे। लक्ष्मीबाईले यस निर्णयको कूटनीतिक वा डिप्लोमेटिक माध्यमबाट विरोध गरिन्। उनले कम्पनीको स्थानीय अधिकारी मेजर एलिससँग, जो उनीप्रति सहानुभूतिशील थिए, उहाँसँग वार्ता गरिन्। उनले डलहाउजीलाई धेरै निवेदनहरू पठाए, जसमा सन् 1803-1826 इत्यादिको ती ब्रिटिस झाँसी सन्धिहरूको उल्लेख गरिन्, जसले झाँसीका राजाहरूलाई वैध शासकका रूपमा मान्यता दिएका थिए। सन् 1857 अङ्ग्रेज शासन विरुद्ध ठुलो विद्रोह सुरु भयो। यसलाई भारतीय इतिहासमा सन् 1857 विद्रोह वा प्रथम स्वतन्त्रता सङ्ग्राम पनि भनिन्छ। यस विद्रोह सुरु हुनुपछि धेरै अङ्ग्रेजहरूको नीति वा कूटनीतिहरू छन्। ब्रिटिस विद्रोह फैलिँदै जाँदा झाँसी यसको प्रमुख केन्द्र बनियो। सुरुमा रानीले राज्यमा शान्ति कायम राख्ने प्रयास गर्नुभयो, तर अङ्ग्रेजहरूले उहाँमाथि विद्रोहीहरूलाई सहयोग गरेको आरोप पनि लगाए। त्यसपछि उहाँले झाँसीको सुरक्षाको लागि सेना संगठन गर्नु थाल्नुभयो। उहाँले सैनिक भर्ती गर्नुभयो, झाँसीको किल्ला सुरक्षा बलियो बनाउनुभयो र युद्धको तयारी जोरसँग गर्नुभयो। उहाँले महिलाहरूलाई पनि सैन्य कार्यमा सहभागी हुन प्रेरित गर्नुभयो। उहाँकी विश्वास पात्र झल्कारी भाइ आफ्नो साहस र निष्ठाको लागि प्रसिद्ध छन्।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा रानी लक्ष्मीबाईको जीवनीमाथि चर्चा गरिरहेका छौँ, अनि आजको चर्चालाई सविस्तार साथ हामी माझ लिएर आउनुभएको छ एरिन सुनवारज्यूले र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर साथै अब पनि हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विषय।

0: रेडियो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई पुनः निरन्तरता प्रदान गरिरहेका छौँ।
1: सन् 1857 मार्च महिनामा सर हग रोसको नेतृत्वमा अङ्ग्रेज सेनाले झाँसीमाथि आक्रमण गर्यो। धेरै हप्तासम्म घेराबन्दी चल्यो। सैनिक सङ्ख्यामा कम भए पनि झाँसीको रक्षकहरूले वीरतापूर्वक प्रतिरोध गरेका छन्। हग रोस र उहाँको सेनाले झाँसीलाई आक्रमण गरेपछि रानी लक्ष्मीबाई कसरी झाँसीको किल्लाबाट उम्कन सफल भइन् भन्ने कुरामा पूर्व रूपमा स्पष्ट छैन र यसबारे विभिन्न विवरणहरू पनि पाइन्छ। एउटा परम्परागत कथा अनुसार उनले घोडामा सवार भएर किल्लाको पर्खालबाट हाम फालेकी थिइन्। अर्को ब्रिटिस विवरणले जनाए अनुसार राजाको अधीनमा कार्यकर्ता एक भारतीय सैनिकले गोप्य रूपमा एउटा घोडा किल्लामा ल्याउने व्यवस्था मिलाएको थियो। यथार्थ जे भए पनि करिब 300 सैनिकहरूको साथमा र आफ्नो पुत्रलाई कमरमा बाँधेर रानीले अत्यन्तै जोखिमपूर्वक अवस्थाबाट सफलतापूर्वक उम्कन सकिन्। झाँसीबाट अङ्ग्रेजहरूको चङ्गुलबाट सुरक्षित साथ निस्केर लक्ष्मीबाई काल्पी पुगेकी छन्। यमुनाको नदीको किनारमा अवस्थित काल्पी एक महत्त्वपूर्ण रणनीतिक केन्द्र थियो। त्यहाँ रानीको पुरानो मित्र नाना साहेबका भतिजा राव साहेबको मुखालय पनि रहेको थियो। अप्रेलसम्म रानी टान्ड्या टोपे र अन्य नेताहरूको नेतृत्वमा करिब 10,000 सैनिकहरूको सेना त्यहाँ जम्मा भइसकेका थिए। यद्यपि काल्पीमा विद्रोहीहरूले पराजय भोग्नु पर्यो। त्यहाँबाट रानी र विद्रोहीहरू ग्वालियरतर्फ गए। त्यहाँ विद्रोह सुरु गरे तर त्यहाँ पनि उनीहरूले असफलताको सामना गर्नु पर्यो। तर रानी लक्ष्मीबाई उहाँको अन्तिम श्वाससम्म साह्रै वीरतापूर्वक युद्ध लड्नुभयो। उहाँका शत्रुहरूले समेत उहाँको साहसको प्रशंसा गरेका थिए। विद्रोह असफल भए पनि यसले भारतीय स्वतन्त्रताको आन्दोलनमा आन्दोलनको आधार तयार गर्यो र भारतीय इतिहासमा एक महत्त्वपूर्ण मोडको रूपमा स्थापित गर्यो। सन् 1857 घटनाहरूको केन्द्रमा रहेकी व्यक्तित्व रानी लक्ष्मीबाईको कथा भारतमा अत्यन्तै शक्तिशाली रूपमा विकसित भयो। दक्षिण एसियाली इतिहासकार हार्लेन सिंहले उनलाई भारतीय इतिहासकी सबैभन्दा महान वीराङ्गना भनेर वर्णन गरेकी छन्। उहाँको सम्मानमा अनेकौँ पुस्तक, कविता, गीत, चलचित्र र टेलिभिजन कार्यक्रम निर्माण भएका छन्। भारतीय क्रान्तिकारी राष्ट्रवादी नेता सुभाष चन्द्र बोसले दोस्रो विश्वयुद्धको समयमा ब्रिटिस शासनकाललाई भारतबाट हटाउने उद्देश्यले आइएनए वा इन्डियन नेसनल आर्मीको गठन गर्न सहयोग गरे। रानी लक्ष्मीबाईको शक्तिशाली प्रतीकात्मक महत्त्वलाई बुझ्दै उनले महिलाका दललाई रानी अफ झाँसी रेजिमेन्ट नाम पनि दिनुभयो, जसले वीरतापूर्वक भारत देशको लागि लडेका छन्। आजको युगमा रानी लक्ष्मीबाईको जीवनको महत्त्व। रानी लक्ष्मीबाईको जीवनी नियालेर हेर्दा हामीले धेरै तत्त्वहरू पाउँछौँ। उनी यस्तो परिवेशमा हुर्केका थिए जहाँ उहाँले सानामै आमाको स्नेह प्रेम पाउनु भएको थिएन, तर अन्त्यमा उहाँ ममताको प्रतीक बनेका छन्। आफ्नो सन्तानलाई जोगाउन आमा कसरी अन्तिमसम्म सङ्घर्ष गर्छिन्, त्यसरी नै उनले आफ्नो मातृभूमिको रक्षा गर्न जीवन अर्पण गरिन्। उनको काखमा माया थियो, आँखामा सपना थियो र हृदयमा स्वतन्त्रताको ज्वाला थियो। रानी लक्ष्मीबाईको जीवनी केवल इतिहासको एउटा अध्याय मात्र होइन, यो साहस, आत्मसम्मान र अटल सङ्कल्पको जीवित प्रेरणा हो। जब संसारले उनलाई कमजोर ठान्यो, उनले आफ्नो आत्मीय साहसले सम्पूर्ण विश्वलाई महिलाको शक्ति कति महान हुन्छ हुन सक्छ भनेर देखाइन्। उनले परिस्थितिसँग सम्झौता गरिनन्, तर स्वाभिमानका लागि अन्तिम साससम्म लडिन्। आजको युवतीहरूका लागि लक्ष्मीबाईको जीवन एउटा सन्देश हो। आफ्नो सपना सानो नठान, आफ्नो आवाज दबाउन नदेऊ र कुनै पनि बाधा आए पनि आत्मविश्वासको साथ अघि बढ। उनको जीवनले हामीलाई सिकाउँछ कि साँचो शक्ति शरीरको बलमा होइन, आफ्नो अधिकारका लागि निडर भएर उभिने हिम्मत हुन्छ। त्यसैले रानी लक्ष्मीबाई आज पनि प्रत्येक युवतीको मनमा एउटा दीप झै बलिरहेकी छन्, जसले भन्छ डर होइन साहस रोज, हार होइन सङ्घर्ष रोज र आफ्नो भविष्य आफै निर्माण गर। हुन्छ, सबैलाई फेरि पनि धन्यवाद।
0: श्रोताहरू, कार्यक्रम शिक्षा ज्योतिमा भारतीय स्वाधीनता संग्राममा भनौँ 1857 सालको विद्रोहमा साहस देखाउँदै ब्रिटिस साम्राज्यको विरोधमा उत्रिएकी साथै शहीद बनेकी रानी लक्ष्मीबाईको जीवनीसित सम्बन्धित केही तथ्यहरू आज कार्यक्रम शिक्षा ज्योति मार्फत जान्ने मौका पायौं। अनि आजको जानकारी लिएर हामी माझ उपस्थित हुनुहुन्थ्यो एरिन सुनवारज्यू। हवस् त श्रोताहरू, यसै विषय वस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि श्रोताहरूबाट छुट्टिने संकेत दिइरहेको छ। अर्को कार्यक्रममा अर्को विषयवस्तुको साथमा हाम्रो पुनः भेट हुने नै छ भन्दै साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रा श्रोताहरू समक्ष राख्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता सुन्दास लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट बिदा चाहन्छौ। नमस्कार।

समय यस बेला बेलुकीको 5:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत छ फौजी कार्यक्रम जय जवान।

सर्वप्रथम त आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्रसारण सहयोगी रितिन तामाङ, प्राविधिक मित्र लोपसाङ लेप्चा अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन। र अब फौजी कार्यक्रम जय जवान अन्तर्गत हामी हाम्रा श्रोताहरू समक्ष राख्नेछौँ विविध फिल्मी गीतहरू। र प्रथमत राखिरहेछौँ चलचित्र दिलवालेबाट अरिजित सिंहको स्वरमा, शब्द छ अमिताभ भट्टाचार्यको अनि सङ्गीत रहेको छ प्रीतमको।

0: खरसांग।
1: विज्ञापन को निम्ति सधैं सम्झिनु होस् आकाशवाणी खरसाङ।
2: अरिजित सिंहको स्वरमा राखिरहेछौँ कार्यक्रमको यो तेस्रो प्रस्तुति। चलचित्र भिलेनबाट शब्द अनि सङ्गीत रहेको छ मिथुनको।

यतिन्जेल श्रोताले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान एफएम 103.5 मेगाहर्जमा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। त फौजी कार्यक्रम जय जवानको हामी अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र कभी खुसी कभी गमबाट अल्क याग्निक अनि सोनु निगमको युगल स्वरमा, शब्द छ समीरको अनि सङ्गीत रहेको छ सन्देश सान्दिल्यको।

त यस गीतको अन्त साथै फौजी कार्यक्रम जय जवान यतिमै पूरा हुँदछ र अबको अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

0: This is Evening Melodies on 103.5 Akashvani Khurshong, and now it's time for the news in Nepali.
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको राजधानी पेरिसमा आज सेन्ट गोवेन कम्पनीका अध्यक्ष एवं मुख्य कार्यकारी अधिकारी बेनोएत बजिन, लजिस्टिक्स कम्पनी सीएमए सीजीएम ग्रुपका चेयरम्यान तथा मुख्य कार्यकारी अधिकारी रोडोल्फ साद, मिस्टल एआईका सह संस्थापक एवं मुख्य कार्यकारी अधिकारी आर्थर मेन्स, एल्स्टमका मुख्य कार्यकारी अधिकारी मार्टिन स्युनसित भेटवार्ता गर्नुभयो। प्रधानमन्त्रीले विवाटेक शिखर सम्मेलनमा भाग लिँदै हुनुहुन्छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आइतबार हुने नीट युजी पुनः परीक्षाको तयारीको आकलनका लागि आज उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा उहाँले परीक्षा प्रक्रियामा इमान्दारी, पारदर्शिता र दक्षताको उच्च मापदण्ड कायम राख्नुपर्ने कुरामा जोड दिनुभयो। शिक्षा मन्त्रालयले भनेको छ, 52 भारतीय संस्थान क्यूएस विश्वविद्यालय ऱ्याङ्किङ 2027 सामेल भएका छन्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले ऱ्याङ्किङमा 52 भारतीय संस्थानहरूलाई सामेल गरिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। सरकारले भनेको छ, सबै तेल शोधन संयन्त्र पर्याप्त काँचो तेल भण्डारका साथ उच्च क्षमतामा सञ्चालनमा छन्। पेट्रोल र डिजेलको पर्याप्त स्टक बनाइँदैछ। चीनका विदेश मन्त्री वाङ यी 22 र 23 जुनमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षाबारे उच्च प्रतिनिधिहरूको 16 बैठकमा भाग लिन भारतको भ्रमणमा रहनुहुनेछ। संयुक्त अरब अमिरातमा अन्तर्राष्ट्रिय योग दिवस 2026 अगाडि योग सम्बन्धित गतिविधिहरू शुरू भएका छन् र अमेरिका र इरानबीच संघर्ष विराम सम्झौता लागू भएको छ। यसका साथै समाचार पूरा भयो।

समाचारपछि पुनः स्वागत जनाउँदछौँ सम्पूर्ण श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा। समय अहिले बेलुकीको 6:02 भइरहेछ र फेरि पनि यहाँ समक्ष राखिरहेछु विविध हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् चलचित्र जब वी मेटबाट मोहित चौहानको स्वरमा।

0: नमस्ते कान्छी माया दिदी, धनमाया दिदी आइपुगे। म पनि
1: एहे नमस्ते छ बिरे भाइ, नमस्ते छ।
2: ज्यू ज्यू, मेरो पनि नमस्ते छ यहाँ बिरे भाइलाई।
1: हजुर,
2: लु सजिलो गरी बस्नुहोस्, तपाईँ सधैँ बस्ने बेन्चीमा नै बस्नुहोस् न।
1: हजुर, म त बेन्चीमै बस्नुहुन्छ, गुन्द्रीमा बस्नु मान्नुहुन्न भुँडीले गर्दा। हजुर हजुर, यसै तिनजना भेटघाट हुँदा खुसी लाग्छ हौ। काम कुरोको कुरो पनि गर्नु पर्यो नि, होइन?
2: हजुर हजुर।
0: अनि यहाँ धनमाया दिदीले सधैँ विभिन्न विषयहरू सोचेर आउनुहुन्छ।
1: हजुर हजुर, अनि
0: सभामा सोध्छु भन्ने विचार लिएर आउनुहुन्छ।
1: हजुर,
0: आज चाहिँ के विचार गर्दै हुनुहुन्छ?
2: विचार त सधैँ लिएर आउँछु बिरे भाइ। अब हामी गाउँ घरमा पशु प्राणी नपाली बस्ने होइनौ, है?
1: हो नि,
2: सबै पालन त गर्नै पर्यो,
1: गर्नै पर्यो।
2: कुखुरा पाल्नु पर्यो, गाई बस्तु पाल्नु पर्यो,
1: पशु
2: पालन त गर्नै पर्यो नि त। अनि पंक्षीहरूलाई एउटा बर्ड फ्लू भन्ने लाग्छ नि बिरे भाइ।
0: हजुर हजुर,
2: त्यो विषयमा यसो तपाईँहरूलाई सोध्न मन लागिरहेको थियो, सभामा नै आएर कुराकानी गर्नु पर्यो भनेर सोचिरहेको थिएँ। र यो पंक्षीहरूलाई के कस्तो प्रकारले यो बर्ड फ्लू हुन्छ, त्यो विषयमा यसो जान्न पाए चाहिँ राम्रो हुन्थ्यो नि त।
0: हुन्छ धनमाया दिदी, अब तपाईँले सोधिहाल्नु भयो बर्ड फ्लू के हो भन्ने कुरा, है? यो बर्ड फ्लू रोग चाहिँ भाइरसद्वारा पंक्षीमा हुने रोग हो।
2: ए हजुर हजुर।
0: अनि वैज्ञानिक शोध अनुसार चाहिँ बर्ड फ्लू भाइरस साधारणत जति पनि पानीमा बस्ने, जलमा बस्ने पंक्षीहरू हुन्छ नि, त्यसमा हुने गर्दछ। अनि त्यो जलचर पंक्षीहरूबाट चाहिँ घरेलु पंक्षी अनि जङ्गली पंक्षीमा सर्ने गरेको वैज्ञानिक शोधबाट चाहिँ थाहा लागेको छ।
2: भनेपछि डरलाग्दै रोगै रहेछ यो पनि, होइन बिरे भाइ?
0: हो नि।
2: के यो सर्व रोग हो कान्छीमाई दिदी?
1: ए हजुर हजुर, धनमाई पनि यो त पक्कै हो नि।
2: ए हजुर। अनि एउटा पंक्षीदेखि अर्को पंक्षीमा चाहिँ कसरी यो बर्ड फ्लूको चाहिँ भाइरस चाहिँ सर्न सक्छ होला?
1: यो पनि तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो धनमाया बहिनी। जसरी अब हामीलाई थाहा भएकै कुरा हो कि संसारभरि नै यस्ता अब धेरै पंक्षीहरू छन्, है? एउटा ठाउँदेखि अर्को ठाउँमा जाने गर्छन्, र यी पंक्षीहरूको जुन चाहिँ माध्यम हुन्छ त्यो माध्यमबाट नै यो बर्ड फ्लू रोग चाहिँ एउटा ठाउँदेखि अर्को ठाउँमा पनि सर्ने गर्दछ। किनभने पंक्षीहरू त उड्छ नि त, उडेपछि त्यो बसिरहने होइन एउटा जग्गामा, एउटा जग्गादेखि अर्को जग्गा जान्छ, अनि त्यसरी गर्दाखेरि चाहिँ यो जुन चाहिँ बर्ड फ्लू चाहिँ त्यो चाहिँ सरेर जान्छ।
2: ज्यू ज्यू हजुर। बर्ड फ्लू रोगको भाइरस चाहिँ कसरी सर्छ बिरे भाइ?
0: अब यसमा चाहिँ के हुन्छ भन्दा नि धनमाया दिदी, बर्ड फ्लू रोग लागेको पंक्षीका राल भयो, नाकबाट निस्किने तरल अनि सुलीबाट चाहिँ सर्ने गर्दछ, बुझ्नुभयो? अनि रोग संक्रमित भएको ठाउँमा रोग लागेको पंक्षीबाट रोग नलागेको पंक्षीहरूको चहल पहल हुँदा यताउता हुँदाखेरि चाहिँ बर्ड फ्लू रोग लाग्ने सर्ने सम्भावना चाहिँ हुन्छ धनमाया दिदी।
2: अनि त्यस्तै प्रकारले नि अब हामीले त घरमा कुखुरा पालेको हुन्छौँ, है? कुखुरामा यदि बर्ड फ्लू रोग लागेको चाहिँ कसरी चाल पाउने र यसको लक्षण चाहिँ के देखाउँछ होला नि, त्यो पनि बताइदिनुहोस्।
1: बर्ड फ्लू रोग चाहिँ अब कुखुराहरूमा लाग्छ, अब यस्तो लक्षणहरू पनि हुन्छ, याद गर्नु पर्यो के के लक्षण हुन्छ भन्दाखेरि, जस्तो कुखुराले चारो खानु कम गर्ने, खानै मन गर्दैन, फोक्छ, हाच्छ, छिउ काट्छ, अनि नाकबाट पानी पनि निकाल्छ, बिरे भाइले पनि भन्नु हुँदै थियो, है? अनि अण्डाको उत्पादन पनि एकदमै घटेर जान्छ, जति अगाडि राम्रोसँगले अण्डा दिँदै थियो त्यो अण्डाको उत्पादन पनि घटेर जान्छ। अनि यसो हेर्दाखेरि कुखुरा पनि कमजोरी हुन्छ, अनुहार सुनिरहेको जस्तो देख्छ, मांसपेशीहरू काम्नु, पखाला चल्नु, अनि पखेटा बिस्तार खस्दै जान्छ, है? त्यो पनि याद गर्नुहोस् यदि कुखुरा पालेको छ भने। अनि यस्तै प्रकारले अब कुखुराको सिउर बैगुनी रङमा परिणत हुनु जस्तो लक्षणहरू चाहिँ बर्ड फ्लू रोग लागेको कुखुराहरूमा देखा पर्छ, यो याद गर्नु पर्यो।
2: हजुर।
1: अनि अरू रोग लाग्दा पनि यी जस्तै लक्षणहरू देखा पर्छ है धनमाया बहिनी, यो पनि याद गर्नु पर्यो। तर बर्ड फ्लू रोग चाहिँ कुखुराहरूमा लागेको हो भने बुझ्नलाई चाहिँ हामीले प्रयोगशालामा चाहिँ जाँच गरेपछि मात्र थाहा लाग्छ,
2: हजुर। अनि अब यस्तो डरलाग्दो बर्ड फ्लू भन्ने रोग लागेपछि चाहिँ के यो बर्ड फ्लूको भाइरस मान्छेमा पनि सर्न सक्छ बिरे भाइ?
0: अब तपाईँले जुन प्रश्न गर्नुहुँदैछ यो प्रश्नको उत्तर बुझ्नको लागि चाहिँ हामीले इतिहास बुझ्नुपर्ने हुन्छ के धनमाया दिदी, बर्ड फ्लूको इतिहास बुझ्नुपर्ने हुन्छ। अनि वैज्ञानिकहरूको शोध अनुसार चाहिँ बर्ड फ्लू

0: भोग गराउने थुप्रै प्रकारको भाइरसहरू हुँदो रहेछ कि,
1: त्यही
0: मध्ये H5N1 भन्ने पहिलो एभियन इन्फ्लुएन्जा भाइरस हो जो मान्छेमा सरेको थाहा पाइएको थियो। अनि पहिलो संक्रमण चाहिँ सन 1997 सालमा हङकङ देशमा भएको थियो रे, बुझ्नुभयो। अनि त्यो पनि संक्रमित कुखुराको देखरेख गर्दा अब स्पर्शबाट छुँदाखेरि भएको थियो भन्ने चाहिँ उनीहरूको भनाइ छ। अनि H5N1 जुन भाइरस छ त्यो चाहिँ जङ्गली जलचर पन्छीमा पाइन्छ, तर सजिलैसँग घरेलु पन्छीहरूमा पनि सर्ने गर्दछ। तर मान्छेमा भने थोरै मात्रामा सर्ने गर्छ भन्ने कुरो चाहिँ मैले पढेको थिएँ क्या दिदी। अनि अनुसन्धानहरूबाट पनि यस्तै थाहा चाहिँ लागेको छ, मान्छेमा चाहिँ सजिलैसँग चाहिँ सर्नु सक्दैन हौ धनमाया दिदी।
1: ज्यू के यो बर्ड फ्लूको रोग चाहिँ मान्छेमा मासुबाट अथवा अन्डाबाट सर्छ कि सर्दैन होला नि?
2: यो चाहिँ के छ भन्दाखेरि, अब मासु अथवा अन्डा चाहिँ राम्रोसँग हामीले पकाएर खानु पर्यो है, अनि बर्ड फ्लू रोग चाहिँ यसरी राम्रोसँगले पकाएर खायो भने सर्दैन अथवा लाग्दैन पनि। आजसम्मको जुन चाहिँ अनुसन्धान छ त्यो अनुसन्धान अनुसार चाहिँ मासुबाट अथवा अन्डाबाट रोग सरेको आजसम्म कुनै तथ्य पनि अहिलेसम्म चाल पाएको छैन। यद्यपि अब मासु काँचै अथवा अन्डा पनि अब कतिले काँचो खाने गर्छ, कतिले अब अलिकति मात्रै पकाएर खाने गर्छ है, त्यसरी खाए चाहिँ यो संक्रमणको खतरा पनि बेसी रहन्छ। त्यसले गर्दा हामीले माछा मासु खाँदा चाहिँ एकदमै पकाएर खानु पर्यो, अनि अन्डा पनि एकदमै पकाएर खानु पर्यो।
0: यो सँगसँगै अर्को थप्नु मन लागेको कुरा चाहिँ के भन्दाखेरि नि धनमाया दिदी, 165 डिग्री फ्यारेनहाइट अर्थात् 73.9 डिग्री सेल्सियस तापमानमा चाहिँ मासु पाक्ने गर्दछ। अनि बर्ड फ्लूको जुन भाइरस हुन्छ त्यो चाहिँ 70 डिग्री सेल्सियसको तापमानमा चाहिँ नष्ट हुन्छ। त्यो भएर मासु चाहिँ हामीले राम्रोसँगले पकाएर खायौँ भने चाहिँ बर्ड फ्लू चाहिँ सर्ने सम्भावना कम्ती हुन्छ।
1: यदि अब बर्ड फ्लू भाइरसको संक्रमित भएका कुखुराहरूको उपचार चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ होला नि बिरे भाइ?
0: अब यसमा चाहिँ के छ भन्दाखेरि, भाइरस लागेको कुनै पनि पशु पन्छी होस् अथवा उद्भिद नै किन नहोस् है, यसको उपचार चाहिँ छैन, बुझ्नुभयो। बर्ड फ्लू मात्र होइन, अरू भाइरसहरू हुन्छ नि जति पनि, त्यसको उपचार चाहिँ छैन। तर यदि एउटा कुखुरामा रोग स्पष्ट संक्रमण भए पुरै बथान नै हामीले नष्ट गर्नुपर्छ, यो चाहिँ ध्यान दिनुहोस् है धनमाया दिदी।
1: अनि आफ्नो कुखुरालाई नि बर्ड फ्लू रोकथामको लागि चाहिँ हामीले के गर्न सक्छौँ?
0: बर्ड फ्लू रोग चिन्हित गरेको क्षेत्रमा आफ्नो कुखुरालाई छोपेर राख्ने, जङ्गली पन्छीहरूको सम्पर्कबाट टाढो राख्ने, कुखुरालाई सफा परिवेशमा राख्ने के धनमाया दिदी, खोर चर्ने ठाउँ सफा राख्ने, चारो पानी पनि हामीले सफा दिनु पर्यो। त्यसरी नै बाहिरबाट आउने मानिसहरूलाई झट्टै खोरमा अथवा कुखुरा पालेको ठाउँमा नहुल्ने, बुझ्नुभयो,
1: अलिक टाढै राख्नु पर्यो है।
0: त्यसरी नै बाहिरी मानिस अथवा बाहिरबाट आएको मानिस, गाडी, सरसामान, दबाईहरू किटाणुनाशक दबाईले शुद्ध पार्नुपर्छ,
2: खोरलाई चाहिँ सफा राख्नु पर्यो नि। त के हुन्छ भन्दाखेरि, हामीले कुनै एउटा नयाँ कुखुरा ल्यायौँ भने त्यो खोरमा सट्टै हालिहाल्नु भएन, अनि हामीले बुझ्नु पनि पर्यो। अब नयाँ कुखुरा ल्याएको छु भने नयाँ कुखुरालाई अलग्गै राख्नु पर्यो, पुरानो कुखुरालाई अलग्गै राख्नु पर्यो। अब कति बेला त्यो कुखुरालाई बर्ड फ्लूले भेट्छ होइन त्यो थाहा हुँदैन नि त। त्यसले गर्दा स्याहार्ने मान्छेले पनि, कुखुरालाई चारो पानी दिने मान्छेले पनि धेरै कुरामा ध्यान राख्नु चाहिँ पर्छ जस्तो मलाई लाग्छ।
0: त्यो सँगसँगै बर्ड फ्लू सम्बन्धी कुनै पनि शङ्कास्पद समाचारहरू हुन्छ नि, त्यो फेला परे चाहिँ झट्टै प्रशासन अथवा पशु विभागलाई खबर दिइहाल्नु पर्छ।
1: हजुर, राम्रो कुरा हो।
2: र अहिले हामीले यो बर्ड फ्लू बारेमा त हामीले धेरै कुराकानी गर्यौँ, यहाँ धनमाया बहिनीले पनि धेरै कुरा बुझ्नु भयो।
1: हजुर, बुझेँ नि। अब पक्षीहरूमा बर्ड फ्लू चाहिँ के कस्तो प्रकारले सर्छ भाइरस भन्ने तपाईँहरूले धेरै राम्रोसँगले बुझाउनु भयो है, जानकारी दिनुभयो।
2: अब केही कथिङ्गले कुखुराहरू बिमार भयो वर्यो भने पनि नअत्तालिनुहोस् होइन, पशु डक्टर चिकित्सकसँग तपाईँले सम्पर्क
1: राख्नुहोस्।
2: यसरी सम्पर्क राखेर त्यसलाई के बिमार लागेको छ, कसो बिमार लागेको छ, पशु डक्टरले तपाईँले बचाइहाल्नुहुन्छ र यसरी नै सभामा आएर धेरै कुरा तपाईँले जानेको छ भने तपाईँलाई कुखुरा पाल्नुभयो भने केही असुविधा हुँदैन।
1: हजुर हो नि, राम्रो छालङ्ग पारेर त बताइदिनु भयो नि।
2: हजुर भाइ, र तपाईँको पनि चित्त बुझेछ होइन, तपाईँ सबै कुरो बुझ्नुभयो भन्दा त खुसी लाग्यो
1: है।
2: हजुर यहाँ धनवाईले सबै कुरो बुझ्नु भएछ र अब यसो बुझेको खुसीमा त आनन्द त लिनुपर्छ होला।
1: आनन्द लिनुपर्छ नि कान्छी माई दिदी।
2: लु न त एउटा गीत सुनाउनु।
1: हजुर हजुर हुन्छ नि, लु सुनाउन त।

0: लौ बिरे भाई कान्छे माइती दुई यति रमाइलो गीत सुनेर आनन्द गर्यौँ कि
1: हजुर
0: मनै खुसी भयो है कामको मेलो पनि पो सर्छ त
1: एकदमै कामको मेलो सर्छ यसरी गीत सुन्दै काम कुरो गर्नुको मजा नै अर्कै हुन्छ नि त
0: हजुर हो नि
1: अब हामीले यसरी गीत सुन्दै काम गर्दै फेरि बिबिचमा आनन्द पनि लिँदै गर्नु पर्यो फेरि के बताउनु छ त्यो पनि बताउँदै गर्नु
0: पर्यो
1: हजुर हजुर तपाईँले सोध्ने कुरोहरू पनि सोध्दै गर्नुहोस् अब के सोध्ने विचार छ हौ धनमाया बहिनीलाई
0: सोध्नुपर्ने त छ नि तपाईँहरूलाई के सोध्नु मन लागेको छ भने अब हामीले गाउँघरमा पशुपालन सबैले नै गरेर बस्छौँ है
1: हजुर हजुर
0: पशुपालन गरेपछि त्यो पशुलाई त्यसै ल्याएर राख्नु भएन याद गर्नु पर्यो टिकाकरणहरू गर्दै गर्नु पर्यो है अनि तब पो गाईबस्तुहरू पनि पशुहरू पनि सबै स्वस्थ रहन्छ त
1: हो नि हो नि
0: र अब पशुहरूको टिकाकरण चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने हो कति महिना भएपछि कति कतिको खोप लगाउनु पर्ने हो त्यो यसो बताइदिनुहोस् न बिरे भाइ कान्छेमा दिदी
2: हजुर हजुर साह्रै राम्रो प्रश्न गर्नुभयो अब पशु भनेपछि घरमा पालिने सबै पशुहरू विषयमा हो कि तपाईँले गाई वस्तुलाई मात्र हो कि सबै पशुलाई लगाइने टिकाकरण सम्बन्धी सोध्नु भएको तपाईँलाई थाहा भएकै कुरो हो कि टिकाकरणले चाहिँ जति पनि पशुहरूमा लाग्ने संक्रमक रोगहरू छ है त्यसबाट चाहिँ पशुलाई जोगाउनु सक्छ साथै दुध उत्पादन प्रजनन क्षमता र पशुको समग्र स्वास्थ्य राख्न मद्दत गर्छ बुझ्नुभयो त त्यसले गर्दाखेरि हामीले पनि पशुलाई टिकाकरण गरेको चाहिँ राम्रो
0: गाई अथवा भैँसीको लागि चाहिँ के कस्तो प्रकारले टिकाकरण लगाइन्छ होला बिरे भाइ
2: अब गाई भैँसीलाई विभिन्न रोगको भिन्न भिन्नै प्रकारले टिकाकरण लगाइन्छ अनि विशेष गरेर खुरेत रोग भन्ने त सुन्नुभएको
0: है सुनेको
2: यसको लागि चाहिँ हामीले टिकाकरण गरेकै राम्रो बुझ्नुभयो अनि यो खुरेत रोगको टिकाकरण चाहिँ जब चाहिँ पशु 4 महिनाभन्दा माथिको हुन्छ त्यति बेला चाहिँ लगाउनु पर्यो अनि प्रत्येक 6 महिनाको अन्तरालमा चाहिँ एकपटक लगाएको हुनु पर्यो
1: ए हजुर त्यो बाहेक पनि पशुलाई यो ब्ल्याक कटर अथवा चर्चरी रोग पनि लाग्छ
0: हजुर हजुर
1: यसको लक्षण कस्तो हुन्छ भन्दाखेरि खुट्टा तथा मांसपेशीहरू सुन्निने ज्वरो आउने हिँड्नु नै नसक्ने पशु प्राणी अनि अचानक मृत्यु पनि हुन सक्ने
0: हजुर हजुर
1: अनि खोप चाहिँ कस्तो लाउनु पर्छ भन्दाखेरि हामीले 6 महिनाभन्दा माथिका पशुहरूलाई चाहिँ वर्षमा एकपटक लगाउनु पर्यो विशेष गरी वर्षायाममा वर्षायाम अघि लगाउनु चाहिँ राम्रो हुन्छ हौ
0: ए हजुर हजुर
1: अब गाईबस्तु पालेको छ भने त हामीले त ध्यान त दिनु पर्यो नि त होइन
0: अनि त्यस्तै प्रकारले यो टिकाकरण अथवा खोप लगाउँदा नि बाख्रा तथा भेडाका लागि चाहिँ के कस्तो प्रकारले चाहिँ लगाइन्छ
1: यो बाख्रा तथा भेडाको लागि चाहिँ 3-4 महिनाको उमेरपछि चाहिँ प्रत्येक 3 वर्षमा एकपटक चाहिँ बाख्रा तथा भेडामा हुने जुन चाहिँ घातक रोग छ त्यसको लागि चाहिँ हामीले टिकाकरण गर्नु पर्यो कुन चाहिँ रोग भन्दा चाहिँ पिपिआर यसको लागि चाहिँ हामीले लगाउनु पर्यो
0: हजुर
1: अब हामी यतातिर भेडा पाल्दैनौँ होइन तर अरू अन्य जग्गातिर त भेडाहरू पाल्छ हामी त बाख्रा पाल्छौँ त्यसले गर्दा चाहिँ हामीले यो पिपिआर रोगको लागि चाहिँ हामीले डक्टरसँग सरसल्लाह गरेर चाहिँ टिकाकरण चाहिँ गर्नु पर्यो
0: हजुर
2: त्यस्तै प्रकारले धनमाया दिदी बाख्रालाई लाग्ने अर्को रोग छ गोट पक्स बुझ्नुभयो यो गोट पक्सको निम्ति पनि वर्षमा एकपटक चाहिँ पशु चिकित्सकहरूको सल्लाह अनुसार खोप दिएको चाहिँ अथवा टिकाकरण दिएको चाहिँ राम्रो
1: बाख्रा पछि अर्को कुरो चाहिँ के छ भन्दाखेरि सुँगुरको पनि छ है
0: हजुर हजुर सुँगुर पनि त धेरै पालेको हुन्छन् हाम्रो
1: हजुर यो सुँगुरलाई चाहिँ स्वाइन फिभर भन्ने रोग पनि लाग्छ होइन स्वाइन फिभर भन्ने रोग लाग्छ त्यसको लागि चाहिँ हामीले 2-3 महिनापछि चाहिँ पहिलो खोप लगाइहाल्नु पर्यो हामीले डक्टरसँग सरसल्लाह गर्नु पर्यो पशु डक्टरसँग अनि प्रत्येक वर्ष चाहिँ एकपटक चाहिँ लगाएको चाहिँ हुनु पर्यो
0: सुँगुरलाई हजुर अनि कुखुराको लागि चाहिँ के कस्तो प्रकारले चाहिँ लगाइन्छ होला यो खोप
2: अब कुखुरामा पनि धनमाया दिदी विभिन्न प्रकारको रोगहरू हुन्छ के
0: हजुर
2: जस्तै रानीखेत गम्भेरो फाउल पक्स भन्ने रोगहरू हुन्छ त्यसले गर्दाखेरि चाहिँ यो रोगहरूकोदेखि आफ्नो कुखुरालाई बचाउनु हो भने चाहिँ खोप लगाएकै हुनु पर्यो है टिकाकरण गरेको हुनु पर्यो त्यो चाहिँ कसरी भन्दाखेरि 5-7 दिनको भित्रमा चाहिँ रानीखेतको F1 भन्ने लगाएको हुनु पर्यो
0: हजुर
2: त्यसरी नै 14-16 दिनको भित्रमा चाहिँ गम्भरो भन्ने एउटा रोग हुन्छ कि त्यो गम्भरो रोगको निम्ति चाहिँ टिकाकरण गरेको हुनु पर्यो अनि 4-6 हप्तामा रानीखेत रोगको निम्ति टिकाकरण गरेको हुनुपर्छ। अनि त्यसरी नै 8 देखि 10 हप्तामा फाउल पक्स भन्ने रोग हुन्छ कुखुरालाई लाग्ने, त्यसको निम्ति चाहिँ टिकाकरण गरेको हुनु पर्यो। अनि प्रत्येक 3 देखि 6 महिनामा अतिरिक्त खोप अथवा बुस्टर डोज चाहिँ लगाएको हुनुपर्छ। त्यो बाहेक अब कतिजनाले हाम्रो गाउँघरमा शोकको निम्ति कुकुरहरू पनि पालेका हुन्छन्
1: होइन,
2: अनि कुकुरहरूको निम्ति पनि खोप लगाएको चाहिँ राम्रो, विशेष गरेर रेबिस रोगको निम्ति चाहिँ 3 महिनाको उमेरमा पहिलो खोप लगाउनु पर्यो, अनि प्रत्येक 1-1 वर्षको अन्तरमा चाहिँ फेरि यो रेबिसको टिकाकरण चाहिँ गरेको हुनुपर्छ।
0: अनि त्यस्तै प्रकारले खोप लगाउँदा ध्यान दिनुपर्ने कुरोहरू चाहिँ अरू के छ होला नि कान्छेमा दिदी?
1: यो खोप लगाउँदा ध्यान दिनुपर्ने कुरामा के आउँछ भन्दाखेरि, बिमारी पशुलाई चाहिँ खोप लगाउनु भएन, डक्टरसँग सल्लाह गर्नु पर्यो नि त। र खोप लगाउनु भन्दा 15-30 दिन अघि चाहिँ हामीले जुगाको दबाई पनि गराउनु पर्यो है, दिनु पर्यो। र त्यसरी नै सफा पानी दिने, पौष्टिक आहार दिने, अब खोप लगाएपछि त दिनु पर्यो नि, अनि खोप लगाएको मिति चाहिँ हामीले यसो गरेर लेखिराख्नु पर्छ है, कहिले लगाएको छ, कति तारिक हो भनेर ठिक्क लेखिराख्यो भने फेरि अर्को खोप लगाउँदा यति तारिक हो भनेर हामीले पशु डक्टरलाई भन्नु सक्छौँ नि त।
0: त्यसले
1: गर्दा चाहिँ खोपको मिति पनि याद गरिराख्नुपर्छ धनमय बहिनी।
0: ज्यू
2: अनि धनमय दिदी, यस्तै प्रकारले कतिजनाको चाहिँ के धारणा छ भन्दाखेरि, खोप लगाउँदा अथवा टिकाकरण गर्दाखेरि चाहिँ पशुहरू घट्ने, दुध उत्पादन घट्ने, बिरामी हुने भन्ने भूल धारणाहरू छ है, त्यो चाहिँ कदापि होइन। टिकाकरणले चाहिँ विभिन्न प्रकारको रोगहरूदेखि आफ्नो पशुलाई बचाउँछ, त्यसले गर्दाखेरि टिकाकरण लगाउनु चाहिँ सुरक्षित हो। अनि यसको निम्ति चाहिँ नजिकैको पशु कार्यालयमा गएर हामीले जोगाजोग गर्नु पर्यो, आफ्नो पशुलाई जोगाउनु हो भने त यसो जानु पर्यो नि त हो पशु कार्यालय,
0: हो नि, धाउनु त पर्यो नि,
1: पर्यो नि। अब पशु त हाम्रो धन हो नि त, यो धनको लागि त, यो पशुधनको लागि त हामीले पशुलाई राम्रो स्याहार सुसार गर्नु पर्यो, समयमा टिकाकरण गर्नु पर्यो, समयमै डक्टर बाउहरूसँग जोगाजोग राख्नु पर्यो नि त,
0: राम्रो कुरा हो नि।
2: फेरि अब मैले पशुलाई खोप लगाएको छु भनेर ढुक्क बस्नु हुँदैन, त्यो सँगसँगै हामीले पशुलाई सन्तुलित आहार दिनु पर्यो, सफा पिउने पानी दिनु पर्यो, खोर र गोठको व्यवस्था पनि हामीले राम्रो मिलाएको हुनु पर्यो। गोठमा चाहिँ फोहोर राखिराख्नु भएको छ, मैले टिकाकरण गरेको छु भनेर ढुक्क चाहिँ बस्नु हुँदैन है। अब यो सब कुराहरूमा ध्यान दिन सक्यो भने चाहिँ आफ्नो पशुलाई चाहिँ विभिन्न रोगहरूबाट हामी बचाउन सक्छौँ।
0: अति राम्रो कुरा हो नि कान्छीमा दिदी, बिरे भाइ। र आज तपाईँहरूले पशुहरूमा यो टिकाकरण के कस्ता प्रकारले लगाउनु पर्ने, कति कति महिनाको अन्तरालमा लगाउनु पर्ने, त्यो सबै कुरो राम्रोसँगले जानकारी दिनुभयो नि,
1: बुझ्यो तपाईँले हजुर कुरो। अब नजानेको नबुझेको कुरा हामीलाई यसो समय समयमा आएर
0: सोध्दै
1: र बिरे भाइ म पनि बताइदिइहाल्छु जानेको कुरो। यसरी सबै कुरो जान्नु भयो भने तपाईँले आफ्नो पशुलाई पनि जोगाउन
0: सक्छौ, गाउँघरमा पनि सबैलाई बताइदिनु सक्छु
2: नि। अनि अब चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ
1: हजुर हजुर,
2: किनभने हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ,
1: समय छ भनेपछि त सुन्नु पर्यो, लु आनन्द लिउँ।
0: हुन्छ हुन्छ, लु सुनाउन त।
3: ल है हरि बसे भाइहरु, मेरो गाउँ छ, मेरो गाउँ छ।

0: आहा बिरे भाइ धनमाय बहिनी, यति रमाइलो गीत सुन्दा सुन्दै के गर्नु, बिदा लिने समय त भइगएछ।
1: हजुर,
0: अब बिदा लिने समय भयो भनेपछि त बसिरहने कुरो आएन, जानु मेलो मेसो पनि गर्नु पर्यो, फेरि भोलि त हाम्रो भेटघाट अवश्यै छँदै नै छ। र आजलाई चाहिँ लु बिरे भाइ होइन किन नजाने के हो,
1: सँगै जाउँ न त, बिरे भाइ कान्छी माई दिदी, जाउँ
2: जाउँ जाउँ।

अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्त जानकारी अनुसार आगामी 5 दिन भित्रमा सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय अञ्चलका दार्जीलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जन सहित वर्षा हुने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षण भने समाप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। प्रधानमन्त्री विकसित भारत रोजगार योजना PMVBRY को सफल कार्यान्वयनको उपलक्ष्यमा श्रम तथा रोजगार मन्त्रालयले भोलि नयाँ दिल्लीको विज्ञान भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रिय PMVBRY कार्यक्रम आयोजना गर्दैछ। यस क्रममा श्री मोदीले प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत लाभार्थीहरूलाई लगभग 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। कार्यक्रममा केन्द्रीय श्रम तथा रोजगार एवं युवा मामिला तथा खेलकूद मन्त्री डाक्टर मनसुख मांडविया र श्रम तथा रोजगार राज्य मन्त्री शोभा करन्दलाजे लगायत सोही मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुनेछन्। आज ईपीएफओ गान्तोकले यसका लागि पत्रकार सम्मेलनको आयोजना गर्यो। क्षेत्रीय पीएफ आयुक्त केसाङ नामथक तेन्जिङले सिक्किम पनि गान्तोकको सिक्किम मणिपाल विश्वविद्यालयमा समारोहमा सामेल हुने बताए। सिक्किम सरकारका श्रम तथा रोजगार मन्त्री भीम हाङ लिम्बुले यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुहुनेछ। आयुष विभागका सल्लाहकार एके घतानीको नेतृत्वमा रहेको टोलीले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई लोकभवनमा भेट गर्यो। प्रतिनिधिमण्डलले राज्यपाललाई 12 अन्तर्राष्ट्रिय योग दिवसको समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएको छ। अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम 21 जूनमा गान्तोकको रिच पार्कमा आयोजना हुने तय भएको छ। राज्यपालले निमन्त्रणा स्वीकार गर्दै कार्यक्रमको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गर्नुभयो। सल्लाहकारसँगै आयुष विभागकी सचिव सुचित्रा रसाइली र अन्य अधिकारीहरू पनि उपस्थित थिए। युवा उद्यमी तथा अपुफीका सह संस्थापक दिवस कपिल छेत्री र सुलभ राज गुरूङले आज लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। भेटघाटको क्रममा उनीहरूले राज्यपाललाई आफ्नो स्टार्ट अपुफी बारे जानकारी गराए, जुन एक व्यापक एआई संचालित करियर प्लेटफर्म हो। देशका अन्य भागहरूमा आफ्नो उद्यम विस्तार गर्ने उनीहरूको दृष्टिकोण छ। उनीहरूले राज्यपाललाई जानकारी गराए कि यो परियोजनाले जर्मनीबाट प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ र अपुफी पूर्वोत्तरको पहिलो एआई संचालित करियर इकोसिस्टम हो, जसले प्रत्येक रोजगार खोज्नेलाई सीपको कमीबाट वास्तविक अवसरहरूसम्मको संरचित मार्ग प्रदान गर्दछ। राज्यपालले यस पहल साथै युवा उद्यमीहरूको नवीन प्रयासहरूको प्रशंसा गर्नुभयो। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीको कर्तव्य भवनमा रक्षा मन्त्री राजनाथ सिंहलाई भेटेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक महत्वका विषयमा छलफल गर्नुभयो। बैठकको क्रममा श्री सुब्बाले उत्तरी सिक्किममा विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूमा जाने मार्गहरूमा निरन्तर कनेक्टिभिटी चुनौतीहरूमाथि प्रकाश पारे। उनले चुनौतीपूर्ण भूभाग, प्रतिकूल मौसम अवस्था र बारम्बार अवरोधका कारण अवस्थित सड़क पूर्वाधार कायम राख्न घरिघरि सामना गर्नुपर्ने कठिनाईहरूबारे रक्षा मन्त्रीलाई अवगत गराए। राष्ट्रिय सुरक्षा र विकास दुवै दृष्टिकोणबाट उत्तरी सिक्किमको रणनीतिक महत्वलाई जोड़ दिँदै श्री सुब्बाले सीमावर्ती क्षेत्रहरूमा भरपर्दो पहुँच सुनिश्चित गर्न सबै मौसम सम्बन्धी कनेक्टिभिटीलाई सुदृढ पार्ने आवश्यकतामा जोड़ दिए। सिक्किमकी अर्पणा गुरूङले हालै पंजाबमा भएको 15 फेडरेशन कपमा स्वर्ण पदक र एक रजत पदक जितेकी छिन्। उनी 30 जूनदेखि 4 जुलाईसम्म भूटानको थिम्फूमा आयोजना हुने 16 दक्षिण एशियाली बडी बिल्डिङ तथा फिजिक खेलकूद च्याम्पियनशीपमा सुखिम नोर्बु भुटिया र सीता विश्वकर्मासँगै भारतको प्रतिनिधित्व गर्न छनौट भएकी छिन्। बडी बिल्डर्स एसोसिएशन अफ सिक्किमका महासचिव पेमा डब्ल्यूडी भुटिया र अन्य कार्यकारी सदस्यहरूले पत्रकार सम्मेलनमा यो घोषणा गरे। अर्पणा गुरूङका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। उनी छनौटको बारेमा आफ्नो उत्साह साझा गर्छिन्।
1: First of all, you were like a proud moment too that I've been selected

0: to represent India at the South Asian Championship. I would like to thank my coach, my family, association, my preparation has already started. Full swing was on this, and hopefully I can back some medals for the state and the country.
1: चलिरहेको नशामुक्त सप्ताह 2026 को एक भागको रूपमा आज नाम्ची जिल्ला प्रशासनिक केन्द्र डीएसी परिसर नाम्चीमा जिल्लापाल अनुपा तामलिङले नशामुक्त भारत अभियानको ई प्रतिज्ञा सञ्चालन गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरू समक्ष राखिरहेछौ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरी आजको कलाकार सानो दर्नल, 7:15 कार्यक्रम सुरसङ्गम जस अन्तर्गत सुन्नुहुनेछ खेम सुब्बाको स्वरमा आधुनिक गीत, 7:45 भुटानी गीत, 8 कार्यक्रम युवावाणी, 8:30 कार्यक्रम चर्चा चौतरी, 9:15 स्पटलाइट, यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। 10:30 सभाको अन्तमा कार्यक्रम आजका फनकार। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:26। अधिवेशनको आरम्भमा सुन्नुहुनेछ साप्ताहिक कार्यक्रम गान्धी कथा, 7:05 कार्यक्रम शुभ प्रभात, खेतीपातीबारे सल्लाहको साथमा सुन्नुहुनेछ वीरेन खातीको स्वरमा आधुनिक गीत, 7:15 सिमरन गुरुङको स्वरमा भजन, 7:35 कार्यक्रम सङ्गीत प्रभा जस अन्तर्गत सुन्नुहुनेछ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू, 7:55 समसामयिक समीक्षा, 8:30 कार्यक्रम कथा सफलताको, 8:40 मानसिंह मोक्तानको स्वरमा लोकगीत, 8:45 कार्यक्रम सन्दर्भ, विषय रहेको छ बढ्दो गर्मी र बिजुलीको माग, 9:02 फिल्मी गीतहरू, 9:30 कार्यक्रम ब्यान्ड मेलोडिज, 10:02 कार्यक्रम हलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरोकार, 11:05 कार्यक्रम स्वर माधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जली,

12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 आधुनिक अनि लोकगीतको कार्यक्रम, 2:50 लोकगीत, 2:55 सुन्नुहुनेछ समसामयिक समीक्षा, 3:00 फिल्मी गीतको कार्यक्रम, 3:20 कार्यक्रम विश्वमा हामी, 3:35 टक अन भेरियस टपिक्स, 3:55 देशभक्ति गीत, 4:00 सुन्नुहुनेछ हिन्दीमा वार्ता, 4:30 कार्यक्रम शिक्षा ज्योति, त्यसरी नै 5:05 सुन्नुहुनेछ फौजी कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:02 हिन्दी चलचित्रका गीतहरू, 6:10 कार्यक्रम गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 लोकलहरी जस अन्तर्गत दलबहादुर थामीको स्वरमा सुन्नुहुनेछ तामाङ सेलो गीतहरू, 7:15 सुरसङ्गम कार्यक्रम, 7:45 भुटानी गीत, 8:00 बेलुकी युवावाणी कार्यक्रम, 8:30 कार्यक्रम चर्चा।

0: चौधरी, त्यसपछि समप्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचारहरू क्रमैले। 9:15 स्पटलाइट, 10:30 सभाको अन्तमा कार्यक्रम आजका फनकार। अब समय भएको छ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। पश्चिम बङ्गाल विधानसभाको बजेट सत्र आजदेखि राज्यपाल आरएन रविको अभिभाषणका साथ सुरु भएको छ। विधानसभामा राज्यपाल आरएन रविले गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधान गरिने उल्लेख गर्नुभएको छ। टिएमसीका विद्रोही विधायक ऋतव्रत ब्यानर्जीलाई विधानसभामा विपक्षको नेता बनाउने विषयमाथि रोक लगाउने टिएमसीको याचिकालाई उच्च अदालतद्वारा अस्वीकार। संसदको श्रम, वस्त्र तथा कौशल अनि याचिका सम्बन्धित दुई संसदीय स्थायी समितिका सदस्यहरूको दार्जिलिङ भ्रमण। चुनावपछि राज्यमा केन्द्रीय बलहरूको तैनातीमा ठूलो कटौती। अब समाचार विस्तारमा। पश्चिम बङ्गाल विधानसभाको बजेट सत्र राज्यपाल आरएन रविको अभिभाषणका साथ आजदेखि सुरु भएको छ। भारतीय जनता पार्टी नेतृत्वको सरकारको यो पहिलो बजेट अधिवेशन हो। आफ्नो अभिभाषणमा राज्यपाल महोदयले मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारको प्रशंसा गर्दै राज्यको सर्वाङ्गीण विकास, आम मानिसहरूको सुरक्षा, समृद्धिका लागि प्राथमिकताका साथ सरकारले काम गर्ने बताउनुभयो। उहाँले देशको एकता, सुरक्षा र समृद्धिका लागि सरकार प्रतिबद्ध रहने बताउनुभयो। उहाँले भन्नुभयो,
2: that with resolute commitment to national integrity, prosperity and national security, the new government under the leadership of Honorable Chief Minister Sri Shubhendu Adhikari will pursue the path of all-round development of the state and welfare of the people, ensuring peace and prosperity for all, irrespective of caste, creed or religion.
1: उहाँले नयाँ भाजपा सरकार समक्ष धेरै चुनौतीहरू रहे तापनि राज्यका मानिसहरूको आकांक्षालाई पूरा गर्ने तथा वञ्चित वर्गको कल्याणका लागि सरकारको प्रतिबद्धतालाई दोहोऱ्याउनुभयो। उत्तर बङ्गालको विकासलाई प्राथमिकता दिने भन्दै चिया उद्योगलाई पुनरुद्धार गरिने बताउनुभयो।
2: with a special focus on North Bengal. To rejuvenate old and poorly performing tea gardens in North Bengal, steps will be taken by my government for introducing replantation programs and high-yielding, climate-resilient tea varieties. Aiming to ensure global demand and premium prices, sustainable cultivation of tea will be encouraged. The global brand of Darjeeling tea will be strengthened with a strict GI enforcement and anti-counterfeiting measures.
1: उहाँले भन्नुभयो, देशको सुरक्षा तथा अवैध अनुप्रवेशलाई रोक्न बीएसएफलाई 85.76 एकड भूमि आवंटित गरिसकिएको छ। उहाँले अवैध घुसपेठलाई डिटेक्ट डिपोर्ट अर्थात चिन्हित गर्ने तथा फिर्ता पठाउने काम सुरु भएको बताउनुभयो। उहाँले कानूनको राज कायम गरिने तथा महिला र बालिकाहरू विरुद्धको हिंसाप्रति शून्य सहिष्णुताको नीति सरकारले अपनाउने बताउनुभयो। उहाँले आम जनताको सुरक्षा र मर्यादालाई कायम राखिने, हिंसा, भ्रष्टाचार, दादागिरी, गुण्डागिरी, आपराधिक सिन्डिकेटहरूको अन्त गरिने बताउनुभयो। उहाँले जनताको गुनासोहरूको त्वरित समाधान गरिने, अवैध अतिक्रमणहरूलाई हटाइने, धार्मिक स्वतन्त्रता कायम गरिने अनि भारतीय न्याय संहिता पूर्ण रूपले लागू गरिने बताउनुभयो। उहाँले गोर्खाल्यान्डको उल्लेख गर्दै दीर्घकालिक यस समस्याको स्थायी राजनीति राजनीतिक समाधान गरिने बताउनुभयो। यसका लागि सबै सम्बन्धित पक्षहरूसित कुराकानी गरी स्थायी समाधान सरकारले निकाल्ने भनी बताउनुभयो।
2: My government is committed to arriving at a permanent political solution to the long drawn Gorkhaland issue through negotiations with all the stakeholders.
1: उहाँले केन्द्र सरकारका सबै योजनाहरू अब राज्यमा लागू हुने पनि बताउनुभयो। गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधानको बजेट सत्रमा राज्यपालको अभिभाषणमा उल्लेखलाई पहाडका प्राय सबै दलका नेताहरूले अत्यन्त महत्त्वपूर्ण तथा सार्थक परिणामकारी बताएका छन्। सबै दलहरूले राज्यपालको अभिभाषणमा समस्याको स्थायी समाधानको उल्लेखको स्वागत गरेका छन्। भाजपाले आफ्नो चुनावी वाचामा स्थायी राजनीतिक समाधान पिपिएसको कुराको उल्लेख गरेको थियो। तृणमूल कङ्ग्रेसमा विद्रोही गुटका 60-भन्दा बढी विधायकहरूले अलग गुट बनाएको तथा विधानसभा अध्यक्ष रथिन्द्र बोसले मान्यता दिएकोलाई चुनौती दिँदै कोलकाता उच्च अदालतमा टिएमसीले दायर गरेको मुद्दामा अदालतबाट पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ। यसका साथै टिएमसीका विद्रोही विधायक ऋतव्रत बनर्जी अब नेता विपक्ष भएका छन्। टिएमसी विधायक शोभन देवले ऋतव्रतलाई नेता विपक्ष बनाइएकोलाई अदालतमा चुनौती दिएका थिए तथा तत्काल रोक लगाउने माग गरेका थिए। अदालतले यस मागलाई अस्वीकार गर्दै यस मुद्दामा अघिल्लो सुनवाई 28 जुलाईको दिन गरिने आदेश दिएको छ। यसरी विधानसभामा टिएमसीका विरोधी गुटहरूबाटै ऋतव्रत बनर्जी नेता विपक्ष रहनेछन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @xaiarnews खरसाङ र फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीको सुरक्षा व्यवस्थामा परिवर्तित गरिएको छ। उहाँका पुराना पिएसओ सुरक्षाकर्मीहरूलाई हटाइएको छ तथा नयाँ पिएसओ सुरक्षाकर्मीहरूलाई तैनात गरिएको छ। संसदीय स्थायी समिति श्रम वस्त्र तथा कौशल विकासको एक दल यसका अध्यक्ष कर्नाटकका पूर्व मुख्यमन्त्री एवं लोकसभा सांसद बासव राज बोम्मईको अगुवाईमा हिजो दार्जिलिङको कतिपय चिया बगानहरूको भ्रमण गरी चिया श्रमिकहरूको समस्याको प्रत्यक्ष जानकारी लिए। यस संसदीय दलमा 11 जना सांसदहरूले पहाड भ्रमण गरेका थिए। उहाँहरूले चिया बगान एलआइसी एफसिआई अथवा अन्य कुनै पनि क्षेत्रमा श्रमिकहरूको समस्या जस्तै न्यूनतम ज्याला पीएफ ग्रेजुटी श्रमिकहरूको स्थितिको जानकारी लिनुभयो। यस समितिको सदस्य अलिपुरद्वारका भाजपा सांसद मनोज तिग्गा पनि भ्रमणमा आउनुभएको थियो। उहाँले बताउनुभयो
3: एलआइसी होस् एफसिआई होस् आइडिबी आइबिएम होस् त्यहाँनिर के सुविधा दिन्छ भारतवर्षमा श्रमिकले त्यो पाउने अधिकार चाहे त्यो मिनिमम वेज होस् या हेल्थ फेसिलिटिज हो या एसएस जो तपाईँको एलआइसी इन्सुरेन्स होस् कसरी के पाउँछ यो विषयमा विस्तृत जानकारी लिन्छ र जहाँ जहाँ यो कमी कमजोरीहरू छ उहाँको रिपोर्ट बनाएर हामीले सम्बन्धित स्टेट गभर्मेन्ट र राज्य गभर्मेन्टलाई दिन्छौँ।
1: याचिकाहरूबारे संसदको स्थायी समितिका सदस्यहरूले आज खरसाङमा एउटा बैठक गरे। संसदमा देशभरिबाट उठाइएका विभिन्न मुद्दाहरूको समाधान के कति भयो भन्ने विषयको जानकारी लिन अहिलेघरि पिएससी पिटिसन्सका सदस्यहरू देशका विभिन्न भागहरूमा भ्रमण गरिरहेका छन्। बैठकमा एमएसएमई पुनर्वास संरचनाको कार्यान्वयन देशका साना मध्यम उद्योगका लागि प्रभावी गरी रहेका ब्याङ्क सम्बन्धित मुद्दाहरूमाथि पनि छलफल गरियो। दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले यो जानकारी दिएका हुन्। राजु बिष्ट पनि यस समितिका एक सदस्य हुन्। उनले बताएअनुसार यस सम्बन्धित अन्य मुद्दाहरूबारे पछि समितिले छलफल गर्ने तथा समाधानका लागि शीर्ष स्तरमा रिपोर्ट पुर्याउने बताउनुभयो। यो समितिका अध्यक्ष लोकसभा सांसद चन्द्रप्रकाश जोशी पनि आउनुभएको छ। पश्चिम बङ्गालमा केन्द्रीय सुरक्षा बलहरूको तैनातीमा ठूलो कटौती गरिएको छ। अब 500 कम्पनीहरूलाई घटाएर केवल 150 कम्पनी राज्यमा राखिएको छ। मुख्य समाचार एकचोटि फेरि। पश्चिम बङ्गाल विधानसभाको बजेट सत्र आजदेखि राज्यपाल आरएन रविको अभिभाषणका साथ सुरु भएको छ। विधानसभामा राज्यपाल आरएन रविले गोर्खाल्यान्ड समस्याको स्थायी राजनीतिक समाधान गरिने बताउनु भएको छ। टिएमसीका विद्रोही विधायक ऋतव्रत ब्यानर्जी विधानसभाको विपक्षी नेता रहनुहुनेछ। संसदको श्रम, वस्त्र तथा कौशल अनि याचिका सम्बन्धित दुई संसदीय स्थायी समितिका सदस्यहरू दार्जिलिङ भ्रमणमा। चुनावपछि राज्यमा केन्द्रीय बलहरूको तैनातीमा ठूलो कटौती। समाचार अहिलेलाई पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेघर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेको छ। समय यस बेला बेलुकीको 7:01 भइरहेछ र अब यहाँ समक्ष राखिरहेछु कार्यक्रम लोकलहरी र आजको कलाकार सानु दर्नाल।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्।
0: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: जय हिंद। पिछले एक दशक में आपने एक बदलाव नोटिस किया।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब अघिल्लो क्रममा यहाँ समक्ष राखिरहेछौँ कार्यक्रम सुरसङ्गम अन्तर्गत खेम सुब्बाको स्वरमा आधुनिक गीतहरू साथमा सहयोगी कलाकारहरू हुनुहुन्छ विनन्जय लोहागन अनि लेनिन खवास भाइलनमा गिटारमा हुनुहुन्छ पवन लामा तबलामा हुनुहुन्छ देवकुमार प्रधान

0: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 103.3 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा पनि। र अबको केही क्षणमा नै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचार। त्यसको लगतपछि सुन्नुहुनेछ आकाशवाणी कोलकाता केन्द्रको बङ्गलामा समाचार।
1: यो आकाशवाणी हो, समाचार रक्षा राईबाट सुन्नुहोस्।

0: सुरुमा मुख्य समाचार प्रधानमन्त्री द्वारा भिवा टेक 2026 शिखर सम्मेलनमा सम्बोधन राष्ट्रपतिको आजदेखि मध्य प्रदेश र ओडिसाको 5 दिने भ्रमण सरकारले पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको दियो जानकारी संयुक्त राज्य अमेरिका र इरान बीच ऐतिहासिक समझदारी पत्र भयो लागू अनि फिफा विश्वकपमा आज चेकियाको दक्षिण अफ्रिकासँग अनि स्विजरल्याण्डको बोस्निया र हर्जगोभिनासँग सामना पेरिसमा आयोजित भिवाटेक 2026 शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले डिजिटल भुक्तानी वित्तीय समावेशीकरण शिक्षा स्वास्थ्य सेवा र कृषि जस्ता क्षेत्रहरूमा भारतको द्रुत प्रविधि सञ्चालित रूपान्तरणलाई प्रकाश पार्नुभयो श्री मोदीले भारतले अन्तरिक्ष प्रविधि र आणविक ऊर्जामा उपलब्धिहरू मार्फत मानव क्षमताको सीमा विस्तार गरिरहेको बताउनुभयो यसै गरी प्रधानमन्त्रीले आज प्यारिसमा फ्रान्सेली उद्योगका अग्रणी नेताहरूसँग भेटघाट गर्नुभयो जसमा उत्पादन आर्टिफिसियल इन्टेलिजेन्स दिगोपन र समुद्री पूर्वाधारमा केन्द्रित छलफलहरू भयो बैठकहरूपछि आकाशवाणीसँग कुरा गर्दै शीर्ष कार्यकारीहरूले भारतमा बढ्दो अवसरहरूमाथि प्रकाश पार्नुका साथै देशसँग गहिरो संलग्नताको योजना घोषणा गरे एक रिपोर्ट
1: सिंडकोमा के चेयरमैन और सीईओ बेनवा बेजा ने कहा कि भारत एशिया प्रशांत क्षेत्र के लिए एक बड़े विनिर्माण और निर्यात केंद्र के रूप में उभर रहा है मिस्त्राल एआई के सीईओ आर्थर मिंच ने कहा कि कंपनी भारतीय भाषाओं के लिए सहयोग बढ़ाने एआई अनुसंधान साझेदारी का विस्तार करने और संप्रभु एआई पर गहरा सहयोग तलाशने की इच्छुक है सीएमए सीजीएम के चेयरमैन और सीईओ रडाल्फ सादे ने कहा कि भारत हरित जहाज निर्माण के केंद्र के रूप में तेजी से विकसित हो रहा है महेश सोबरे आकाशवाणी समाचार पेरिस फ्रांस
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेश र ओडिसाको 5 दिने भ्रमण शुरू गर्नुभएको छ आफ्नो भ्रमणको पहिलो दिन उनी प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित आध्यात्मिक जागरण मार्फत आदिवासी समुदायको सशक्तिकरण शीर्षकको कार्यक्रममा भाग लिन बेतुल आइपुग्नु भएको छ राष्ट्रपतिले भेलालाई सम्बोधन गर्दै आदिवासी समुदायलाई सशक्त बनाउने उद्देश्यले आयोजित सम्मेलन यस क्षेत्रका लागि मात्र नभई सम्पूर्ण देश र समाजका लागि महत्वपूर्ण रहेको बताउनुभयो राष्ट्रपति भोलि दिउँसो ओडिसाको भ्रमणमा जानुहुनेछ उहाँ मयूरभञ्ज जिल्लाको रैरङपुरको भ्रमणको क्रममा एम्स भुवनेश्वरद्वारा आयोजित स्वास्थ्य शिविरमा भाग लिनुका साथै लाभार्थीहरू र डाक्टरहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ संवाददाताद्वारा एक रिपोर्ट
2: रैरिंगपुर में राष्ट्रपति एम्स भुवनेश्वर द्वारा आयोजित एक हेल्थ कैंप का दौरा करेगी वो एक बड़े इंटीग्रेटेड ग्रामीण पाइप आधारित जलपूर्ति प्रोजेक्ट को भी देश के समर्पित करेगी जिससे कुसुमी ब्लॉक के अंतर्गत खनन से प्रभावित 113 गांव को फायदा होगा इस दौरान कई अहम सार्वजनिक बुनियादी ढांचा प्रोजेक्ट का भी उद्घाटन किया जाएगा इस दौरे के एक अहम बात यह है कि राष्ट्रपति रैरिंगपुर में उड़ीसा सरकार के 2 साल पूरे होने के उपलक्ष्य में आयोजित एक भव्य सार्वजनिक कार्यक्रम में प्रधानमंत्री नरेंद्र मोदी के साथ शामिल होगी दोनों नेता कई विकास प्रोजेक्ट्स का उद्घाटन और शिलान्यास करेंगे प्रकाश दास आकाशवाणी समाचार भुवनेश्वर
0: गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भारतका लागि संयुक्त राज्य अमेरिकाका राजदूत सर्जियो गोरसँग भेट गर्नुभयो श्री गोरले सामाजिक सञ्जाल पोस्टमा दुई नेताले आतंकवाद विरूद्ध लड्न लागू पदार्थ र अवैध लागू औषधबाट नागरिकहरूलाई जोगाउन सीमा सुरक्षित गर्न र अपराधीहरूलाई न्यायको कटघरामा ल्याउने कुरा सुनिश्चित गर्न दुई देशबीचको सहकार्यलाई सुदृढ पार्ने विषयमा फलदायी छलफल भएको बताउनुभयो केन्द्र सरकारले आर्थिक वर्ष 2026-27 26,000 किलोमिटर भन्दा बढ़ी ग्रामीण सड़कहरू निर्माण गर्नेछ ग्रामीण विकास मन्त्रालयका अनुसार प्रधानमन्त्री ग्राम सड़क योजना र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सड़कहरूको निर्माणको लागि 18,900 करोड़ रूपियाँ भन्दा बढ़ी छुट्याइएको छ ग्रामीण सड़क सम्पर्क परियोजनाहरूको प्रगति मूल्याङ्कन गर्न उच्चस्तरीय समीक्षा बैठक आयोजना गरिएको थियो बैठकमा आन्ध्र प्रदेश बिहार छत्तीसगढ झारखण्ड मध्य प्रदेश महाराष्ट्र राजस्थान लगायत धेरै राज्यका वरिष्ठ अधिकारीहरूले भाग लिएका थिए सचिवले बाँकी रहेका सबै सम्पर्कविहीन बस्तीहरूलाई सम्पर्क प्रदान गर्न विशेष जोड़ दिए केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आइतबार हुने नीट यूजी पुनः परीक्षाको तयारीको मूल्याङ्कन गर्न आज उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। मन्त्रीले परीक्षा प्रक्रियामा इमानदारी, पारदर्शिता र दक्षताको

0: उच्चतम मापदण्ड कायम राख्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उहाँले सबै सम्बन्धित अधिकारीहरूलाई सतर्क रहन र पुनः परीक्षाको स्वतन्त्र र निष्पक्ष सञ्चालनको लागि आवश्यक सबै व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले सबै रिफाइनरीहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा भएको र पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको जानकारी दिएको छ। पश्चिम एशियामा हालैका विकासक्रमहरूमा आज नयाँ दिल्लीमा अन्तर मन्त्रीस्तरीय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले विगत 3 दिनमा 1,36,000 करोड एलपीजी सिलिण्डर बुकिङ प्राप्त भएको छ भने 1,47,000 करोड सिलिण्डर प्रदान गरिएको बताउनुभयो।
1: हमारी रिफाइनरीज ऑप्टिमम कैपेसिटी पर वर्क कर रही हैं। रिटेल आउटलेट्स पर और डिस्ट्रीब्यूटरशिप्स पर ऑपरेशन नॉर्मल है। एलपीजी बैकलॉग घटकर 3.1 डेज हो गया है। पिछले 3 दिनों में 1.36 करोड़ बुकिंग्स के अगेंस्ट 1.47 करोड़ डिलीवरीज की गई हैं और मार्च से लेकर अब तक 10.02 लाख पीएनजी कनेक्शंस गैसिफाई किए गए हैं। 3.22 लाख कनेक्शंस के लिए एडिशनल इंफ्रास्ट्रक्चर क्रिएट किया गया है।
0: अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले आज नयाँ दिल्लीमा हज समीक्षा बैठक 2027 को अध्यक्षता गर्नुभयो। उहाँले समीक्षा बैठकपछि संचार कर्मीलाई जानकारी दिँदै हज 2026 भारतको इतिहासमा सबैभन्दा सफल हज भएको बताउनुभयो। उहाँले भारतले हज 2026 को लागि साउदी अरेबियाको हज र उमरा मन्त्रालयबाट 2 लबेतुम पुरस्कार प्राप्त गरेको र सरकारले हज 2027 को लागि चाँडै नयाँ हज नीति घोषणा गर्ने उल्लेख गर्नुभयो। संयुक्त राज्य अमेरिका र इरान बीचको एक ऐतिहासिक समझदारी पत्र लागू भएको छ। यसले लगभग 4 महिनादेखि चलिरहेको प्रत्यक्ष द्वन्द्वलाई तत्काल अन्त्य गर्दै व्यापक शान्ति सम्झौताको लागि वार्ताको लागि 60 दिनको समय सीमा खोलेको छ। स्विजरल्याण्डमा योजनाबद्ध बैठक अघि इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको 14 बुँदे सम्झौताले तत्काल युद्ध विराम स्थापना गर्दै दुवै पक्षलाई शत्रुतापूर्ण कार्यहरूबाट टाढा रहन प्रतिबद्ध गर्नुका साथै इरानको आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षा मुद्दाहरूमा लामो समयदेखि चलिरहेको विवादहरूलाई सम्बोधन गर्न एक रूपरेखा प्रस्तुत गर्दछ। सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकाले इरान वरिपरिको आफ्नो नौसेना नाकाबन्दी हटाउन शुरू गर्नेछ र 30 दिनभित्र स्ट्रेट अफ हर्मुजमा सामान्य समुद्री यातायात पुनर्स्थापित गर्न काम गर्नेछ। हकीमा भारतले आज उरुग्वेलाई 3-2 पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ। 3 खेलमा 3 जीतका साथ भारत पुल ए को शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको छ। भारतले शनिबार चिल्ली र कोरिया बीचको खेलको विजेतासँग सामना गर्नेछ। फिफा विश्वकप 2026 आज राति संयुक्त राज्य अमेरिकाको एटलान्टा स्टेडियममा समूह एमा चेकियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल भारतीय समय अनुसार राति 9:30 बजे शुरू हुनेछ। यस लगायत संयुक्त राज्य अमेरिकाको लस एन्जलस स्टेडियममा समूह बी को खेलमा राति 12:30 बजे स्विजरल्याण्डले बोस्निया र हर्जगोविनाको सामना गर्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्रीद्वारा भिभाटेक 2026 शिखर सम्मेलनमा सम्बोधन। राष्ट्रपतिको आजदेखि मध्यप्रदेश र ओडिसाको 5 दिने भ्रमण। सरकारले पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको दियो जानकारी। संयुक्त राज्य अमेरिका र इरान बीच ऐतिहासिक समझदारी पत्र भयो लागू। अनि फिफा विश्वकपमा आज चेकियाको दक्षिण अफ्रिकासँग अनि स्विजरल्याण्डको बोस्निया र हर्जगोभिनासँग सामना। आकाशवाणीबाट समाचार पूरा भयो।

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको राजधानी पेरिसमा आयोजित भिवाटेक 2026 सम्मेलनलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले फ्रान्सका व्यापारीहरूका साथ उच्च स्तरीय बैठक गर्नुभयो। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा सहकारी ब्याङ्किङ, जैविक उत्पादन र सहकारी निर्यातलाई मजबुत गर्नबारे समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नीट युजीको पुनः परीक्षाको तयारीबारे उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। क्युएस वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ 2027 आईआईटी दिल्ली भारतको सबैभन्दा उच्च ऱ्याङ्किङ संस्थान बनेको छ। मौसम विभागले आगामी चार दिनमा पूर्वोत्तर क्षेत्रमा मुसलधारे वर्षाको अनुमान गरेको छ र भारतकी मीनाक्षी हुड्डा चीनको गुयाङमा जारी विश्व बक्सिङ कप 2026 को क्वार्टर फाइनलमा पुगेकी छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, जहाँ पारस्परिक तरिका सीमित साबित हुन्छ त्यहाँ नवाचार प्रभावी समाधान प्रदान गर्न सकिन्छ। फ्रान्सको राजधानी पेरिसमा आयोजित भिवाटेक 2026 सम्मेलनमा प्रधानमन्त्रीले डिजिटल भुक्तान, वित्तीय समावेशन, शिक्षा, स्वास्थ्य सेवा र कृषि जस्ता क्षेत्रहरूमा भारतमा तेजी ले भइरहेको प्रौद्योगिकी आधारित परिवर्तनको उल्लेख गर्नुभयो। श्री मोदीले भन्नुभयो, भारतले अन्तरिक्ष प्रौद्योगिकी र परमाणु ऊर्जाको क्षेत्रमा उपलब्धिहरूको माध्यमले मानव क्षमताको नयाँ सीमाहरू विस्तार गरिरहेको छ। उहाँले भन्नुभयो, प्रौद्योगिकी सबैको लागि सुलभ हुन आवश्यक छ तथा भारतको अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले सबैलाई लाभ हुनुपर्छ। हालैमा सम्पन्न भएको भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो सम्झौताले व्यापार, निवेश, प्रौद्योगिकी आदान प्रदान र पर्यटनलाई बढावा दिनेछ। उहाँले वैश्विक नव अन्वेषकहरूले भारतसित साथ मिलेर काम गर्ने र यस्तै नयाँ तकनिक विकसित गर्ने आह्वान गर्नुभयो जो सबैको लागि लाभकारी होस्।
2: 2026 is a special year for India and Europe. At the beginning of the year, we concluded the historic India-EU free trade agreement. This agreement will expand our trade and investment. And it will open up many pathways for the exchange of talent, technology and tourism.
1: प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको राजधानी पेरिसमा आज सेन्ट गोबेन कम्पनीका अध्यक्ष एवं मुख्य कार्यकारी अधिकारी बेनोएत वजिन, लजिस्टिक कम्पनी सीएमएसीजीएम ग्रुपका चेयरम्यान तथा मुख्य कार्यकारी अधिकारी रोडोल्फ साद, अल्स्टमका मुख्य कार्यकारी अधिकारी मार्टिन सियोन, मिस्ट्रल एआईका सह संस्थापक तथा मुख्य कार्यकारी अधिकारी आर्थर मेनसित भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पेरिसमा फ्रान्सका कैयन प्रमुख उद्योगपतिहरूसित भेट गर्नुभयो। बैठकमा विनिर्माण, कृत्रिम बुद्धिमत्ता र समुद्री पूर्वाधार जस्ता विषयमा छलफल भयो। बैठकपछि आकाशवाणीसितको कुराकानीमा यी उद्यमीहरूले भारतमा बढ्दो अवसरहरू र देशमा आफ्नो भविष्यको भूमिकामाथि प्रकाश पारे। सुन्नुहोस् एक रिपोर्ट।
3: सेंट गोबा के चेयरमैन और सीईओ बेनवा बेजा ने कहा कि भारत एशिया प्रशांत क्षेत्र के लिए एक बड़े विनिर्माण और निर्यात केंद्र के रूप में उभर रहा है। मिस्त्राल एआई के सीईओ आर्थर मेंश ने कहा कि कंपनी भारतीय भाषाओं के लिए सहयोग बढ़ाने, एआई अनुसंधान साझेदारी का विस्तार करने और संप्रभु एआई पर गहरा सहयोग तलाशने की इच्छुक है। सीएमएसीजीएम के चेयरमैन और सीईओ रडाल्फ सादे ने कहा कि भारत हरित जहाज निर्माण के केंद्र के रूप में तेजी से विकसित हो रहा है। महेश सोप्रे, आकाशवाणी समाचार, पेरिस, फ्रांस।
1: गृह तथा सहकारिता मन्त्री अमित शाहले आज नयाँ दिल्लीमा धेरै समीक्षा बैठकहरूको अध्यक्षता गर्नुभयो। यस बैठकहरूमा सहकारी ब्याङ्किङ, जैविक उत्पादनहरू र सहकारी निर्यातलाई मजबुत गर्नका लागि राष्ट्रिय प्रारूपको समीक्षा गरिएको छ। सहकारी ब्याङ्किङसित सम्बन्धित पहलहरूको समीक्षाको समय श्री शाहले प्रौद्योगिकी अपनाउने, साइबर सुरक्षा, डिजिटल भुक्तान र राम्रो सेवा वितरणको माध्यमले सहकारी ब्याङ्किङ क्षेत्रको प्रगतिको पनि जायजा लिनुभयो। सहकारिता मन्त्रालयले भनेको छ, प्रस्तावित भारतीय सहकारी ब्याङ्क र भविष्यमा सहकारी ब्याङ्किङ क्षेत्रलाई समर्थन दिने कुरामा विस्तृत चर्चा भएको छ। सहकारी ब्याङ्कहरूको लागि सहकार सारथीको प्रौद्योगिकी आधारित पहलहरूको प्रगतिको पनि समीक्षा गरिएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आइतबार हुने नीट युजी पुनः परीक्षाको तयारीको आकलनका लागि आज उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा उहाँले परीक्षा प्रक्रियामा इमानदारी, पारदर्शिता र दक्षताको उच्च मापदण्ड कायम राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले अधिकारीहरूलाई स्वतन्त्र र निष्पक्ष रूपमा पुनः परीक्षा सञ्चालन गर्नका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न र सावधानी अप्नाउन निर्देश दिनुभयो। अधिकारीहरूले सुरक्षा उपाय व्यवस्था र शिकायत निवारण तन्त्रहरूको पनि समीक्षा गर्नुभयो। शिक्षा मन्त्रालय, राज्य सरकारहरू, राष्ट्रिय परीक्षा एजेन्सी र उच्च शिक्षा संस्थानका वरिष्ठ अधिकारीहरूले बैठकमा भाग लिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। शिक्षा मन्त्रालयले भनेको छ कि 52 भारत

भारतीय संस्थान क्यूएस विश्वविद्यालय रैंकिंग 2027 सामेल भएका छन्। भारतीय प्रौद्योगिकी संस्थान दिल्ली वैश्विक स्तरमा 118 औं स्थानमा रहेर भारतको सर्वोच्च रैंक भएको संस्थान बनेको छ। भारतीय प्रौद्योगिकी संस्थान दिल्ली, बम्बई र मद्रास विश्वका शीर्ष 200 विश्वविद्यालयहरूमा सामेल छन्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले रैंकिङमा 52 भारतीय संस्थानहरूलाई सामेल गरिएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। सरकारले भनेको छ सबै तेल शोधन संयन्त्र पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा छन्। पेट्रोल र डिजेलको पर्याप्त भण्डार निर्माण भइरहेको छ। पश्चिम एसिया संघर्षमा आज नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालयीय प्रेस वार्तामा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले विगत 3 दिनमा 1,47,00,000 एलपीजी सिलिण्डर उपलब्ध गराइएको बताउनुभयो। संयुक्त सचिवले भन्नुभयो सोही अवधिमा लगभग 22,945 टन व्यावसायिक एलपीजी पनि बिक्री भएको छ। पतन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका निदेशक ओपेश कुमार शर्माले भन्नुभयो 62,370 मेट्रिक टन एलएनजीले भरिएको मालवाहक जहाज दिशा भोलि बिहान गुजरातको दाहेज बन्दरगाह आइपुग्ने अपेक्षा गरिएको छ। भारतले विश्वव्यापी औषधि गुणस्तर मापदण्डको क्षेत्रमा आफ्नो बढ्दो सहभागिताको पुष्टि गरेको छ। ब्राजिलको राजधानी ब्रासिलियामा आयोजित 16 औं अन्तर्राष्ट्रिय विश्व औषध संहिता बैठकमा भारतीय भेषज संहिता आयोगका सचिव डाक्टर वी कलई सेल्वनले आधुनिकीकरण पहल र चिकित्सा गुणस्तर मापदण्डको विश्वव्यापी सामञ्जस्यको दिशामा भारतको योगदानको उल्लेख गर्नुभयो। चीनका विदेश मन्त्री वाङ यी 22 र 23 जूनमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षा सम्बन्धी उच्च प्रतिनिधिहरूको 16 औं बैठकमा भाग लिन भारतको भ्रमणमा आउनुहुनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको निमन्त्रणमा यो भ्रमण हुन लागेको हो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा भारतमा अमेरिकाको राजदूत सर्जियो गोरसित भेटघाट गर्नुभएको छ। सोशल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो दुवैले सुरक्षा क्षेत्रमा विशेष रूपले आतंकवाद र मादक पदार्थहरूको विरूद्ध दुवै देशबीच सहयोगलाई अझ मजबूत गर्न विस्तृत चर्चा गर्नुभयो। युक्रेनले रूसको एक तेल शोधन संयन्त्रमा हमला गरेको छ। यस प्रकारको हमला एक साताभित्र दोस्रो पल्ट हो। रूसको रोस्तोव क्षेत्रका अन्य ठेगानाहरूलाई पनि लक्षित गरिएको छ। रक्षा मन्त्रालयले रूसले 555 युक्रेनी ड्रोनहरूलाई रोकेर नष्ट गरेको बताएको छ। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोशल मीडिया पोस्टमा यी हमलाहरूलाई रूसको सैन्य कार्यवाहीको उचित जवाफ बताउनु भएको छ। मौसम विभागले आगामी 4 देखि 5 दिनको अवधि तेलंगाना, ओडिसा, झारखण्ड, बिहार र छत्तीसगढ़का केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभाग अनुसार आसाम, मेघालय, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा आगामी 4 दिनसम्म भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। मकाउ ओपन ब्याडमिन्टनमा अनुमोल खरप र अस्मिता चलिहा महिला सिंगल्सको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। प्रतिद्वन्दी खेलाडी घाइते भएपछि अस्मिता क्वार्टर फाइनलमा प्रवेश गरिन्। अस्मिताले अमेरिकाकै इसिका जयसवाललाई 22-20, 21-15 पराजित गरिन्। भारतकी मीनाक्षी हुड्डा आज चीनको गुयाङमा जारी विश्व बक्सिङ कप 2026 क्वार्टर फाइनलमा पुगेकी छिन्। मीनाक्षीले महिलाहरूको 51 किलोग्राम वर्गको राउण्ड अफ 16 प्रतिस्पर्धामा पोल्याण्डकी नतालिया कुचेस्वालाई 5-0 पराजित गरिन्। भोलि 4 भारतीय बक्सरहरूले क्वार्टर फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सको राजधानी पेरिसमा आयोजित भिभाटेक 2026 सम्मेलनलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्रीले फ्रान्सका व्यापारीहरूका साथ उच्चस्तरीय बैठक गर्नुभयो। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा सहकारी ब्याङ्किङ, जैविक उत्पादन र सहकारी निर्यातलाई मजबूत गर्नबारे समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले निट युजीको पुनः परीक्षाको तयारीबारे उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। क्यूएस वर्ल्ड युनिभर्सिटी ऱ्याङ्किङ 2027 आईआईटी दिल्ली भारतको सबैभन्दा उच्च ऱ्याङ्किङ संस्थान बनेको छ। मौसम विभागले आगामी 4 दिनमा पूर्वोत्तर क्षेत्रमा मुसलधारे वर्षाको अनुमान गरेको छ र भारतकी मीनाक्षी हुड्डा चीनको गुयाङमा जारी विश्व बक्सिङ कप 2026 क्वार्टर फाइनलमा पुगेकी छन्। आकाशवाणीबाट समाचार पूरा भयो।

पुरनसँगका कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवनको यो भिडभाडमा हामी हरेक दिन सयौँ मानिसहरू भेट्छौँ, कोही बाटोमा, कोही विद्यालयमा, कोही कलेजमा, कोही कार्यालयमा, त कोही सामाजिक सञ्जालका रङ्गीन पोस्टहरूमा। उनीहरूको अनुहारमा मुस्कान देख्छौँ, कोही खुसी देखिन्छन्, कोही सफल, कोही निश्चिन्त। हेर्दा लाग्छ उनीहरूको जीवनमा कुनै अभाव छैन, कुनै दुःख छैन, कुनै सङ्घर्ष छैन। तर के वास्तवमै त्यस्तो हुन्छ त? सायद हुँदैन, किनकि जीवनले हामीलाई एउटा कुरा सिकाएको छ, सबैभन्दा धेरै हाँस्ने मानिसहरू नै कहिलेकाहीँ सबैभन्दा धेरै थाकेका हुन्छन्। सबैभन्दा बलिया देखिने मानिसहरू नै कहिलेकाहीँ भित्रभित्रै टुक्रिएका हुन्छन्, र सबैभन्दा उज्याला देखिने मुस्कानहरू पछाडि नै कहिलेकाहीँ गहिरो अन्धकार लुकेको हुन्छ। हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ मानिसहरू आफ्नो वास्तविक अवस्थाभन्दा आफ्नो राम्रो अवस्था देखाउन बढी अभ्यस्त भएका छन्। सोसल मिडियामा हाँसो छ, रमाइलो छ, सफलता छ, सेलिब्रेसन छ, तर ती पोस्टहरूको पछाडि भएका निन्द्रा लागेका रातहरू, नदेखिएका आँसुहरू र नबोलिएका पीडाहरू कसैले देख्दैन। सायद यही कारण हो कि आजको पुस्ता संसारसँग धेरै जोडिएको छ तर भावनात्मक रूपमा धेरै एक्लो पनि छ। प्रिय श्रोता मित्रहरू, आजको कार्यक्रमको विषय पनि यस्तै एउटा गहिरो यथार्थसँग जोडिएको छ, एउटा यस्तो विषय जुन हरेक मानिसको जीवनसँग कतै न कतै गाँसिएको छ, एउटा यस्तो विषय जसले हामीलाई मानिसहरूको अनुहार मात्र होइन उनीहरूको मन पनि पढ्न सिकाउँछ। आज हामी कुरा गर्दैछौँ हरेक मुस्कान पछाडि एउटा कथा हुन्छ, हो एउटा कथा जुन सबैले देख्दैनन्, एउटा सङ्घर्ष जुन सबैले बुझ्दैनन्, एउटा पीडा जसलाई धेरैले मुस्कानको पर्दाले छोपिरहेका हुन्छन्। आउनुहोस् आज केही बेरका लागि हामी अनुहारभन्दा पर, मुस्कानभन्दा पर मानिसहरूको भित्री संसारमा यात्रा गरौँ। आजकल मान्छेहरू आफ्नो दुःख भन्दा आफ्नो मुस्कान बढी देखाउन सिकेका छन्, किनकि संसारलाई खुसी अनुहार मनपर्छ। कसैलाई तपाईँको निन्द्रा नलागेको रातको कथा सुन्न फुर्सद हुँदैन, कसैलाई तपाईँको भित्र चलिरहेको युद्ध देखिँदैन। सबैले नतिजा हेर्छन्, यात्रा होइन, सबैले मुस्कान हेर्छन्, पीडा होइन। सायद त्यसैले धेरै मानिसहरू हाँसिरहेका देखिन्छन् तर खुसी भने हुँदैनन्। कहिलेकाहीँ कुनै मानिसको मुस्कान उसको खुसीको प्रमाण होइन, उसको साहसको प्रमाण हुन्छ। ऊ रोएर होइन, हाँसेर बाँच्न सिकिरहेको हुन्छ। ऊ भित्रबाट टुक्रिएको हुनसक्छ तर बाहिरबाट आफूलाई सम्हालिरहेको हुन्छ। तपाईँले कहिले ध्यान दिनुभएको छ? सबैलाई हँसाउने मान्छे नै कहिलेकाहीँ एक्लै हुँदा धेरै रुन्छ, सबैलाई प्रेरणा दिने मान्छे नै कहिलेकाहीँ आफूलाई सम्हाल्न सङ्घर्ष गरिरहेको हुन्छ, सबैलाई बलियो देखिने मान्छे नै रातको अन्धकारमा आफ्ना कमजोरीहरूसँग लडिरहेको हुन्छ। जीवन अनौठो छ, यहाँ धेरै मानिसहरू म ठिक छु भन्ने वाक्यभित्र आफ्ना सयौँ पीडाहरू लुकाइरहेका हुन्छन्। हामी सोच्छौँ जो धेरै हाँस्छ ऊ धेरै खुसी छ, तर सत्य कहिलेकाहीँ ठिक उल्टो पनि हुनसक्छ, किनभने केही मुस्कानहरू खुसीले होइन, परिस्थितिले जन्माएका हुन्छन्। केही मुस्कानहरू मनबाट होइन, बाध्यताबाट आएका हुन्छन्। त्यो कलेज जाने विद्यार्थीलाई हेर्नुहोस् त, जो साथीहरूको बिचमा सधैँ रमाइलो गर्छ। सायद उसले घरको आर्थिक समस्याको बोझ बोकेको छ। त्यो कार्यालयमा हाँस्दै काम गर्ने कर्मचारीलाई हेर्नुहोस् न त, सायद ऊ आफ्नो परिवारको भविष्यको चिन्ताले हरेक रात निदाउन सकिरहेको छैन। त्यो सामाजिक सञ्जालमा खुसी देखिने व्यक्तिलाई हेर्नुहोस्, सायद उसले वास्तविक जीवनमा कसैसँग मन खोलेर कुरा गर्न पाएको छैन। हामी सबै कुनै न कुनै रूपमा कथा बोकेर हिँडिरहेका पात्रहरू हौँ, फरक यति मात्र हो, कसैले आफ्ना कथा सुनाउँछन्, कसैले लुकाउँछन्। सायद त्यसैले हामीले मानिसहरूलाई केवल उनीहरूको मुस्कान हेरेर निर्णय गर्नु हुँदैन, किनकि हामीले देखेको मुस्कानभन्दा धेरै ठुलो कथा उनीहरूको भित्र चलिरहेको हुनसक्छ। कहिलेकाहीँ कसैलाई न्याय गर्नु अघि एकछिन सोचौँ, ऊ किन यस्तो व्यवहार गरिरहेको छ, ऊ किन चुप छ, ऊ किन टाढा छ, ऊ किन अचानक बदलियो, किनकि हामीलाई थाहा नभएको कुनै पीडाले उसलाई त्यहाँसम्म ल्याएको हुनसक्छ। आजको पुस्तामा एउटा ठुलो समस्या छ, हामी धेरै जोडिएका छौँ तर धेरै बुझ्दैनौँ, हामी एकअर्काको पोस्ट हेर्छौँ तर अवस्था बुझ्दैनौँ, हामी स्टोरीमा मुस्कान देख्छौँ तर त्यस पछाडिको सङ्घर्ष देख्दैनौँ, र यही कारणले कहिलेकाहीँ मानिसहरू भिडमा पनि एक्लो महसुस गर्छन्। प्रिय श्रोता मित्रहरू, यदि तपाईँको जीवनमा कोही यस्तो व्यक्ति छ जो सधैँ अरूलाई हँसाउँछ, कहिलेकाहीँ उसलाई पनि सोध्नुहोस्, तिमी साँच्चै कस्तो छौ,
यदि कोही सधैँ बलियो देखिन्छ भने उसलाई पनि आराम गर्ने ठाउँ दिनुहोस्, किनकि बलियो मानिसहरूलाई पनि कहिलेकाहीँ कसैको साथ चाहिन्छ। र यदि तपाईँ आफै त्यो व्यक्ति हुनुहुन्छ भने जो मुस्कानभित्र आफ्ना पीडाहरू लुकाइरहनु भएको छ भने एउटा कुरा सम्झिनुहोस्, सधैँ बलियो हुनुपर्छ भन्ने कुनै नियम छैन। कहिलेकाहीँ थाक्नु पनि ठिक हो, कहिलेकाहीँ रुनु पनि ठिक हो, कहिलेकाहीँ आफ्नो मनको कुरा भन्नु पनि ठिक हो, किनकि मुस्कान सुन्दर हुन्छ, तर मुस्कानभित्र लुकेको पीडालाई स्वीकार गर्न सक्नु अझ सुन्दर हुन्छ। जब तपाईँ अर्को पटक कसैको मुस्कान देख्नुहुनेछ, त्यो मुस्कानलाई केवल खुसीको सङ्केत नठान्नुहोस्। सायद त्यो कुनै सङ्घर्षको विजय हो, सायद त्यो कुनै आँसु लुकाउने प्रयास हो, सायद त्यो जीवनसँग हार नमान्ने एउटा साहसिक घोषणा हो। किनकि साँच्चै नै हरेक मुस्कान पछाडि एउटा कथा हुन्छ। कसैको कथा अधुरो हुन्छ, कसैको पीडादायी हुन्छ, कसैको प्रेरणादायी, तर कथा सबैसँग हुन्छ। र संसारलाई अझ सुन्दर बनाउने सबैभन्दा सजिलो तरिका यही हो, मानिसहरूको मुस्कान मात्र होइन उनीहरूको भावना पनि बुझ्न सिकौँ। तर प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ मलाई लाग्छ संसारमा सबैभन्दा धेरै गलत बुझिएको कुरा नै मुस्कान हो। हामी मुस्कानलाई खुसीको पराय ठान्छौँ, तर वास्तविकता के हो भने मुस्कानले सधैँ खुसीको प्रतिनिधित्व गर्दैन। कहिलेकाहीँ मुस्कान एउटा मुखौटो हो, एउटा ढाल हो, एउटा यस्तो कला हो जुन जीवनले सिकाउँछ। उमेर बढ्दै जाँदा मान्छेले रोइरहन छोड्छ, तर दुःख मान्न छोड्दैन, ऊ केवल दुःख लुकाउन सिक्छ। सानो हुँदा मन दुख्यो भने हामी खुल्ला आकाश जस्तै रुन्थ्यौँ, कसैले केही सोधेन भने पनि आँसु आफै बग्थ्यो। तर ठुलो भएपछि हामी आँसु पिउन सिक्यौँ, मन दुखे पनि म ठिक छु भन्न सिक्यौँ। संसारले हामीलाई बलियो बन्न सिकायो, तर कहिलेकाहीँ आफ्ना भावनाहरू लुकाउन पनि बाध्य बनायो। सायद त्यसैले आज धेरै मानिसहरू हाँसिरहेका छन् तर हलुका छैनन्। कति मानिसहरू छन् जो हरेक दिन अरूका सपनाहरू पुरा गर्न दौडिरहेका छन्, तर आफ्ना सपनाहरू कतै बाटोमै छुटेका छन्। कति छोराछोरीहरू छन् जुन आमा बुबालाई दुःख नहोस् भनेर आफ्ना पीडाहरू लुकाउँछन्। कति आमा बुबाहरू छन् जो आफ्ना सन्तानका अगाडि हाँस्छन्, तर राति सबै सुतेपछि भविष्यको चिन्तामा टोलाइरहेका हुन्छन्। कति प्रेमीहरू छन् जो म खुसी छु भन्छन्, तर मनको कुनै कुनामा अझै कसैको सम्झनाले बास गरिरहेको छ। जीवनको सबैभन्दा ठुलो विडम्बना पनि यही त हो, हामी सबै केही न केही बोकेर हिँडिरहेका छौँ, तर एक अर्काको बोझ देख्न सक्दैनौँ। हामी कसैको सफलताको ताली बजाउँछौँ, तर त्यस सफलतासम्म पुग्न उसले कतिवटा रातहरू निन्द्रा बिना बितायो भनेर देख्दैनौँ। हामी कसैको उज्यालो देख्छौँ, तर त्यो उज्यालो बनाउन उसले कति अँध्यारो पार गर्यो भन्ने बुझ्दैनौँ। प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ कुनै व्यक्तिलाई बुझ्न उसका शब्दहरू पर्याप्त हुँदैनन्, उसका मौनताहरू सुन्नुपर्छ, किनकि धेरैजसो पीडाहरूले आवाज निकाल्दैनन्। तिनीहरू त केवल व्यवहारमा देखिन्छन्, अचानक चुप लाग्ने बानीमा देखिन्छन्, राति ढिलोसम्म जागा बस्ने आँखाहरूमा देखिन्छन्, एक्लै हुँदा आउने गहिरो सासहरूमा देखिन्छन्। र अचम्म त के छ भने यही मानिसहरू बिहान फेरि उठ्छन्, ऐनामा आफूलाई हेर्छन्, मुस्कुराउँछन् र संसारलाई भन्छन् म ठिक छु। कति साहसी हुन्छन् है, आफ्नो भित्र आधी चलिरहँदा पनि अरूलाई वर्षा नपर्ने मानिसहरू, आफू रोइरहेको बेला पनि अरूलाई हँसाउने मानिसहरू, आफू भाँचिएको बेला पनि अरूलाई जोड्ने मानिसहरू। यस्ता मानिसहरूलाई जीवनले कहिले सजिलो बाटो दिएको हुँदैन, तर उनीहरूले कठिन बाटोमा पनि मुस्कान रोप्न सिकेका हुन्छन्। सायद यही कारण हो कि हरेक मुस्कानको सम्मान गर्नुपर्छ, किनकि तपाईँलाई थाहा छैन त्यो मुस्कान कति पीडापछि फर्किएको हो भनेर। सायद त्यो मुस्कान कुनै हार नमान्ने निर्णय हो, सायद त्यो मुस्कान कुनै अधुरो सपनाको सम्झौता हो, सायद त्यो मुस्कान कसैलाई चिन्ता नहोस् भन्ने निशब्द प्रयास हो। जब जीवनको अन्तिम पानामा पुग्नेछौँ, सायद हामीलाई याद रहने कुरा सफलता, पैसा वा प्रसिद्धि मात्र हुने छैन। हामीलाई याद रहनेछ हामीले कसैको अनुहारमा ल्याएका मुस्कानहरू, हामीले कसैको आँसु पुछेका पलहरू, र हामीलाई बुझ्ने ती केही मानिसहरू जसले हाम्रो मुस्कानभित्रको कथा पनि पढेका थिए। किनकि संसारमा सबैभन्दा सुन्दर सम्बन्ध त्यही हो जहाँ कसैले तपाईँको हाँसो मात्र होइन तपाईँको मौनता पनि बुझ्छ, जहाँ कसैले तपाईँको खुसी मात्र होइन तपाईँमा लुकेका घाउहरू पनि महसुस गर्छ, र जहाँ कसैले तपाईँलाई सोध्छ तिमी मुस्कुराइरहेछौ तर साँच्चै ठिक त छौ।

र प्रिय श्रोता मित्रहरू, जीवनको यात्रा जति लामो हुँदै जान्छ एउटा कुरा झन् स्पष्ट हुँदै जान्छ, हामी सबै अपूर्ण कथाहरू लिएर बाँचिरहेका पात्रहरू हौँ। कसैले बाल्यकालको कुनै अभाव बोकेको छ, कसैले अधुरो प्रेम, कसैले पुरा हुन नसकेका सपना, कसैले गुमाएको मान्छे र कसैले आफूलाई नै। तर संसारको नियम कस्तो छ भने यहाँ कसैलाई आफ्नो पीडाको प्रमाण दिनु पर्दैन, त्यसैले धेरै मानिसहरू आफ्ना घाउहरू लुकाएर हिँड्छन्। समयसँगै उनीहरू पीडासँग बाँच्न त सिक्छन् तर त्यसको अर्थ पीडा हराएको हुन्छ भन्ने होइन। कहिलेकाहीँ रातको 2 बजे जब मोबाइलको स्क्रिन पनि बन्द हुन्छ, जब संसार निदाइसकेको हुन्छ, त्यो बेला धेरै मुस्कानहरूको वास्तविकता बाहिर आउँछ। त्यो बेला केही आँखाहरू छततिर हेर्दै बिताउँछन्, केही पुराना सम्झनाहरूले ढोका ढकढक्याउँछन्, केही नामहरू फेरि मनमा आउँछन् र केही प्रश्नहरू जसको उत्तर वर्षौ बितिसक्दा पनि भेटिएको हुँदैन। यदि त्यो दिन त्यस्तो नभएको भए, यदि मैले त्यो निर्णय नलिएको भए, यदि त्यो मान्छे अझै मेरो जीवनमा भएको भए भन्ने प्रश्नहरूले सताइरहन्छ। जीवनमा सबैभन्दा धेरै पीडा दिने कुरा कहिलेकाहीँ भएको घटना होइन, हुन सक्थ्यो तर भएन भन्ने सम्भावना हुन्छ। त्यसैले धेरै मानिसहरू वर्तमानमा होइन आफ्नै स्मृतिहरूमा हराइरहेका हुन्छन्। तर सुन्दर कुरा के छ भने जीवनले जति दुःख दिए पनि मानिसले फेरि मुस्कुराउन छोड्दैन, ऊ फेरि

वास गर्न सिक्छ, फेरि सपना देख्न सिक्छ, फेरि कसैलाई आफ्नो भन्न सिक्छ। सायद यही मानवीय सौन्दर्य हो। हामी हजार पटक टुट्छौँ तर हजार एकौ पटक फेरि उठ्छौँ। हामी धेरै कुरा गुमाउँछौँ तर आशा गुमाउन मान्दैनौँ। हामी धेरै पटक रोएका हुन्छौँ तर संसारले देख्ने कुरा फेरि पनि हाम्रो मुस्कान नै हुन्छ। र सायद त्यही मुस्कान जीवनको सबैभन्दा ठुलो विद्रोह हो। परिस्थिति विरुद्धको विद्रोह, हार विरुद्धको विद्रोह, निराशा विरुद्धको विद्रोह। जब जीवनले भन्छ अब सक्दिन, त्यो मुस्कानले भन्छ म अझै यहाँ छु। प्रिय श्रोता मित्रहरू, आज तपाईँ जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, यदि तपाईँको मुस्कानभित्र पनि कुनै नबोलिएको कथा छ भने त्यो कथालाई घृणा नगर्नुहोस्। त्यो कथा तपाईँको कमजोरी होइन, त्यो कथा तपाईँको यात्रा हो, त्यो कथा तपाईँको सङ्घर्ष हो, त्यो कथा तपाईँले पार गरेका आँधीहरूको प्रमाण हो। घाउहरू लुकाउन सकिन्छ तर ती घाउहरूले सिकाएका पाठहरू कहिले लुक्दैनन्। आज तपाईँ जुन व्यक्ति बन्नुभएको छ नि, सायद त्यसका पछाडि धेरै रोएका रातहरू होलान्, धेरै एक्ला क्षणहरू होलान्, धेरै हारिएका युद्धहरू होलान्, तर तपाईँ अझै यहाँ हुनुहुन्छ। तपाईँ अझै लडिरहनु भएको छ, तपाईँ अझै मुस्कुराइरहनु भएको छ। र विश्वास गर्नुहोस्, कहिलेकाहीँ बाँचिरहनु नै सबैभन्दा ठुलो उपलब्धि हुन्छ। किनकि सबै युद्धहरू पदक जित्नका लागि लडिँदैन, केही युद्धहरू केवल भोलिसम्म पुग्नका लागि लडिन्छ। जब तपाईँ भोलि बिहान कसैको मुस्कान देख्नुहुनेछ, त्यसलाई सामान्य नठान्नुहोस्। सायद त्यो मुस्कानले कुनै आँसु जितेको छ, सायद त्यो मुस्कानले कुनै बिछोड सहेको छ, सायद त्यो मुस्कानले कुनै सपना गुमाएको छ, वा सायद त्यो मुस्कानले जीवनसँग हार मान्न अस्वीकार गरेको छ। किनकि साँच्चै नै हरेक मुस्कान पछाडि एउटा कथा हुन्छ। कहिलेकाहीँ त्यो कथा आँसुले लेखिएको हुन्छ, कहिलेकाहीँ आशाले, र कहिलेकाहीँ प्रेमले। तर जुनसुकै कथाबाट गुज्रिएको भए पनि यदि एउटा मानिस अझै मुस्कुराउन सक्छ भने त्यो केवल खुसीको सङ्केत होइन, त्यो उसको साहसको हस्ताक्षर हो। र केही मुस्कानहरू यति बहादुर हुन्छन् कि तिनले आफ्नै पीडालाई पनि थाहा हुन दिँदैनन् कि उनीहरू कति दुखी रहेको छन्। प्रिय श्रोता मित्रहरू, आजको यो यात्रामा हामीले मुस्कानलाई केवल मुस्कानको रूपमा हेरेनौँ, हामीले त्यसको पछाडि लुकेका कथाहरू खोज्ने प्रयास गर्यौँ। सायद अहिले तपाईँ पनि कुनै न कुनै अनुहार सम्झिरहनु भएको होला, सायद कुनै साथी, सायद परिवारको कुनै सदस्य, सायद कुनै पुरानो प्रेम, वा सायद आफैलाई। किनकि सत्य के हो भने आजको विषय अरू कसैको मात्र होइन, हामी सबैको विषय हो। हामी सबैले जीवनमा कुनै न कुनै समय यस्तो मुस्कान लगाएका छौँ जसले हाम्रो वास्तविक अवस्था लुकाएको थियो। हामी सबैले कुनै न कुनै दिन म ठिक छु भनेका छौँ जबकि मन ठिक थिएन। हामी सबैले कुनै न कुनै पीडालाई शब्द नदी मुस्कानमा बदल्ने प्रयास गरेका छौँ। त्यसैले आजको कार्यक्रमबाट यदि एउटा कुरा मात्र सम्झेर जानुहुन्छ भने त्यो त्यही हो, कसैलाई उसको मुस्कानले मात्र ननाप्नुहोस्। किनकि तपाईँले देखेको मुस्कानभन्दा धेरै ठुलो कथा उसको मनमा लुकेको हुनसक्छ। कसैलाई निर्णय गर्नु अघि उसको अवस्थालाई बुझ्ने प्रयास गरौँ। कसैलाई आलोचना गर्नु अघि उसले भोगिरहेको सङ्घर्षलाई कल्पना गरौँ। र कहिलेकाहीँ कसैलाई केवल यति मात्र सोधौँ, तिमी साँच्चै ठिक छौ? विश्वास गर्नुहोस्, कहिलेकाहीँ यही एउटा प्रश्न कसैको जीवनको सबैभन्दा आवश्यक सहारा बन्न सक्छ। र यदि तपाईँ आफै त्यो व्यक्ति हुनुहुन्छ जो मुस्कुराइरहनु भएको छ तर भित्रभित्रै कुनै युद्ध लडिरहनु भएको छ भने याद राख्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। तपाईँको कथा महत्त्वपूर्ण छ, तपाईँका भावनाहरू महत्त्वपूर्ण छन्, र तपाईँको मुस्कानभित्र लुकेको सङ्घर्षको पनि आफ्नै मूल्य छ। जीवनले कहिलेकाहीँ धेरै थकाउँछ, धेरै रुवाउँछ, धेरै कुराहरू खोज्छ, तर जीवनको सुन्दरता पनि त यही हो, यसले फेरि उठ्ने मौका पनि दिन्छ। त्यसैले आफ्नो मुस्कान बचाइराख्नुहोस् तर आफ्नो मनलाई पनि बोल्न दिनुहोस्। किनकि मुस्कानले संसार जित्न सक्छ तर सत्य भावनाले मन जित्छ। यही भावनासँग आजको कार्यक्रमबाट म बिदा चाहन्छु। तबसम्मका लागि मुस्कुराइरहनुहोस् तर अरूको मुस्कानभित्रको कथा पढ्न पनि नबिर्सिनुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा पनि।

0: नमस्कार श्रोता, नमस्कार श्रोतागण। आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। उहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ तथा दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्यापनको कार्य गर्नुभएको छ। उहाँले शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभवहरू छन् तथा सामाजिक कार्यमा अग्रणी हुनुहुन्छ उहाँ। त कार्यक्रमलाई प्रस्तुत गरिरहेकी छु म सविता छेत्री। डाक्टर नकुलजी, आकाशवाणी खरसाङको यो स्टुडियोमा यहाँलाई स्वागत छ र नमस्कार टक्राउन चाहन्छु यहाँलाई।
1: यहाँलाई पनि मेरो तर्फबाट नमस्कार।
0: त डाक्टर नकुलज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन प्रमुख कल्याणकारी योजनाहरू के हुन् अघि, यसको लक्ष्य र उद्देश्य के हो अनि यसले समाज अनि राष्ट्रलाई के कति टेवा दिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुहोस्।
1: हजुर, धन्यवाद। विशेष प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका 12 वर्ष कल्याणकारी योजनादेखि सशक्तिकरणतर्फको यात्रा सम्बन्धमा चर्चा गर्नुपर्दा 2014 लिएर आज 2026 भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको कार्यकाल ठ्याक्कै 12 वर्ष पुरा भएको छ। र यो 12 वर्षको कार्यकाल त अब धेरै लामो विस्तृत छ। 12 वर्षको हामी त यो 12 महिना होइन, 12 दिन पनि होइन, यो एकछिनमा त्यो सम्भव छ नहोला। तरै पनि केही मुख्य बुदाहरू म राख्ने प्रयास गर्छु। र विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले धेरै कल्याणकारी योजनाहरू लागू गरेर राष्ट्रलाई सशक्त अनि समृद्ध बनाएर लगिरहेकै छ। र भारतको कल्याणकारी व्यवस्थालाई अधिकार वा अनुदानमा आधारित प्रणालीबाट सशक्तिकरणमुखी तथा लक्षित सेवा वितरण प्रणालीमा रूपान्तरण पनि गरेको छ। र ती योजनाहरू कस्ता छन् भने, कोही सोझै लाभार्थीहरू समक्ष पुर्याउन प्रविधिको प्रयोग पनि गरिएको छ। र जुन नयाँ यो इकोसिस्टमले यो लाभार्थीहरू समक्ष जुन योजनाहरू सोझै पुर्याइन्छ, त्यसो हुँदाखेरि यो इकोसिस्टमले कागजपत्रमा हुने खर्च र त्यो झन्झट थियो नि पहिला, त्यसलाई पनि बचाएको छ। र साथै सिधा ग्रामीण र सहरी गरिबहरूलाई फाइदा पुर्याएको छ। र 2014 माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यभार ग्रहण गरेपछि भने उनको सरकार गरिबहरूको कल्याणमा समर्पित हुनेछ भनेका थिए। त्यसै बेलादेखि नै हामीले उनका नीतिगत उद्देश्यलाई नजिकबाट पछ्याएका छौँ। ती नीतिगत उद्देश्यहरूमा लक्षित भारत सरकारका अनेकौँ साना ठुला योजनाहरू, सरकारी योजनाहरू रहेका छन्। तीमध्ये विशेष, अब ती सबैमध्ये तीनवटा मलाई लागेको छ विशेष योजनाहरूलाई मूल रूपमा चर्चा गर्नु हो भने ती हुन्, पहिलो प्रधानमन्त्री जनधन योजना, अनि दोस्रो जाम जेएएम ट्रिनिटी भनिन्छ, र जुन चाहिँ जनधन अनि त्यसरी नै आधार अनि मोबाइल को संयोजन, त्यसलाई ट्रिनिटी, र त्यस्तै गरेर प्रधानमन्त्री उज्ज्वला योजना। यो प्रमुख रूपमा मैले मेरो संज्ञानमा राखेको छु, किनभने यो प्रधानमन्त्री जनधन योजना PMJDY भनिन्छ। यो प्रधानमन्त्री जनधन योजना भारत सरकारद्वारा 28 अगस्त 2014 सुरु गरेको एक राष्ट्रिय वित्तीय समावेशीकरण अभियान हो। र यसको उद्देश्य समाजका हरेक वर्गलाई ब्याङ्किङ तथा वित्तीय सेवाको पहुँचभित्र ल्याउनु अनि यसका प्रमुख उद्देश्यहरूलाई हेर्दा यसको पहिलो उद्देश्य चाहिँ हुन्छ हरेक नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्नु। जस्तो कि ब्याङ्क खाता नभएका व्यक्तिहरूलाई जिरो ब्यालेन्समा ब्याङ्क खाता खोल्ने सुविधा उपलब्ध गराउनु थियो। यस्तै प्रकारले दोस्रो रूपमा हेऱ्यौँ भने वित्तीय समावेशीकरण सुनिश्चित गर्नु पनि छ, अर्थात् ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि औपचारिक वित्तीय प्रणालीमा समावेश गर्नु यो रहेको छ। र त्यस्तै प्रकारले तेस्रो हेऱ्यौँ भने बचत गर्ने संस्कृतिको विकास गर्नु, अर्थात् नागरिकलाई सुरक्षित रूपमा पैसा जम्मा गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु पनि

0: यसको उद्देश्य रहेको हामी पाउँछौँ।
1: हजुर।
0: र चौथोमा हेऱ्यौँ भने सरकारी लाभ प्रत्यक्ष रूपमा लाभार्थीहरूमा पुर्याउनु, अर्थात् विभिन्न सरकारी योजनाका अनुदान, पेन्सन, छात्रवृत्ति तथा अन्य लाभहरू प्रत्यक्ष बैङ्क खातामा पठाउने व्यवस्था गर्नु रहेको। अब पाँचौँ रूपमा हेऱ्यौँ भने बिमा तथा सामाजिक सुरक्षा विस्तार गर्नु पनि रहेको छ। जस्तो कि दुर्घटना बिमा भयो, जीवन बिमा तथा अन्य सामाजिक सुरक्षा योजनामा पहुँच बढाउनु पनि यसको उद्देश्य रहेको देखिन्छ। र छैटौँमा हेर्दा सहज ऋण सुविधाको पहुँच प्रदान गर्नु, अर्थात् ओभरड्राफ्ट तथा अन्य ब्याङ्किङ ऋण सुविधा मार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु। र सातौँमा हेर्दा नगद रहित क्यासलेस कारोबारलाई बढावा दिनु पनि रहेको छ, अर्थात् डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य यस प्रकारले हामी पाउन सक्छौँ। र यी योजनाहरूलाई संक्षेपमा भन्नुपर्दा प्रधानमन्त्री जनधन योजनाको मूल उद्देश्य हरेक परिवारलाई ब्याङ्किङ सुविधा, वित्तीय सुरक्षा र सरकारी लाभको सहज पहुँच प्रदान गरी आर्थिक सशक्तिकरण गर्नु रहेको छ। र यस योजनाले विशेष गरी गरिब, किसान, श्रमिक, महिला तथा ग्रामीण समुदायलाई वित्तीय मुख्यधारामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। अब यो भयो एउटा, अर्को चाहिँ भयो जाम ट्रिनिटी भनियो। र जाम भन्नाले जनधन आधार मोबाइलको संयोजनलाई जनाउँछ,
1: तिनवटा कुराको संयुक्त
0: संयुक्त यस प्रकारले यसलाई राखिएको छ। अब यो एकअर्कामा यो जोडिएको छ भनौँ। यो भारत सरकारद्वारा विकसित गरेको एक डिजिटल वित्तीय संरचना हो र जसको उद्देश्य चाहिँ सरकारी सेवा र लाभहरूलाई पारदर्शी, छिटो र प्रत्यक्ष रूपमा नागरिकसम्म पुर्याउनु रहेको छ। प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना भन्ने पनि छ है अहिले चलेको, त्यो अन्तर्गत जनऔषधि केन्द्र मार्फत सस्तो मूल्यमा औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। र अब यो सबैलाई चाहिँ एक वाक्यमा भन्नु हो भने चाहिँ आयुष्मान भारत योजनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारलाई निशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य खर्चको बोझ कम गर्नु हो,
1: जुन यो आयुष्मान भारत योजनाले विगत 12 वर्षदेखि
0: गरिरहेको छ।
1: हजुर। र सरलाई म अर्को कुरा राख्न लागिरहेको छु अघि।
0: हजुर।
1: हाम्रो देशमा अनेकौँ यस्ता वञ्चित अनि गरिब मानिसहरू छन् जसलाई गरिबी रेखादेखि माथि उठाउने प्रयास श्री मोदीजीले नै गर्दै आइराख्नु भएको छ। र आज 25 करोड भन्दा माथिका मानिसहरू गरिबी रेखादेखि माथि उठेका छन्, जो एउटा ठूलो उपलब्धि पनि हो। साथै धेरै मानिसहरू छन् जसको घर छैन अथवा कच्चा झोपडीमा बस्दै आइरहेका छन् अघि। र यसका लागि मोदीजीले एउटा योजना आरम्भ गर्नुभयो जसलाई हामी प्रधानमन्त्री आवास योजना भन्छौँ अघि। र यो प्रधानमन्त्री आवास योजना बारे पनि अलिकति हामीलाई प्रकाश पार्नुहोस्।
0: यो प्रधानमन्त्री आवास योजना जुन चाहिँ लागू गरिएको छ, यसलाई हेर्दाखेरि चाहिँ के लाग्छ भने विशेष महिलाहरूलाई चाहिँ एकदमै प्रावधान दिएको जस्तो मलाई लाग्छ। किनभने हेर्नुहोस् है, कसैको घर छैन भने उसलाई घर दिलाउने, त्यस पछाडि उसको चुला जल्नुको लागि ग्यास दिने, उज्ज्वला योजना, त्यो ग्यास दियो त्यहाँ पकाउने रासिन पानीहरू भयो, होइन हरेक उयो छ नि, त्यो सितै सरसफाइको लागि शौचालयहरू भयो, अब भयो खाने पानी पिउने पानीहरू, यो आधारभूत यो आवश्यकताहरू त धेरै सम्म प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेको जस्तो गर्दै आएको देखिन्छ। र त्यसै अनुरूप प्रधानमन्त्री आवास योजनाको कुरा गर्दा चाहिँ सरकारले आवासलाई सम्मानजनक जीवनको आधार मान्दै प्रधानमन्त्री आवास योजना सञ्चालन गरेको छ र यस योजनाको उद्देश्य घरविहीन तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई पक्की आवास उपलब्ध गराउनु हो। एक तथ्य अनुसार यस योजना अन्तर्गत सन् 2029 5 करोड घर निर्माण गर्ने लक्ष्य राखिएको छ भने करिब 3,90,000 घर त स्वीकृत भएको छ अनि लगभग 3 करोड घर त निर्माण सम्पन्न भइसकेको देखिन्छ। र विशेष कुरा के छ भने यसका लागि लाभार्थीको छनौट डिजिटल माध्यमबाट गरिन्छ र आधार प्रमाणीकरण प्रयोग पनि गरिन्छ। यसमा घरहरूको जियो ट्यागिङ गरिन्छ अनि कृत्रिम बुद्धिमत्ता
1: एआई
0: भनिन्छ नि त्यो आधारित अनुगमन प्रणाली पनि प्रयोग गरिन्छ र यस प्रकारले यस योजना अन्तर्गत घर प्राप्त गर्ने परिवारहरूलाई अन्य योजनाहरूसँग पनि जोडिएको छ। जस्तै स्वच्छ भारत अभियान मिसन भयो, जल जीवन मिसन भयो, उज्ज्वला योजना भयो, पिएम सूर्य घर योजना, त्यस्तै निशुल्क अब बिजुली सम्बन्धी योजनाहरू छ यो भित्र र यी सबैमा चाहिँ एकअर्कामा यो संयोजन भएको पाउँछौँ।
1: यस्ता विभिन्न योजनामा विशेष गरेर महिला सशक्तिकरण हामीले देखिरहेका छौँ अघि र नकुलजी यो प्रधानमन्त्री नरेन्द्र मोदीले यो 12 वर्षहरूमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो कार्य गर्नुभएको छ।
0: हजुर हजुर,
1: जति पनि कार्य भएको छ अहिलेसम्म पूर्णत रूपले नारी सशक्तिकरणलाई नै केन्द्रित गरेर गरिएको छ अघि र यसमा तपाईँको के भन्नु छ?
0: त्यो अघि पनि मैले भने विशेष गरेर नारीहरूलाई चाहिँ एकदम यहाँ यसमा प्रधानता दिएको पाउँछौँ। जस्तो यो अघि मैले भने अझै अब भारत सरकारले त एउटा बिल ल्याइसकेको थियो कि नारीहरूले 33% चाहिँ आरक्षण पाउनुपर्छ होइन। यो प्रकारले समग्रमा हेर्दाखेरि नारीहरूको लागि त थुप्रै योजनाहरू ल्याएको पाउँछौँ। जस्तो कि महिलाहरूको आर्थिक सशक्तिकरणको निम्ति चाहिँ लखपति दिदी भन्ने एउटा अभियान चलाइएको छ र कुनै पनि राष्ट्रको वास्तविक विकास त्यस बेला मात्र सम्भव हुन्छ जब समाजका सबै वर्गहरू विकासको मूलधारामा सहभागी हुन्छन् अथवा जोडिन्छन्। विशेष गरी महिलाहरू आर्थिक, सामाजिक र शैक्षिक रूपमा सशक्त नभएसम्म समावेशी विकासको लक्ष्य हासिल गर्न सकिँदैन।
1: त चर्चा चौतारी कार्यक्रममा आज हामीसँग उपस्थित हुनुहुन्थ्यो दार्जिलिङबाट आउनुभएका डाक्टर नकुल छेत्री, जो एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ, जसमा उहाँले प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि चर्चा गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु यहाँहरूले मलाई निमन्त्रणा दिएर यो मौका दिनुभयो। यहाँ समस्त टिमलाई नै मेरो हार्दिक आभार छ।
1: धन्यवाद। त श्रोताले हाम्रो यो जुन कार्यक्रम छ चर्चा चौतारी, हाम्रो युट्युब च्यानल आकाशवाणी न्युज कर्सियङ @AIR कर्सियङ, ट्विटर ह्यान्डल @AIR न्युज कर्सियङ अनि फेसबुक पेज आकाशवाणी न्युज नेपालीमा पनि सुन्न सक्नुहुनेछ अनि आफ्नो प्रतिक्रिया यहाँहरूले दिन सक्नुहुनेछ।
2: हो सकती है जब उसका लाभ सब तक पहुंचे। उन्होंने पेरिस में विवटेक शिखर सम्मेलन में भारत के तेजी से हो रहे डिजिटल परिवर्तन में प्रौद्योगिकी के उपयोग का उल्लेख किया। प्रधानमंत्री ने भारत में निवेश के अवसरों और विस्तार योजनाओं पर फ्रांस के प्रमुख उद्योगपतियों के साथ चर्चा की। शिक्षा मंत्री धर्मेंद्र प्रधान ने रविवार को होने वाली नीट यूजी पुनर्परीक्षा की तैयारियों का आकलन करने के लिए उच्च स्तरीय समीक्षा बैठक की अध्यक्षता की। ईरान के राष्ट्रपति मसूद पेजेश्कियन ने ईरान और अमेरिका के बीच नए समझौतों का एक ऐतिहासिक दस्तावेज बताया। यूक्रेन ने एक सप्ताह के अंदर दूसरी बार रूस के मॉस्को में तेल रिफाइनरी पर हमला किया और चीन में विश्व मुक्केबाजी कप में मीनाक्षी हुडा क्वार्टर फाइनल में पहुंची। कल क्वार्टर फाइनल में 4 भारतीय मुक्केबाज खेलेंगे। अब समाचार विस्तार से। प्रधानमंत्री नरेंद्र मोदी ने भारत को नवाचार और प्रौद्योगिकी का वैश्विक केंद्र बताया है। फ्रांस के पेरिस में विवाटेक 2026 सम्मेलन में प्रधानमंत्री ने कहा कि भारत पिछले एक दशक में तेजी से

समय यस बेला रात्रिको 10:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यसको साथै आजको अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:26 पुनः कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई आज्ञा चाहन्छौँ। शुभरात्रि।